0: कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Honey,
1: extreme energy drink.
2: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
4: यो दाँतले मलाई साह्रै दुःख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै।
5: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
2: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ, नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9865677272।
6: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर।
7: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
6: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिकरी, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा किलिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना,
7: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साथ फेरका लागि अमृत सुन चाँदी पसल।
6: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
7: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
6: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर। प्रोपाइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा, फोन 0665201552,
7: मोबाइल 97460000454।
6: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल भदौ 23 गते मंगलबार, सन् 2026 सेप्टेम्बर 8 तारीक भदौ कृष्ण पक्षको द्वादशी तिथि।
2: काया कैरन का साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
1: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: नवयुवा आन्दोलनको एक वर्ष पूरा, सरकारी आयोगकै प्रतिवेदन अलपत्र, ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा आज सार्वजनिक विदा।
0: भोटेकोशी बाढ़ीले क्षति गरेका, टनेल ब्रेक थ्रू नभएसम्म उद्धार चलिरहने, सुरुङभित्र 121 जना मात्रै फँसेको सेनाको अनुमान, विदुरका 65 विद्यालय भोलिदेखि खुल्दै।
1: भोटेकोशी बाढ़ीले जलविद्युत क्षेत्रको दक्ष जनशक्तिमा अपूरणीय क्षति, नयाँ पुस्ता आकर्षित गर्न चुनौती, सुरक्षा मापदण्ड र आपतकालीन उद्धार क्षमता बलियो बनाउनु पर्ने विज्ञको सुझाव।
3: गाइडलाइनहरूमा प्रोटोकलहरूमा ध्यान दिएर अब स्टेक होल्डरहरूसँग कन्सल्टेशन गर्दै अगाडि बढाउँदै, जसले गर्दा भविष्यमा यस्तो बाढ़ी आइहाले पनि हामीले चाहिँ म्यान पावरको लसलाई चाहिँ मिनिमाइज गर्न सकौं।
0: डढेलो र अत्याधिक गर्मीले विश्वमय वायु प्रदूषणको जोखिम बढ़ाउँदै, मानव स्वास्थ्य र प्राकृतिक वातावरणमा थप चुनौती।
1: र एनबीएलमा कर्णाली शिवराजको तेस्रो जीत।
4: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
5: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 का लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
4: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
5: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
4: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
5: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन नम्बर 056-421-2161-596-617,
4: मोबाइल 98550-6076-8, 98550-6076-9, 98511-625-94, 98510-5424।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
2: फोन 056-494-333, 493-555।
6: काया कैरनमा अब खबरको सिलसिला। आज भदौ 23 गते नवयुवा आन्दोलनको 1 वर्ष पूरा भएको छ। 1 वर्षको अवधिमा देशमा राजनैतिक रूपमा ठूलो परिवर्तन भएको छ। यस्तै आन्दोलनले उठाएको सुशासन र जवाबदेहिताको सवालमा अहिले राज्य संचालनको मूल बहसको हिस्सा बनेको छ। आन्दोलन अघि तत्कालीन सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको थियो। सामाजिक सञ्जालका प्लेटफर्ममाथि प्रतिबन्ध लगाएपछि युवामा असन्तुष्टि बढ़्यो। डिजिटल पुस्ताका लागि सामाजिक सञ्जाल केवल मनोरञ्जनको माध्यम थिएन, सूचना, अभिव्यक्ति, शिक्षा, व्यवसाय, रोजगारी र सामाजिक सम्बन्धको महत्वपूर्ण आधार समेत बनिसकेको थियो। त्यसैले प्रतिबन्धलाई युवाले आफ्नो अभिव्यक्ति र डिजिटल अधिकारमाथिको हस्तक्षेपका रूपमा लिए। सामाजिक सञ्जालमै शुरू भएको विरोध केही दिनमै सड़कमा पोखिएको थियो। भदौ 23 र 24 गते 2 दिन भएको आन्दोलनमा काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा युवा प्रदर्शनकारीको उल्लेख्य उपस्थिति देखियो। भ्रष्टाचार नियन्त्रण, राजनैतिक जवाबदेहिता, सार्वजनिक संस्थामा सुधार, रोजगारी सिर्जना, अवसरको समानता, पारदर्शिता र राज्य संचालनमा नयाँ पुस्ताको सहभागिता आन्दोलनका प्रमुख विषय थिए। आन्दोलनको क्रममा 76 जनाले ज्यान गुमाए। ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक विदा दिएको छ। यसैबीच सुशासनको मुख्य नारासहित युवा पुस्ताले गगरेको अभूतपूर्व विद्रोहको 1 वर्ष पुग्दा पनि त्यसले खोजिरहेको परिवर्तन अझै संस्थागत भइसकेको छैन। यो आन्दोलनपछि लोकप्रिय मत पाएर प्रधानमन्त्री बन्नुभएका बालेन्द्र शाहले आन्दोलन सम्बन्धी प्रतिवेदन कार्यान्वयनमा पनि व्यवस्था गरिरहनु भएको छ। आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गठित पूर्व न्यायाधीश गौरी बहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन अझै सार्वजनिक भएको छैन। राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन पनि प्रधानमन्त्री कार्यालयमै थन्किएको छ। सुरक्षाकर्मीमाथि सरकारले गठन गरेको समितिको प्रतिवेदन समेत कार्यान्वयनमा आउन सकेको छैन। मानवाधिकार आयोगकी सदस्य लिली थापाले प्रतिवेदन कार्यान्वयनमा ढिलाइ गरेर सरकारले शहीदमाथि अन्याय गरेको बताउनु भएको छ। सरकारी आयोगको प्रतिवेदन अलपत्र, नवयुवा आन्दोलनको 1 वर्ष शीर्षकको खबर आजका विभिन्न पत्र पत्रिकाले छापेका छन्। हामीले नयाँ पत्रिका दैनिकबाट लिएका हौं।
2: प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा र नुवाकोटका बाढ़ी प्रभावित विद्युत आयोजना क्षेत्रमा बेपत्ता भएका व्यक्तिको खोज तथा उद्धार कार्यलाई अन्तिम समयसम्म जारी राख्ने बताउनु भएको छ। हिजो फेसबुकमा स्ट्याटस लेख्दै प्रधानमन्त्री शाहले विभिन्न जलविद्युत आयोजनाका सुरुङमा खोज तथा उद्धार कार्य जारी रहेको जानकारी दिनुभएको छ। उहाँले लाङटाङ आयोजनाका सुरुङमा दलदल पन्छाउँदै खोजी गर्दा दुई शव फेला परेको र त्यहाँ अहिले पनि खोजी कार्यलाई निरन्तरता दिइरहेको बताउनु भएको छ। उहाँले चिलिमे जलविद्युत आयोजनाको सुरुङमा नेपाली सेना र भारतबाट आएको विशेषज्ञ टोलीले प्रवेश विन्दुबाट दलदल पन्छाउँदै करिब 90 मिटर भित्र प्रवेश गर्दा दुई शव फेला परेको जनाउनु भएको छ। उहाँले खोजी कार्यलाई प्रभावकारी बनाउन बबक्याट एक्सकाभेटर र त्यही क्षेत्रमा रहेको अर्को एक्सकाभेटर प्रयोग गरिरहेको जानकारी गराउनु भएको छ। उहाँले माथिल्लो त्रिशुली एकमा थर्मल ड्रोन सहितको प्रविधि प्रयोग चिनिया तथा कोरियन विशेषज्ञ सहित नेपाली सेनाले खोजी गर्दा भदौ 20 गतेसम्म तीन शव प्राप्त भएको र एकजनाको उद्धार गरिएको बताउनु भएको छ। त्रिशुली 3A मा 6 एक्सकाभेटर प्रयोग गरी सुरुङको प्रवेश मार्ग पत्ता लगाइएको र भदौ 19 गते दुईजनाको सकुशल उद्धार तथा एक शव फेला पारिएको जानकारी गराउनु भएको छ। उहाँले त्रिशुली 3B लगायतका अन्य आयोजनामा पनि खोजी कार्य जारी राखेको बताउनु भएको छ।
6: त्रिशुली भोटेकोशी नदीमा आएको बाढ़ीले पूरिएका जलविद्युत आयोजनाका सुरुङ ब्रेक थ्रू नभएसम्म खोजी तथा उद्धारको कार्य निरन्तर रहने भएको छ। नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले सुरुङ ब्रेक थ्रू नभएसम्म खोज तथा उद्धार निरन्तर रहने बताउनु भएको छ। सेनाका अनुसार सुरुङभित्र 121 जना मात्रै फँसेको अनुमान छ। यसैबीच भोटेकोशी बाढ़ीपछि भदौ

0: काया कैरनमा बाढ़ीबाट जलविद्युत क्षेत्रमा क्षति, त्यसले दक्ष जनशक्तिमा पार्ने असर र अबको व्यवस्थापन बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
1: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18 10 50 00 61 रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np प्रकाशन गरिएको छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924 5670-925।
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहपथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
7: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नवयुवा आन्दोलनको एक वर्ष पूरा, सरकारी आयोगकै प्रतिवेदन अलपत्र, ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा आज सार्वजनिक विदा, भोटेकोशी बाढ़ीले क्षति गरेका टनेल ब्रेक थ्रू नभएसम्म उद्धार चलिरहने, सुरुङभित्र 121 जना मात्रै फँसेको सेनाको अनुमान, विदुरका 65 विद्यालय भोलिदेखि खोल्दै लगायत खबर प्रस्तुत गर्यौं।
8: अब बाँकी प्रसंग। भोटेकोशी बाढ़ीले जलविद्युत क्षेत्रमा कार्यरत जनशक्तिको सुरक्षा, दक्ष कामदारको उपलब्धता र आयोजनाको दीर्घकालीन निरन्तरतामाथि गम्भीर प्रश्न उठाएका छन्। बाढ़ीका कारण सामान्य मजदूरदेखि इन्जिनियर, ओभरसियर तथा सुरुङ निर्माणमा तालिम प्राप्त जनशक्तिसम्म प्रभावित भएका छन्। साथै जोखिमपूर्ण कार्यस्थल प्रतिको डरले नयाँ पुस्तालाई यस क्षेत्रमा आकर्षित गर्न कठिन हुने र दक्ष शक्ति वैदेशिक रोजगारीतर्फ पलायन हुने सम्भावना छ। मानवीय क्षतिलाई तत्काल उद्धार र राहतको विषयमा मात्र सीमित नराखी जनशक्ति विकास, श्रमिक सुरक्षा, सुरक्षित आवास, पूर्व सूचना प्रणाली, बीमा, जोखिम मूल्यांकन र आपतकालीन उद्धार क्षमतासँग जोडेर हेर्नुपर्ने देखिन्छ। साथी महेश गेवालीले रसुवा बाढ़ीपछि जलविद्युत क्षेत्रमा भएको मानवीय क्षतिको बारेमा जलविद्युत विज्ञ, इलेक्ट्रो मेकानिकल कन्सल्टेन्सी कम्पनीका कार्यकारी अध्यक्ष तथा रसुवागढ़ी हाइड्रो पावर कम्पनी लिमिटेडका पूर्व डिभिजन

0: मुख रिजन पौडेललाई सोध्नु भएको छ।
1: फिजिकल इन्फ्रास्ट्रक्चर ड्यामेज त त्यो पनि मोनिटरी भ्यालुमा एकदम धेरै छ। फिजिकल ड्यामेज सँगसँगै जुन मानवीय क्षति म्यान पावरहरूको यो जुन क्षति भयो, पहिला हामी ब्रेन ड्रेन भन्थ्यौँ, अहिले ब्रेन वास भयो सबै। त्यो भेगमा चाहिँ राम्रो राम्रो प्रोजेक्टहरू ठुल्ठुलो प्रोजेक्टहरूमा काम गरिरहेको धेरै एक्सपिरियन्स नयाँ पुस्ता पनि ठुलो प्रोजेक्टमा काम गरेर राम्रो एक्सपिरियन्स गेन गरेर भोलि देशका लागि एउटा राम्रो एसेट हुन सक्ने नयाँ पुस्ताहरू पनि यो बाढीले धेरै बगाएको छ। म्यान पावरको जुन लस भयो यो क्षेत्रलाई चाहिँ अपूर्णीय क्षति हुन्छ जस्तो लाग्छ मलाई चाहिँ।
2: त्यो जनशक्तिहरू चाहिँ कति संख्यामा आवश्यक पर्छन् होला जुनसुकै हाइड्रो पावरको कुरा गर्दाखेरि?
1: फेज हेरेर हुन्छ। जस्तो अपरेसन टेक्निकल म्यान पावर हामीले हेर्दाखेरि अब हाइड्रो पावर प्रोजेक्टहरूमा टेक्निकल र नन टेक्निकलको रेसियो चाहिँ झन् झन्डै 65-35 या 70-30 त्यस्तै हुन्छ। अहिले धेरै टेक्निकल म्यान पावर चाहिँ अहिले हराइरहनु भएको स्थिति छ। अब डिफ्रेन्ट फेजेसमा भएको प्रोजेक्टको त्यही अनुसारको म्यान पावर डिप्लोयमेन्ट हुन्छ। त्यसले गर्दा यति मान्छे यो प्रोजेक्टमा हुन्छन् भनेर हाइड्रो पावरमा भन्न ठ्याक्कै गाह्रो छ। अहिले
2: हाइड्रो प्रोजेक्ट सुरु हुने चरणदेखि यो फेजसम्म आइपुग्दाखेरि चाहिँ कति प्रक्रिया लामो प्रक्रिया लाग्छ?
1: सानो प्रोजेक्टको 2-3 वर्षमा कन्स्ट्रक्सन पिरियड सकिन्छ। ठूलो प्रोजेक्टहरूलाई 7 वर्ष पनि लागेको 8 वर्ष पनि लागेको हामीले देखेका छौँ। सबैको टार्गेट 4-5 वर्षमा सकौँ भन्ने हुन्छ, तर विविध कारणले गर्दाखेरि 4-5 वर्षमा नसकेर ठूलो प्रोजेक्टहरू 7-8 वर्षमा पुगेको पनि रेकर्डहरू छ। त्यही भएर कन्स्ट्रक्सन पिरियड चाहिँ भ्यारी हुन सक्ने भयो। सर्वे चाहिँ अब गभर्मेन्टले दिने हामीहरूलाई 5 वर्षको टाइम लाइन हुन्छ, अनि अपरेसन चाहिँ अब हामीहरूले कन्स्ट्रक्सन सकिएपछि हामीहरूलाई 25 वर्षको पिपिए चाहिँ नेपाल विद्युत प्राधिकरणसँग 25 वर्ष पिपिए गरेको छ। त्यो पिरियडसम्म हाम्रो अपरेसन फेजमा हुने भयो।
2: कम्तीमा पनि 3 वर्षदेखि 20-25 वर्षसम्मको समय अवधिभरिमा त्यो प्रोजेक्टले धेरैलाई रोजगारी पनि दिइरहेको हुन्छ भन्ने पनि बुझ्न सकिन्छ।
1: हजुर, पक्कै पनि। कन्स्ट्रक्सन पिरियडमा त क्वान्टिटी नम्बर चाहिँ एकदमै धेरै हुन्छ कन्स्ट्रक्सन फेजमा, किनभने त्यो फेजमा त अब हामीलाई लेबरहरू पनि चाहिने भयो, विज्ञहरू पनि चाहिने हुनुहुन्छ, इन्जिनियरहरू पनि फरक फरक विधाका, सिभिल इन्जिनियर, हाइड्रोलोजीको, त्यसपछि अनि हाम्रो जियोलोजिस्टहरू, इन्भाइरोमेन्टलिस्ट, इलेक्ट्रिकल, मेकानिकल, फरक फरक विधाको धेरै इन्जिनियर हुन्छ कन्स्ट्रक्सन फेजमा। अपरेसन फेज भने चाहिँ अब प्रोजेक्टलाई अपरेसन गर्ने हो, हामीले इन्स्टल गरिसकेको हुन्छौँ, त्यसलाई चाहिँ खालि डेली रन गर्नु मात्र पर्ने हुन्छ। कहिलेकाहीँ मेन्टेनेन्सको बेलामा चाहिँ समस्या हुनाले त्यो फेजमा चाहिँ अलिक बढी इलेक्ट्रिकल र मेकानिकलको इन्भल्भमेन्ट बढी हुन्छ।
2: जति जनशक्तिलाई क्षति पुर्याएको छ यसले चाहिँ अबको समयमा त्यो क्षेत्रमा काम गर्नेहरू अथवा त्यो कामलाई चाहिँ कसरी प्रभाव पार्छ?
1: एक्सपिरियन्स म्यान पावर हामीले जसलाई लुज गर्यौँ त्यो एक्सपिरियन्स म्यान पावर पाउन केही समय कुर्नुपर्ने हुन्छ या हामीलाई खड्किराख्ने हुन्छ परिसरमा पनि। सिफ्ट भएको छ हाइड्रो पावरमा गर्दाखेरि डर हुन्छ भन्ने, अब यो भने त हिमालयन सुनामी हो, केही गरी पनि बच्न सक्ने आधार थिएन। केही समय चाहिँ अब यसले अप्ठ्यारो पार्ला। यतातिर आकर्षित गर्नको लागि ट्रेनिङ प्रोग्रामहरू, म्यान पावर डिप्लोयमेन्ट प्रोग्रामहरू, अनि जस्तो अब हामीले चाहिँ सेफ्टीका प्रोटोकलहरू, इमर्जेन्सी इभ्याकुएसनकाहरू, त्यसलाई चाहिँ गाइडलाइनहरूमा, प्रोटोकलहरूमा ध्यान दिएर अब योसँग सम्बन्धित स्टेक होल्डरहरूसँग कन्सल्टेसन गर्दै अगाडि बढाउँछ, जसले गर्दा भविष्यमा यस्तो बाढी आइहाले पनि हामीले चाहिँ म्यान पावरको लसलाई चाहिँ मिनिमाइज गर्न सकौँ। प्रोजेक्टहरू बन्न थालेपछि अब त्यसले एक प्रकारको काम गर्दै गएपछि मोटिभेसन हुन्छ, मोटिभेसन भएपछि मान्छेहरू आफै आकर्षित भएर यो फिल्डमा लाग्नुहुनेछ। के कस्तो पोलिसी ल्याउँदाखेरि चाहिँ अब यो जुन रसुवा फ्लडले गर्दा क्षति भयो त्यो क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ, अब त्यसलाई चाहिँ एज अ गाइडलाइन नै बनाएर गभर्मेन्टले स्ट्रिक्टली इम्प्लिमेन्ट गरेर त्यो कदम त चाल्नै पर्ने देखिया छ।
3: जलविद्युत विज्ञ रिजन पौडेलसँग बाढ़ीबाट जलविद्युत क्षेत्रमा क्षति, त्यसले जनशक्तिमा पार्ने असर र अबको व्यवस्थापन बारे गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश परदेशमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला, भोटेकोशी बाढ़ीले यातायात अवरूद्ध भएपछि काठमाण्डु उपत्यकामा खाद्यान्न र हरियो तरकारी लगायतका दैनिक उपभोग्य वस्तुको मूल्य बढ़ेको छ। वैकल्पिक मार्ग प्रयोग गरी ढुवानी गर्दा ढुवानी भाड़ा र समय बढ़ेको भन्दै व्यवसायीले उपभोग्य वस्तु र खाना पकाउने एलपी ग्यासको मूल्य समेत बढ़ाएका छन्। ग्यासको अभाव चुलिएको छ। एकातिर व्यवसायीले काठमाण्डुका गोदाममा पर्याप्त खाद्यान्न मौजदात रहेकोले तत्कालै चरम अभाव हुने अवस्था नरहेको बताएका छन् भने अर्कोतिर वैकल्पिक मार्ग प्रयोग गर्दा ढुवानी भाड़ा बढ़ेको भन्दै अधिकांश खाद्यान्न त हरियो तरकारी र फलफूलको मूल्य बढ़ेको छ। बाढ़ीका कारण कृष्णभीरमा सड़क भाँसिएपछि काठमाण्डु भित्र नै मुख्य मार्ग पूर्ण रूपमा ठप्प छ। नेपाल चामल तेल दाल उद्योग संघ र नेपाल खाद्य किराना तथा थोक व्यवसाय संघका अनुसार काठमाण्डुका गोदाममा पर्याप्त खाद्यान्न मौजदात रहेकाले अहिले नै आत्तिहाल्नुपर्ने अवस्था भने छैन। बढ़न थाल्यो बजार मूल्य शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
4: कृषि मन्त्र नार्कसँग
5: बरसातमा गाई भैंसी तथा भेड़ा बाख्रामा चरचरे रोगको जोखिम बढ़ने भएकाले पशुलाई हिलो फोहोर र ओसिलो ठाउँमा नराख्नुहोस्। गोठ सफा र सुक्खा राख्नुहोस्। रोगी पशुलाई स्वस्थ पशुबाट अलग गर्नुहोस् र सम्भव भए समयमै प्राविधिकसँग सल्लाह गरेर खोप लगाउनुहोस्।
3: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: बाढ़ी र डुबानबाट बच्न के गर्ने?
6: नजिकै बाढ़ीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढ़ीका पूर्व संकेत हुन्।
5: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
6: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
5: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
6: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
5: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
2: धोती, पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
3: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
2: यक्ष प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
2: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
3: इतिहास, गाथा र कथा, गाँठका कुरा।
2: गाँठका कुरा
3: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा। गाँठका कुरा
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। निरक्षरता उन्मूलन गर्ने गरी डेढ़ दशकदेखि देशव्यापी अभियान सञ्चालन गरिएपछि देशका अधिकांश पालिका साक्षर देखिएका छन्। अझै पनि 112 पालिका निरक्षरता देखिएको छ। अहिलेसम्म 68 जिल्ला साक्षर घोषित भइसकेका छन्। साक्षर घोषणा हुन बाँकी रहेका मध्ये कर्णाली प्रदेशको डोल्पा र बाँकी मधेस प्रदेशका जिल्ला छन्। मधेसका 136 पालिका मध्ये 25 मात्रै पूर्ण साक्षर घोषित भएका छन्। थप 25 पालिका साक्षर घोषणा हुने अन्तिम तयारीमा रहेको शिक्षा विभागले जनाएको छ। यसै गरी डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकामा पनि साक्षर घोषणा हुन बाँकी छ। मधेस र कर्णालीका समेत गरेर 112 पालिका साक्षर घोषणा हुन बाँकी रहेका छन्। यसै आर्थिक वर्षभित्रमा बाँकी रहेका सबै जिल्लालाई साक्षर घोषणा गर्ने सरकारी तयारी छ। मधेसमा निरक्षरताको धेरै समस्या देखिएपछि सरकारले केही समय अघि साक्षर मधेस प्रदेश तयारी सम्बन्धी उच्चस्तरीय विज्ञ कार्यदल बनाएर अध्ययन गरेको थियो। पूर्व सचिव डाक्टर राम स्वरूप सिन्हाको संयोजकत्वमा गठन गरिएको 7 सदस्यीय कार्यदलले शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई गएको वैशाख 30 गते प्रतिवेदन हस्तान्तरण गरेको थियो। धेरै जसो पालिका साक्षर, 112 पालिका भने अझै निरक्षरता शीर्षकमा गोर्खा पत्रमा खबर छ।
4: अब विदेशको खबर। विश्व मौसम संगठनले डढ़ेलो र अत्याधिक गर्मीका कारण वायु प्रदूषणको जोखिम बढ़दै गएको जनाएको छ। संगठनले सार्वजनिक गरेको वार्षिक वायु गुणस्तर तथा जलवायु बुलेटिनमा वायु प्रदूषण र जलवायु परिवर्तनबीच गहिरो सम्बन्ध रहेको उल्लेख गरेको समाचार संस्था एएफपीले जनाएको छ। जलवायु परिवर्तनका कारण अत्याधिक गर्मी तथा डढ़ेलोको आवृत्ति र तीव्रता बढ़दै जाँदा मानव स्वास्थ्य र प्राकृतिक वातावरणमा थप खतरा उत्पन्न भएको छ। डढ़ेलोको धुवाँ हावासँगै टाढा टाढा फैलिने भएकोले आगलागी भएको ठाउँभन्दा धेरै टाढाका मानिस र वन्यजन्तु पनि प्रभावित हुन सक्ने उल्लेख छ। अध्ययन अनुसार सन् 1990 दशक यता अत्याधिक डढ़ेलोबाट उत्पन्न धुवाका कारण 3 गुणासम्म यी घटना बढ़ेका छन्। त्यस्तै अत्याधिक गर्मीको समयमा सतह नजिक रहेको ओजेन प्रदूषण पनि बढ़न सक्ने भएकोले यसले विशेष गरी श्वासप्रश्वास सम्बन्धी रोगको जोखिम बढ़ाउने विज्ञहरू बताउँछन्। विश्व मौसम संगठनले वायु प्रदूषण नियन्त्रण र जलवायु परिवर्तन न्यूनीकरणका लागि अलग अलग नभई संयुक्त रूपमा सम्बोधन गर्न दीर्घकालीन नीति आवश्यक रहेकोमा जोड़ दिएको छ।
5: अब खेल खबर। नेपाल भलिबल लीग एनबीएलमा कर्णाली शिवराजले तेस्रो जित निकालेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको कबड्ड हलमा त्रिपुरेश्वरमा हिजो भएको खेलमा कर्णालीले सगरमाथालाई 3-2 सेटमा हराएको हो। कर्णालीले पहिलो सेट 25-16 जितेको थियो भने दोस्रो सेट सगरमाथाले 25-23 जित्यो। तेस्रो सेट फेरि कर्णालीले 25-23 जित्दै अग्रता बनाए तर चौथो सेटमा सगरमाथाले 25-19 जितेको थियो। निर्णायक पाँचौं सेटमा भने कर्णालीले उत्कृष्ट प्रदर्शन गर्दै 15-9 जित निकालेर समग्रमा 3-2 जितेको हो। एनबीएलमा सहभागी 6 टोलीले सिंगल राउण्ड रोबिनका आधारमा प्रतिस्पर्धा गरिरहेका छन्। लीगमा शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ भने दोस्रो र तेस्रो स्थानमा रहने टोलीले प्ले अफ मार्फत फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको फाइनल खेल भदौ 28 गते हुनेछ।
4: मलेसियामा भइरहेको एसीसी प्रिमियर कपमा नेपालले समूह चरणकै अन्तिम खेलमा आज हङकङसँग खेल्दैछ। यो खेल क्वालालम्पुरको बायोमास क्रिकेट मैदानमा हुनेछ। नेपालले हङकङलाई हराउन सके समूहको विजेता बन्नेछ। यस्तो अवस्थामा नेपालले सेमी फाइनलमा समूह बीको उपविजेतासँग खेल्नेछ। अब केही खबर संक्षेपमा। मधेस प्रदेशको सिराहा र गण्डकीका धेरै जसो ठाउँमा गैराती मध्यमसम्मको वर्षा भएको छ। कोशी लुम्बिनी र कर्णाली प्रदेशका केही तथा बागमतीका एक दुई ठाउँमा पनि मध्यमसम्मको वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो छ घण्टामा सबैभन्दा धेरै सिराहामा 37.6 मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै सिन्धुपाल्चोक, कास्की, लमजुङ, गोर्खा, बागलुङ, पर्वत लगायतका जिल्लामा पनि हल्कादेखि मध्यमसम्म पानी परेको छ। महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकीको हिमाली र पहाड़ी, कर्णालीको पहाड़ी र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराईका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ।
5: भुटेकोशी र त्रिशुलीमा आएको बाढ़ीले हिमाल र पहाड़मा गरेको विनाशको कम्पन तराईसम्म पुगेको छ। यो विपत्तिले भूगोलको दूरी मेटाउँदै सबै नेपालीलाई एउटै भावनामा उभ्याइदिएको छ। सरकारले उद्धार तथा राहतका लागि आफ्नो संयन्त्र परिचालन गरिरहेको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली जोखिम मोलेर उद्धारमा खटिएका छन्। घाइतेको उपचार, विपत्तिको खोजी र विस्थापितको पुनर्स्थापनाका लागि तीनवटै तहका सरकारी संयन्त्र सक्रिय छन्। नागरिकमा खबर छ।
4: र आज सार्वजनिक विदा भए पनि नेपाल राष्ट्र बैंकले आफ्ना र मातहतका अत्यावश्यक बैंकिङ सेवा भने खुला राख्न निर्देशन दिएको छ। काया कैरनमा अब पालो उखानको
5: एक उदाहरण सय उपदेश।
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: नवयुवा आन्दोलनको एक वर्ष पूरा, सरकारी आयोगकै प्रतिवेदन अलपत्र। ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा आज सार्वजनिक विदा।
4: भोटेकोशी बाढ़ीले क्षति गरेका टनेल ब्रेक थ्रू नभएसम्म उद्धार चलिरहने। सुरुङभित्र 121 सेना मात्रै फँसेको सेनाको अनुमान। विदुरका 65 विद्यालय भोलिदेखि खुल्दै।
5: भोटेकोशी बाढ़ीले जलविद्युत क्षेत्रको दक्ष जनशक्तिमा अपूरणीय क्षति। नयाँ पुस्ता आकर्षित गर्न चुनौती। सुरक्षा मापदण्ड र आपतकालीन उद्धार क्षमता बलियो बनाउनु पर्ने विज्ञको सुझाव।
4: डढेलो र अत्याधिक गर्मीले विश्वमय वायु प्रदूषणको जोखिम बढ़ाउँदै मानव स्वास्थ्य र प्राकृतिक वातावरणमा थप चुनौती।
5: र एनबीएलमा कर्णाली शिवराजको तेस्रो जित।
4: र अन्त्यमा आजको कार्टुन। नयाँ पत्रिका दैनिकमा रवि मिश्रले बनाउनु भएको। बाढ़ीले जनधनको क्षति त गरेको छ नै, सड़क अवरूद्ध हुँदा ग्यास सहित धेरै समस्या अहिले नागरिकले झेलिरहेका छन्। यसै विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ ग्यास सिलिण्डरलाई कुर्सी बनाएर लाइनमा बसिरहेका दुईजनाले गफ गर्दैछन्। उनीहरू भन्दैछन्, बाढ़ीले लैजान नसक्ने भनेको त अभाव मात्रै रहेछ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाई पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमजुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
1: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
1: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दाग लाग्ने जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
6: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
1: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। अल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
7: लमजुङ कालिका फर्निचर उद्योग बेसीसर साथ लमजुङ।
6: अल्मुनियमका लागि बेसीसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
7: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0665205532, मोबाइल 9846090301, 9846074065।
6: नोट, फलसिलिङ, कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
8: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
9: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
8: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
9: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
8: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: नमस्कार, रेडियो मर्संगी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्संगी .org मा बिहान 6:35 बजेको मर्संगी समाचारमा म खुशीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारको शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: भोटेकोशी बाढ़ीबाट पाठ सिक्दै मर्संगी दोर्तीमा विपद पूर्व तयारी बारे सचेतना। लमजुङमा भदौ महिनामा मात्रै जिल्लामा 12 जनामा डेंगूको संक्रमण पुष्टि। लमजुङमा सामुदायिक विपद व्यवस्थापन सम्बन्धी क्षमता अभिवृद्धि तालिम सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक सिगाई प्रदान। र प्रथम टुर्दी लमजुङको टी शर्ट र ब्याग सार्वजनिक, असोज 2 गतेदेखि 4 गतेसम्म हुने कार्यक्रममा देशभरबाट 550 साइकल यात्री सहभागी हुँदै। अब समाचार विस्तारमा। भोटेकोशीमा आएको बाढ़ीबाट भएको ठूलो क्षतिबाट पार सिक्दै मर्संगी र दोर्दी खोलामा आउन सक्ने सम्भावित बाढ़ी पहिरो तथा त्यसबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरणका लागि सचेतना तथा पूर्व तयारी कार्यक्रम आयोजना गरिएको छ। लमजुङको बेसर स्थित शान्ति टोल तमु समाजमा लहरनिपाको सहयोग तथा एफिक अधिकार मंचको आयोजनामा कार्यक्रम भएको हो। प्राकृतिक विपदको सामना गर्न स्थानीय समुदायलाई पूर्व तयारी गराउने, जोखिमयुक्त बस्तीको पहिचान तथा संरक्षणमा ध्यान दिने र सम्भावित क्षति रोकथामका लागि सम्बन्धित निकायको ध्यान आकर्षण गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा एपिक अधिकार मंचका फोकल पर्सन खेमजङ गुरूङले मर्सेङ्गी र दोर्दी खेल खोलामा आउन सक्ने सम्भावित बाढ़ी तथा पहिरो जोखिममा रहेका बस्ती र विपदबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरणका लागि अपनाउनु पर्ने पूर्व तयारीका विषयमा प्रस्तुतिकरण दिनुभएको थियो। भोटेकोशीमा आएको बाढ़ीका कारण ठूलो जनधनको क्षति भएकाले त्यस्तै अवस्था मर्सेङ्गी र दोर्दी क्षेत्रमा दोहोरिन नदिन समयमा आवश्यक तयारी र सावधानी अपनाउनु पर्नेमा कार्यक्रममा जोड़ दिएको थियो। विपद आउनु अघि नै जोखिम क्षेत्र पहिचान, सूचना प्रवाह, स्थानीय तह र समुदाय बीच समन्वय र उद्धारका लागि आवश्यक तयारी गर्नुपर्ने विषयमा समेत छलफल भएको थियो। शान्ति टोल तमु बाबा समूहका अध्यक्ष क्याप्टेन चित्र बहादुर गुरूङको अध्यक्षतामा भएको कार्यक्रममा अधिवक्ता भीम राई प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा विश्व नगरपालिकाका प्रमुख गुमान सिंह अर्याल र दोर्दी खोला दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा जनप्रतिनिधि, स्थानीयवासी तथा सरकारवालाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले प्राकृतिक विपदको जोखिम न्यूनीकरणका लागि स्थानीय तह, सम्बन्धित सरकारी निकाय र समुदायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका थिए। भोटेकोशी बाढ़ीबाट जस्तो क्षति लमजुङ दोहोरिन नदिन सम्भावित जोखिमप्रति समयमै सचेत हुने, पूर्व तयारी गर्ने र सम्बन्धित निकायलाई आवश्यक कदम चाल्न ध्यान आकर्षण गराउने उद्देश्यले कार्यक्रम गरिएको आयोजकले जनाएको छ। लमजुङको सदरमुकाम बेसर सहित जिल्लाका विभिन्न भागमा डेंगू संक्रमणको जोखिम बढ़दै गएको पाइएको छ। बेसर स्थित लमजुङ अस्पताल सहित जिल्लाका विभिन्न स्थानीय तहहरूमा रहेका स्वास्थ्य केन्द्रमा लामखुट्टेको टोकाईबाट सर्ने डेंगूका बिरामी उपचारका लागि आएका हुन्। प्रदेश अस्पताल लमजुङका अनुसार भदौ महिनामा मात्रै अस्पतालमा लिएका बिरामी मध्ये 12 जनामा डेंगू संक्रमण पुष्टि भएको हो। अस्पतालको विवरण अनुसार गत महिना अर्थात श्रावणमा कम मात्रामा संक्रमण भए पनि भदौ शुरू भएसँगै डेंगूका बिरामी बढ़ेका हुन्। अस्पतालका अनुसार गत श्रावण महिनामा अस्पतालमा आएका बिरामी मध्ये 2 जनामा मात्रै डेंगू संक्रमण पुष्टि भएको थियो। गत असारमा भने अस्पतालमा 3 जनामा डेंगू बिरामी आएका थिए। त्यसै गरी जेठ महिनामा पनि जिल्ला अस्पतालमा डेंगू संक्रमण भएका बिरामीको संख्या 9 जना रहेको थियो। बेसर स्थित प्रदेश अस्पतालमा उपचारका लागि आएका बिरामीको मात्रै तथ्याङ्क रहेको छ। जिल्लामा अन्य स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूमा पनि पछिल्लो महिना डेंगू बिरामी भेटिन थालेको पाइएको छ। एडिस एजिप्टाई नामको संक्रमित पोथी लामखुट्टेले टोकियोमा मानिसले डेंगु रोग सर्ने स्वास्थ्यकर्मीहरूले बताएका छन्। विशेष गरी वर्खाको समयमा डेंगुको उच्च जोखिम हुने चिकित्सकहरूको भनाइ छ। डेंगु रोगको प्रकोप फैलिँदै गए पनि यस रोगको उपचार हालसम्म पत्ता लागिसकेको छैन। लक्षण अनुसार डाक्टरहरूले उपचार गर्दै आएका छन्। डेंगु रोग लागेमा उच्च ज्वरो आउने, टाउको र आँखाको गेडी दुख्ने, शरीरमा डाबर देखिने, अरुचि बढ्ने, मांसपेशी दुख्ने, पेट गडबडी हुने जस्तो लक्षण देखिने चिकित्सकहरू बताउँछन्। यो रोगबाट जोगिन लामखुट्टेको टोकाईबाट बस्नु नै एकमात्र उपाय भएको स्वास्थ्यकर्मीहरूको भनाइ छ। घर वरपर सफा सुग्घर राख्ने, खाडल तथा भाँडामा पानी जम्न नदिने, झोलभित्र सुत्ने, झ्याल ढोकामा जाली लगाउने, शरीर ढाकिने गरी कपड़ा लगाउने जस्ता प्राथमिक उपाय अपनाएर डेंगूको संक्रमणबाट बच्न सकिन्छ। डेंगू सार्ने लामखुट्टेले प्राय जमेको सफा पानीमा फूल पार्ने र लार्वा हुर्काउने भएकाले कुनै पनि भाँडामा पानी जममा हुन नदिने र सामान्य कुराको होसियारी अपनाउन सके पनि डेंगू रोगको जोखिमबाट बच्न सकिने स्वास्थ्यकर्मीहरूले बताएका छन्। मर्सेङ्गी गाउँपालिकाका थप विद्यालयमा श्रव्य दृश्यमा आधारित लुमा प्रविधिबाट पठन पाठन विस्तार गर्ने तयारी गरिएको छ। प्रविधिको प्रयोग मार्फत विद्यालय शिक्षालाई थप प्रभावकारी र विद्यार्थी मैत्री बनाउने विषयमा काठमाडौँमा भएको छलफलपछि तयारी अघि बढ़ाएको हो। भदौ 21 गते भएको छलफलमा लुमा एजुकेशनका संस्थापक डेभिड सोवरवाइन, हेडी सोरवाइन, स्किप स्ट्रिटर नेपाल कार्यक्रमका संयोजक नन्दलाल भण्डारी, कार्यकारी प्रशासक पुष्प भण्डारी तथा मर्सेङ्गी गाउँपालिकाको अध्यक्ष अर्जुन गुरूङ बीच विद्यालय शिक्षामा प्रविधिको प्रयोग विस्तार गर्ने विषयमा छलफल भएको थियो। छलफलका क्रममा गाउँपालिकाका थप विद्यालयमा लुमाको श्रव्य दृश्यमा आधारित सिकाई कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव अघि बढ़ाएको हो। कार्यक्रम विस्तारका लागि आवश्यक सहकार्य र सहयोग गर्ने विषयमा समेत सकारात्मक छलफल भएको जनाएको छ। मर्सङ्गी गाउँपालिका 8 रहेको प्रभात शान्तिपूर्ण माध्यमिक विद्यालयमा अहिले 5 लुमा डिभाइस प्रयोग भइरहेको छ। डिभाइसको प्रयोगबाट भइरहेको पठन पाठन प्रभावकारी देखिएपछि अन्य विद्यालयमा समेत प्रविधि विस्तार गर्न लागि गाउँपालिकाले जनाएको छ। लुमा डिभाइसमा पाठ्यक्रमका अनुसार विषयवस्तु श्रव्य दृश्य सामग्री मार्फत प्रस्तुत गरिने भएकाले विद्यार्थीले हेरेर सुनेर र अभ्यास गर्दै सिक्ने अवसर पाउँछन्। यसले कठिन विषयवस्तुलाई सरल र व्यवहारिक रूपमा बुझ्न सहज हुने गाउँपालिकाका अध्यक्ष गुरूङले बताउनुभयो। हाल लम्सुङ जिल्लाका 10 विद्यालयमा 25 लुमा डिभाइस प्रयोग भइरहेको छ। विद्यार्थीको सिकाइमा प्रविधिको प्रयोग बढ़ाउँदै परम्परागत शिक्षा विधिलाई थप प्रभावकारी बनाउने उद्देश्यले लुमा प्रविधिको विस्तारलाई अघि बढ़ाएको हो। अध्यक्ष गुरूङले प्रविधि मैत्री शिक्षालाई प्राथमिकता दिँदै विद्यार्थीको सिकाई उपलब्धि बढ़ाउन प्रविधिको प्रयोग विस्तार गरिने बताउनु भएको छ। उहाँले गुणस्तरीय शिक्षा समृद्ध मर्सङ्गी निर्माणको आधार भएको उल्लेख गर्दै समय अनुकूल र प्रभावकारी शिक्षाका लागि गाउँपालिकाले आवश्यक सहकार्य र पहललाई निरन्तरता दिने बताउनुभयो। मर्सङ्गीका थप विद्यालयमा लुमा प्रविधि विस्तार गर्ने तयारीलाई विद्यालय शिक्षामा प्रविधिको पहुँच बढ़ाउने र शिक्षक सिकाईलाई थप प्रभावकारी बनाउने महत्वपूर्ण प्रयासको रूपमा लिएको लमजुङको सदरमुकाम बेसरमा सामुदायिक विपद व्यवस्थापन समिति तथा कार्यदलका लागि समुदायमा आधारित विपद पूर्व तयारी तथा प्रतिकार सम्बन्धी क्षमता अभिवृद्धि तालिम भएको छ। शनिबारदेखि शुरू भएको तालिम सोमबार सम्पन्न भएको हो। ओल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा ग्रामीण सामुदायिक विकास केन्द्र आरसीडीसी नेपालको आयोजनामा तालिम भएको हो। तालिममा विपद व्यवस्थापन विज्ञ प्रशिक्षक कृष्ण प्रसाद बसौलाले विपदको जोखिम पहिचान, पूर्व तयारी तथा जोखिम न्यूनीकरणका उपाय, विपदका विषयमा समयमा अपनाउनुपर्ने सावधानी, खोज तथा उद्धार, आपतकालीन प्रतिक्रिया र विपदपछिको पुनस्थापना लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो। यस्तै सशस्त्र प्रहरी बल नेपाल गुल्मा हेडक्वार्टर लमजुङका प्रहरी निरीक्षक झपिन्द्र बानियाको नेतृत्वमा रहेको टोलीले विपदका बेला खरिने, खोज तथा उद्धार, प्राथमिक उपचार, घाइतेको उद्धार तथा सुरक्षित स्थानान्तरणका विषयमा सैद्धान्तिक सँगै व्यवहारिक अभ्यास गराएको थियो। तालिमका क्रममा ग्यास सिलिण्डरमा आग लागि भएमा अपनाउनुपर्ने सावधानी तथा आगो नियन्त्रण गर्ने तरिका र बाटोघाटोमा व्यक्ति लडेर घाइते अवस्थामा भेटिएका तत्काल गर्नुपर्ने प्राथमिक उपचारका विषयमा समेत अभ्यास गराएको थियो। तालिमका क्रममा विपद जुनसुकै बेला आउन सक्ने भएकाले समुदाय स्तरबाटै पूर्व तयारी र प्रभावकारी बनाउँदै स्थानीय स्वसाधनको पहिचान र परिचालन तथा सम्बन्धित निकायबीच समन्वय र सहकार्यलाई प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिएको थियो। समुदायको जोखिम अनुसार पूर्व सूचना प्रणालीको प्रयोग आपतकालीन योजना निर्माण उद्धार तथा राहत व्यवस्थापन र जोखिमको विपदपछिको पुनस्थापनामा स्थानीय समुदायको भूमिका थप प्रभावकारी हुने अपेक्षा गरिएको छ। बेसा नगरपालिका अन्तर्गत 8 वडाका विभिन्न टोलका समुदाय विपद व्यवस्थापन समिति तथा कार्यदलका 32 सहभागिता रहेको थियो। तपाईले सुन्दै हुनुहुन्छ मर्सिङदी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
3: दिदी अल्मलाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
4: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
3: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
5: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
6: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
7: दिदी तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको
8: यो ब्लाउज। न्यू ऋतु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको,
7: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट प्यान्ट नै त्यही सिलाए नि।
8: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
7: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
6: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू ऋतु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर सुट स्पेशलिस्ट, वैशिष्ट नगरपालिका साथ त्रिवेणी टोल लमजुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोपाइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9846092406 र 9816674372।
7: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
6: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
9: कृषि विकास कार्यालय लम्जुङको सूचना। कृषि विकास कार्यालय लम्जुङको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न कार्यक्रम सञ्चालन गर्न इच्छुक लम्जुङ जिल्लाभित्रका कृषि फार्म, कम्पनी, कृषक समूह, सहकारी तथा कृषि सम्बन्धी संघ संस्थाहरूले यही असोज 19 गते भित्र तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित आवश्यक कागजातहरू संलग्न राखी यस कार्यालय तथा सम्बन्धित स्थानीय तहको कृषि शाखामा निवेदन पेश गर्नु अनुरोध गरिन्छ।
10: कृषि फर्म, कृषि कम्पनी, कृषकसँग सम्बन्धित समूह तथा सहकारी संस्थाहरूले प्रस्ताव पेश गर्न सक्ने कार्यक्रमहरू: फलफूल बगैंचा सुदृढीकरण तथा क्षेत्र विस्तार कार्यक्रम, प्रांगणिक मल वितरण, व्यावसायिक तरकारी खेती सहयोग कार्यक्रम, समुदाय स्तरमा प्रशोधन यज्ञ, खायन आलु उत्पादन प्रवर्धन कार्यक्रम, फलफूल नर्सरी स्थापना तथा संचालन कार्यक्रम, कृषि उद्यम विकास कार्यक्रम, निर्यातजन्य कृषि वस्तु प्रवर्धन कार्यक्रम,
9: आत्मनिर्भरताको लागि बिउ उत्पादन प्रवर्धन कार्यक्रम, रैथाने तथा स्थानीय बाली विकास कार्यक्रम, ग्रामीण कृषि पर्यटन प्रवर्धन कार्यक्रम, जलवायु मैत्री प्रविधि प्रवर्धन कार्यक्रम,
10: साथमा खाद्यान्न बाली उत्पादन प्रवर्धन कार्यक्रम, माटो सुधारका लागि कृषि चुन वितरण, उत्कृष्ट कृषक पुरस्कार वितरण र संघीय सशक्त कार्यक्रम अन्तर्गत प्रांगणिक कृषि प्रवर्धन कार्यक्रम
9: पेश गर्नुपर्ने आवश्यक कागजातहरू: रु 10 को हुलाक टिकट टास गरेको निवेदन, प्रस्तावना फारम,
11: नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जग्गा धनीको लालपूर्जाको प्रतिलिपि वा भाडाको जग्गा भए जग्गा करारनामा सम्झौताको प्रतिलिपि,
12: ओडा कार्यालयको वा सम्बन्धित पालिकाको कृषि शाखाको सिफारिश पत्र, फर्म समूह संस्था समिति कम्पनी वा सहकारी भएमा दर्ता स्थापना सम्बन्धी कागजातको प्रतिलिपि, नवीकरण प्रमाणपत्रको प्रतिलिपि, कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि, स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि, बैठक निर्णयको छाया कपी, पछिल्ला दुई आर्थिक वर्षमा कृषि सम्बन्धी कार्यको लागि कुनै कार्यालयबाट अनुदान प्राप्त गरि नगरेको सो घोषणा पत्र।
11: थप जानकारीका लागि सम्पर्क नम्बर 0665201000, 0665201130,
12: मोबाइल नम्बर 9856045230 र 9856080140।
13: मर्सेंग एफएम 95 मेगाहर्ज।
0: विश्रामपछि स्वागत छ अब बाँकी समाचार। लमजुङ साइक्लिङ संघको आयोजनामा आगामी असोज 2, 3 र 4 गते आयोजना हुने प्रथम टुर दे लमजुङ 2026 को तयारी अन्तिम चरणमा पुगेको छ। कार्यक्रमको तयारी अन्तर्गत बेइसा नगरपालिकाका नगर प्रमुख गुमान सिंह अर्यालले सोमबार टुर दे लमजुङ 2026 को आधिकारिक टी शर्ट तथा ब्याग सार्वजनिक गर्नुभएको हो। देशभरबाट साइक्लिस्टहरूको सहभागिता रहने प्रतियोगिताले लमजुङको पर्यटन प्रवर्धन सँगै जिल्लाको प्राकृतिक सौन्दर्य र साहसिक पर्यटनको राष्ट्रिय स्तरमा थप चिनाउन योगदान पुग्ने आयोजकको अपेक्षा छ। यसअघि भदौ 20 र 21 गते हुने भनिएको प्रथम टुर दी साइकल यात्रा देशमा देखिएको प्राकृतिक प्रकोप तथा राष्ट्रिय विपत्तिको अवस्था र विज्ञहरूको सुझावलाई ध्यानमा राख्दै असोज 2 गतेदेखि 3-4 गतेको लागि सिफारिश गरिएको हो। कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक तयारी तीव्र पारिएको लमजुङ साइक्लिङ संघका अध्यक्ष ध्रुवराम प्रधानले बताउनुभयो। लमजुङको पर्यटन प्रवर्धन सँगै जिल्लामा साइकल पर्यटनको सम्भावना उजागर गर्ने उद्देश्यले आयोजना गरिएको प्रथम टुर दी लमजुङमा सहभागिताका लागि देशभरबाट 550 जनाले दर्ता गरेका छन्। 45 जिल्लाका साइकल यात्रीहरूको सहभागिता रहने भएको छ। कार्यक्रमले जिल्लाको पर्यटन नयाँ क्षेत्र महासम्भावना पहिचान गर्न र साइकल पर्यटनलाई प्रवर्धन गर्न समेत सहयोग पुग्ने आयोजकको विश्वास छ। बेसिसर्म करियर काउन्सिलिङ तथा गोल सेटिङ सम्बन्धी 3 दिने प्रशिक्षण सम्पन्न भएको छ। शनिबारदेखि शुरू भएको प्रशिक्षण सोमबार सम्पन्न भएको हो। ओल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी नेपालको आयोजनामा प्रशिक्षण सञ्चालन भएको हो। तालिम अवधिभर सहजकर्ता हरिबोल बजगाईले आत्मजागरण जीवन उपयोगी सेव आफ्नो लक्ष्य निर्धारण गर्ने तरिका म के गर्न सक्छु भन्ने विषयमा योजना बनाउने तथा प्रेरणादायी कथा मार्फत लक्ष्य प्राप्तिका लागि आवश्यक सोच र व्यवहारका विषयमा प्रशिक्षण दिनुभएको थियो। समापन कार्यक्रममा आरसीटीसीका संस्थापक अध्यक्ष राजेन्द्र बोराले किशोर किशोरीले आफ्नो क्षमता रूचि र सम्भावनालाई पहिचान गरी स्पष्ट लक्ष्य निर्धारण गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले लक्ष्य बनाएर मात्र नहुने भन्दै त्यसलाई पूरा गर्न निरन्तर मेहनत अनुशासन र सकारात्मक सोच आवश्यक रहेको बताउनुभयो। यस्तै ओल्ड भिजन इन्टरनेशनल नेपालका जिल्ला संयोजक शुक्रराज गुरूङले जीवनमा सही समयमा सही लक्ष्य निर्धारण गर्न सके भविष्यको बाटो सहज बन्ने बताउनुभयो। उहाँले तालिमबाट सिकेका ज्ञान र सिपलाई व्यवहारमा लागू गर्दै आफ्नो व्यक्तिगत तथा व्यवसाय सहायक विकासमा अघि बढ्न सहभागीहरूलाई आग्रह गर्नुभयो। तालिममा सहभागी दुर्दी गाउँपालिकाका प्रदीप गुरूङ, मनमाया विका तथा बेसो नगरपालिका उदिपुरका विद्या परियार लगायतले तालिम अवधिभर आत्मविश्वास बढ़ाउनुको साथै लक्ष्य निर्धारण, जीवन उपयोगी सिप र भविष्यको योजना निर्माणका विषयमा महत्वपूर्ण ज्ञान र व्यावहारिक सिकाई प्राप्त भएको सक्रिय प्रतिक्रिया दिएका छन्। उनीहरूले तालिमले आफ्नो क्षमता पहिचान गरी आगामी दिनमा के गर्ने भन्ने विषयमा स्पष्ट योजना बनाउन सहयोग पुगेको बताएका छन्। तालिमले सहभागीहरूलाई आफ्नो रूचि, क्षमता र सम्भावनाको पहिचान गर्दै भविष्यका लागि स्पष्ट लक्ष्य निर्धारण गर्न तथा लक्ष्य प्राप्तिका लागि आवश्यक योजना बनाउन सहयोग पुगेको आयोजकले जनाएको छ। तालिममा आरसीडीसीका कार्यक्षेत्र सुन्दर बजार, बेसुवा नगरपालिका र दोर्दी गाउँपालिकाका गरी 35 जनाको सहभागिता रहेको थियो। रसुवाको फोटेकोसीमा गएको बाढ़ी पहिरोबाट विस्थापित परिवारको उद्धार तथा राहतका लागि बेलायतमा रहेका लमजुङका परशु गुरूङ र उनकी धर्मपत्नी नन्दा गुरूङले 1,00,000 रूपियाँ सहयोग गर्नुभएको छ। धुतपोखरी गाउँपालिका सडाथोकका गुरूङ दम्पतिले नेपाल प्लस प्लाड सपोर्ट अभियान मार्फत प्रधानमन्त्री देवी प्रकोप उद्धार राहत कोषमा रकम सहयोग गरेका हुन्। तमोधी युकेले फोटेकोशी बाढ़ी पहिरो प्रभावितको उद्धार राहत तथा पुनस्थापनाको लागि प्रधानमन्त्री राहत कोषमा 1,01,000 रूपियाँ सहयोग गर्ने निर्णय गरी सञ्चालन गरेको अभियानमा गुरूङ दम्पति जोड़िएका हुन्। इलाम पोखरी समाज युकेका अध्यक्ष लमजुङ समाज युके र तमोधी युकेका वरिष्ठ उपाध्यक्ष परशु गुरूङ साथै तमोधी युके आमा समूहकी वरिष्ठ उपाध्यक्ष नन्द गुरूङले विपदको समयमा नागरिकको सामाजिक उत्तरदायित्व महत्वपूर्ण हुने बताउनुभयो। दिएर गरीब कहिले नहुने भन्ने मान्यताका साथ मानवीय सेवामा जोड़िँदै आएको गुरूङ दम्पतिले जनाएका छन्। अभियानमा विभिन्न व्यक्ति तथा संस्थाले सहयोग गर्ने क्रम जारी रहेको छ। हालैको विनाशकारी बाढ़ी तथा पहिरोबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि लमजुङको वैश्य नगरपालिका साथ स्थित पाठशाला मन्टेसोरी स्कूल परिवारले 40,100 रूपियाँ सहयोग गरेको छ। मन्टेसोरी स्कूल परिवारले सोमबार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको हो। विद्यालयका विद्यार्थी शिक्षक तथा कर्मचारीबाट स्वैच्छिक रूपमा संकलन गरी राहत कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ। विपदका बेला पीड़ित परिवारलाई सहयोग गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको विद्यालयले जनाएको छ। बाल बालिकालाई किताबमा मात्र नभई व्यवहारमा समेत मानवत्व सहयोग र सामाजिक उत्तरदायित्वको भावना सिकाउनु पर्ने मान्यता अनुसार सहयोग संकलन गरिएको विद्यालयको भनाइ छ। विपदको कठिन समयमा पीड़ित परिवारसँगै ऐक्यबद्धता जनाउँदै गरिएको सहयोगले राहतसँगै आशा हौसला र मानवताको सन्देश दिने विद्यालयले जनाएको छ। मर्सङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ प्रोपाइटर मणिलाल विश्वकर्मा।
0: भोटेकोशी बाढ़ीबाट पार सिक्दै मर्सङ्गी दोर्दीमा विपद पूर्व तयारीबारे सचेतना। लमजुङमा भदौ महिनामा मात्र जिल्लामा 12 जना डेंगूको संक्रमण पुष्टि। लमजुङमा सामुदायिक विपद व्यवस्थापन सम्बन्धी क्षमता अभिवृद्धि तालिम सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक सिकाई प्रधान र प्रथम टुर्दी लमजुङको टी शर्ट र ब्याग सार्वजनिक। असोज 2-4 गतेसम्म हुने कार्यक्रममा देशभरबाट 550 साइकल यात्री सहभागी हुँदै बिहान 6:35 बजेको मर्सङ्गी समाचार अहिलेलाई सक्यो। प्राविधिक मित्र सुजनलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी विदा हुन्छु। रेडियो मर्सङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्जी एफएम 95 मेगाहर्ज।
1: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञान सँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडल सिटी हस्पिटल बेस्तर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल पुरानो लमजुङ मोडेल हस्पिटल बेसिसर 7 लमजुङ। सम्पर्क 0665200004, 98400506।
2: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
3: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
2: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिसार नगरपालिका 7 लमजुङ। सम्पर्क फोन 0665200209।
4: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 7 बजेको छ।
5: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
1: के तपाईले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
6: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
1: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
6: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
1: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
6: यस्तो विवाह स्वत बदर हुन्छ।
1: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
6: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
1: बाल विवाहका गम्भीर असरहरू,
6: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
1: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
6: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
1: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
6: बाल विवाह, आत्महत्या, बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
1: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
6: के हाम्रो पहिचान यही नै हो त?
1: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
6: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
1: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं।
7: बाल विवाह नगरौं, बाल बालिकाको उज्यालो भविष्य सुनिश्चित गरौं।
1: ग्रामीण सामुदायिक विकास केन्द्र RCTC लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश। यो दाँतले मलाई साह्रै दुःख दियो।
8: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
9: जान त जाने बरु कहाँ जाने होला खै
8: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि
10: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोपाइटर सन्तोष विश्वकर्मा ग्रेस्ट डेन्टल क्लिनिक बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर सम्पर्क नम्बर 9845000271 र 9865677272
9: यो मोबाइलले पनि तनावै दियो भने
8: हैन के तनाव दियो ए खुशी
9: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
8: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
10: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
11: प्रोपाइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसर नगरपालिका साथ पुरानो बैंक चोक रोशन फ्रेस हाउस सँगै लम्सुङ थप जानकारीको लागि सम्पर्क 9845994046 9813099
12: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी बैंकको ठिक अगाडि पनि रहेको छ
1: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
10: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
1: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
10: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका आठ होटल चुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845913236 र 9845008961

0: कान्छी, घर बनाउने काम शुरू भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9856646662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: the extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 813 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: लमजुङ कालिका यातायात सञ्चालक प्रणाली विशेषहरूको सूचना यस प्रणालीमा दर्ता भएका सवारी साधनहरू प्रणालीको कार्यालयमा सम्पर्क नगरी बाहिरबाट खरिद बिक्री भएकाले यस्ता व्यवसायीहरूलाई कार्यालयमा आई स्वामित्व लिन मिति 2022 साउन महिनाको 15 गते भित्र नामसारी गर्नुहुन अनुरोध गरिन्छ तोकिएको मितिभित्र कार्यान्वयन नगरेमा यस्ता सवारी साधनहरूलाई दुर्घटना परेको बखत प्रणालीबाट पाउने सेवा सुविधाबाट वञ्चित गरिनेछ यस कम्पनीमा दर्ता भए विभिन्न

0: मा सञ्चालन हुँदै आएको सवारी साधनहरू विस्थापित भए तीन महिना भन्दा बढ़ी समयसम्म सत्तामा नआएको यातायातका साधनहरू कम्पनीले सूचना जारी गरी 45 दिनको समय दिने उक्त समयसम्म नआएमा कम्पनीले अर्को व्यवस्था भई सञ्चालन गर्न निर्णय गर्दछ। साथै कम्पनीमा आबद्ध भई सञ्चालनमा आएका यातायातका साधनहरू दुर्घटना भई मर्मत गर्दा तीन महिना भन्दा बढ़ीसम्म समय लाग्ने भएमा कम्पनीमा जानकारी गराउनु पर्नेछ अथवा यातायातका साधनहरू काम नलाग्ने भई लगतकट्टा गर्नुपर्ने भएमा लगतकट्टा गरेको मितिले तीन महिनाभित्र नयाँ सवारी साधन दर्ता गर्नुपर्ने, अन्यथा रूट खारेज हुनेछ। गाड़ी खरिद भई आफ्नो नाममा नामसारी पास भएको मितिले बिलबुकमा फोटो टाँच नभएको अवस्थामा बीमा पोलिसीमा 35 दिनभित्र अनिवार्य रूपमा बीमा पोलिसीमा नामसारी गर्नुहुन अनुरोध गरिन्छ। गाड़ीको रिन्यू भएका कागज पत्र अनिवार्य रूपमा प्रालीको कार्यालयमा ल्याउनुहुन अनुरोध छ। आफ्नो गाड़ीमा नेपाल सरकारको वा कम्पनीले तोकेको गाड़ी भाड़ा अनिवार्य रूपमा टाँस गर्नुपर्नेछ। यात्रुहरूले यात्रा गर्दा महत्वपूर्ण कागज पत्र एवं सरसामानको जिम्मेवारी स्वयं आफै लिनुपर्ने अथवा चालक वा परिचालकलाई जानकारी गराउनु हुन अनुरोध गरिन्छ। ट्राफिक नियम पालना गरौ, सबै नागरिक चालक परिचालक सवारी साधनको परिचय दिऊ। लमसुङ कालिका यातायात संचालक प्रणाली बेसी सर लमसुङ।
1: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौ फूल बिरुवा बनाऊ हराभरा।
2: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
1: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
2: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
1: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
2: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98560-46244।
3: हेलो मर्सेङ्गदी FM 95 मेगाहर्ज

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बछलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463038, 98463038।
5: यो मोबाइलले पनि तनावै दियो भने
6: हैन, के तनाव दियो ए खुशी।
5: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
6: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
6: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32।

0: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
1: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
0: थप जानकारीको लागि सम्पर्क 0665909999 98477969229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ सानीमा बैंकको ठिक अगाडि।
2: गुड मर्निङ मिस,
3: गुड मर्निङ क्लास। ल आज हामी डडेलोको विषयमा पढ्छौ। भन त शान्ति, के कारणले डडेलो लाग्छ?
4: जथाभावी आगो लगाउने, आगो राम्रोसँग ननिभाउने, हावाहुरी सँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस।
3: भेरी गुड। डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी?
5: डडेलोका कारण बोट बिरुवा सँगै पुरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस।
6: हो, सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ। आगोसँग खेलबाड नगरौं, मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनौं।
0: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय फुजो।
7: सूर्य काका नमस्कार, के गर्दै हुनुहुन्छ चौतारामा बसेर?
8: नमस्कार नानी, नानी डाक्टर भएर आउनुभयो, हाम्रो गाउँको इज्जतै बढेको छ।
7: धन्यवाद काका।
8: अनि डाक्टर नानी, अहिले जो पनि क्यान्सर भएछ भन्छन्, धेरैको मृत्यु यसैबाट भयो भनेको सुन्छु, यसबाट बच्ने कुनै उपाय छैन?
7: किन नहुनु नि काका? क्यान्सरको जोखिम बढाउने तत्त्वहरू भनेको धुम्रपान तथा सुर्तिजन्य पदार्थ र मदिरा सेवन, अस्वस्थ खाना, शारीरिक व्यायामको कमीले गर्दा हो। त्यसैले यस्ता जोखिम तत्त्वहरूलाई त्याग्न सक्यो भने 30-50% क्यान्सरबाट मृत्यु हुने जोखिम घट्छ।
8: भनेपछि रक्सी चुरोट भनेको त छुनै नहुने चिज रहेछ नि, होइन नानी?
7: हो नि काका, विशेष गरी महिलाहरूको हकमा स्तनमा सारो गिर्खा, गाँठा गुठी, घाउ आएमा, योनिबाट धेरै रगत वा चित्त पानी जस्तो बगेमा, वा यौन सम्पर्क पछि रगत देखेमा पनि क्यान्सरको जोखिम हुन्छ। लामो समयसम्म खोकी लागेमा, खकारमा रगत आएमा, छाती दुखेमा, धोत्रो स्वर भएमा, मुखभित्र सेतो वा रातो दाग वा घाउ देखेमा, बिना कारण दुब्लाउँदै गएमा, शरीरमा कोठी मुसाहरू छिटो बढ्ने वा अचानक परिवर्तन आएमा, दिशामा रगत देखेमा, वा दिशा गर्ने बानीमा अचानक परिवर्तन आएमा पनि क्यान्सर रोगको लक्षण हुन सक्छन्।
8: हजुर हजुर,
7: यस्ता लक्षण तथा चिन्हहरू देखेमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क राखी स्वास्थ्य कर्मीसँग परामर्श लिई परीक्षण गराइहाल्नुपर्छ।
9: सुर्तिजन्य पदार्थ र मदिरा सेवन नगरौं। स्वस्थ र सन्तुलित खाना, ताजा हरियो साग सब्जी, फलफूल प्रशस्त मात्रामा खाऊ र दैनिक कम्तीमा 30 मिनट हल्का पसिना आउने गरी व्यायाम गरौं। क्यान्सर रोगको जोखिमबाट बचौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: नमस्कार। कृषि विकास कार्यालय लम्जुङको सहकार्यमा सामुदायिक रेडियो मर्स्याङदी 95 मेगाहर्जको प्रस्तुति कार्यक्रम कृषिका कुरा लिएर म लक्ष्मी घले उपस्थित भइसकेको छु। कार्यक्रम कृषिका कुरा 13 भागमा यहाँलाई स्वागत छ। यो कार्यक्रम तपाईँले एफएम ब्याण्डको 95 मेगाहर्ज, इन्टरनेट अनलाइन रेडियो मर्स्याङदी .org, हाम्रो पात्रो र रेडियो मर्स्याङदीको फेसबुक पेजबाट पनि प्रत्यक्ष सुन्न सक्नुहुनेछ। हरेक मंगलबार बिहान 7:30 बजे कृषि सम्बन्धी किसानहरू जान्नै पर्ने विभिन्न विषय लिएर हामी आएका छौं। आशा छ यो कार्यक्रमले तपाईंलाई कृषि उत्पादन वृद्धि गर्न र उत्पादनका क्रममा तपाईंलाई परेका प्राविधिक समस्या समाधानका लागि पनि विशेष सहायता पुग्नेछ। यो कार्यक्रम बिल्कुल कृषक केन्द्रित कार्यक्रम हो। हामी यो कार्यक्रममा मौसम अनुसारको कृषि जानकारी राख्नेछौ। कृषकहरूका विभिन्न समस्याहरूलाई सम्बन्धित व्यक्तिसम्म पुर्याउने कुनै पनि जिज्ञासा वा प्राविधिक सल्लाहका लागि कृषि विज्ञको परामर्श पनि यो कार्यक्रममा राख्नेछौ। मौसम अनुसारका खेती प्रणाली बारे जानकारी दिनु यो कार्यक्रमको मुख्य विषय हो। कार्यक्रम अन्तर्गत अघिल्लो हप्ता हामीले तरकारी नर्सरी स्थापना तथा व्यवस्थापनका बारेमा जानकारी राखेका थियौं। तरकारी नर्सरी स्थापना र व्यवस्थापनका बारेमा तपाईंले धेरै जानकारी पाउनुभयो भन्ने हामीले विश्वास गरेका छौं। आजको कार्यक्रममा हामी नर्सरीका प्रकार र संरचना, नर्सरीका लागि आवश्यक सामग्रीहरू, नर्सरीको आकार, माटोको उपचार, ब्याटको तयारी, बिउको मात्रा र रोपाई, नर्सरीको हेरचाह, बेर्ना उखेल्ने र रोग तथा किरा व्यवस्थापनका विषयमा महत्वपूर्ण जानकारी राख्नेछौं। गुणस्तरीय बेर्न नै उत्पादनको मुख्य आधार भएकोले नर्सरी खुल्ला ठाउँमा बनाउने अथवा संरक्षित घर वा संरचनामा बेर्न उत्पादन गर्ने भन्ने अठोट पहिले नै गर्नुपर्दछ। सुनौ खुल्ला नर्सरीको बारेमा। सस्तो तथा सजिलो भएकोले खुल्ला आकाश मुनि नर्सरी राख्ने चलन परम्परागत रूपमा चल्दै आएको छ। तर यसरी खुल्ला रूपमा बेर्न तयार गर्दा प्रतिकूल मौसमले गर्ने क्षति र रोग किराको प्रकोपबाट बेर्न मर्ने वा कमजोर हुने सम्भावना बढ़ी हुन्छ। त्यसैले व्यवसाय कृषकहरूका लागि यो तरिका उपयुक्त हुँदै हुँदैन। संरक्षित नर्सरी बढ़ी खर्च लाग्ने व्यवस्थित नर्सरी घरदेखि कम लागतमा पनि बन्द संरचना बनाएर संरक्षित नर्सरी बनाउन सकिन्छ। यसरी संरक्षित संरचना बनाउँदा साधारण छाना लगाउनेदेखि उच्च प्रविधियुक्त हरित गृहसम्म बनाउन सकिन्छ। जस्तो खालको संरचना बनाए पनि तिनले बेर्नहरूलाई भारी वर्षा वा धेरै तथा कम तापक्रम वा कड़ा घाम वा धेरै सापेक्षिक आर्द्रता वा रोग तथा किराको संसर्ग जस्ता एक वा सो भन्दा बढ़ी व्याधिहरूबाट बचाउ गर्न सक्ने हुनुपर्दछ। बेर्न उत्पादन गर्ने याम र लागतको आधारमा संरचना बनाउन सकिन्छ। नर्सरीका लागि आवश्यक सामग्रीहरू सामान्यतय नर्सरीका लागि आवश्यक सामग्रीहरू उस्तै भए पनि नर्सरीको तरिका, याम, लगाउने समय जस्ता कुराहरूले तल माथि पार्दछ। भुइँ ब्याडमा बिउ जमाउन यसका लागि कुटो, कोदालो, प्राङ्गरिक मल, बिउ, सेतो प्लास्टिक, डोरी, सुतली, खरानी, हजारी, खरुवा, पराल वा जुटको चट्टी, बाँस, पोषक तत्व, ढुसी तथा कीटनाशक विषादी आदि आवश्यक हुन्छन्। प्लास्टिक थैलीमा बिउ जमाउन मुख्यत लहरे बालीहरूमा प्रयोग हुने यस तरिकाका लागि माटो, बालुवा, पचेको गोबर मल, माटो छान्ने जाली, साबेल, प्लास्टिकको थैलो, प्वाल पार्ने मेसिन, प्लास्टिक, बाटा, हजारी, खरुवा, पराल वा जुटको चट्टी, ढुसी तथा किरानाशक विषादी आदि आवश्यक पर्दछन्। प्रसारण थालीमा बिउ जमाउने यस तरिकाका लागि प्रसारण थाली, कोकोपीट र पचेको गोठे मल वा गडेउला मल, ठूलो बाल्टिन, सानो त्रिपाल, ढुसी तथा किरानाशक विषादी आदि आवश्यक हुन्छन्। कलामी बिरुवा उत्पादन गर्ने नर्सरी तरकारीको कलामी बिरुवाको प्रयोगमा व्यापकता नआए तापनि यसका लागि सायनको बिउ, मूल वृन्दको बिउ, प्लास्टिकको थैला, च्याप्टे काँटा, दारी खौरने पत्ती, छिकेचर, न्यानो ओसिलो कोठा, कुटो, कोदालो, हजारी, प्राङ्गरिक मल, बिउ, सेतो प्लास्टिक, डोरी, पराल वा जुटको चट्टी, बाँस, ढुसी तथा कीटनाशक विषादी आदि आवश्यक पर्दछन्। नर्सरीको आकार भुइँ तथा टाँडे ब्याटको चौडाई 1 मिटर र लम्बाई आवश्यकता अनुसार बनाउन सकिन्छ। पानी जम्ने वा धेरै ओसिलो हुने समस्याबाट जोगिन सिंचाईको प्रशस्त सुविधा भएको अवस्थामा जमिनको सतहबाट सुक्खा याममा 10 सेन्टिमिटर र वर्षा याममा 15 सेन्टिमिटर उचो वा आग्लो ब्याज बनाउनु राम्रो हुन्छ। माटोको उपचार। माटोको उपचारको लागि माटोको निर्मलीकरण र वैकल्पिक उपायको बारेमा जान्नु पर्दछ। सुनौ माटोको निर्मलीकरण। तयार भएको ब्याटमा हजारीले 10 सेन्टिमिटर गहिरोसम्म राम्ररी भिज्ने गरी पानीले भिजाउने र 300 गेजको सेतो प्लास्टिकले कम्तीमा 3 सातासम्म ब्याटमा हावा नपस्ने गरी बन्द गर्ने काम गर्नुपर्दछ। लामो समयसम्म सोझै घामको किरण ब्याटमा परेमा बढ़ी प्रभावकारी हुन्छ। यसरी निर्मलीकरण गरिएको ब्याटमा तुरन्तै बिउ नरोपेर करिब 1 हप्ता पछाडि मात्र रोप्नु पर्दछ। वैकल्पिक उपाय। प्रति लिटर पानीमा बेभिस्टिन 2 ग्राम घोली प्याडलाई 7 सेन्टिमिटर गहिरोसम्म भिजाई 250 गेजको सेतो प्लास्टिकले 3 रात हुने गरेर पूरै 2 दिन छोप्नु पर्दछ। ब्याटको तयारी। भुई ब्याट, प्रसारण थाली, प्लग ट्रे नर्सरी, थैला नर्सरी र कलमी प्रविधिले गर्न सकिन्छ। बिउको मात्रा र रोपाई। तरकारी बाली लगाउँदा खेती गरिने ठाउँको वातावरण तथा मौसम सुहाउँदो जातहरूको छनौट गरी तिनको असल र स्वस्थ बिउ मात्र प्रयोग गर्नुपर्छ। हाल खुल्ला सोचे तथा वर्णशंकर जातहरू प्रचलनमा रहेका र तिनीहरूको बिउको दरमा भने एकै बालीमा पनि ठूलो भिन्नता रहेको पाइन्छ। बिउ कति लाग्छ भन्ने कुरा बिउको तौल, उमार शक्ति र आवश्यक बोट संख्यामा निर्भर हुने भएकोले त्यसबारेमा जानकारी राख्नुपर्ने हुन्छ। बिउको तौल। एउटा स्वस्थ बिउबाट एउटा बेरा तयार हुने भएकोले बिउको तौल एक महत्वपूर्ण आधार हो। यो बाली अनुरूप फरक हुन्छ भने कतिपय अवस्थामा जातीय विविधता र बिउ उत्पादन तरिकाले पनि केही फरक पार्दछ।
1: कृषि विकास कार्यालय लम्जुङको सूचना। कृषि विकास कार्यालय लम्जुङको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न कार्यक्रम सञ्चालन गर्न इच्छुक लम्जुङ जिल्लाभित्रका कृषि फार्म कम्पनी, कृषक समूह, सहकारी तथा कृषि सम्बन्धी संघ संस्थाहरूले यही असोज 19 गते भित्र तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित आवश्यक कागजातहरू संलग्न राखी यस कार्यालय तथा सम्बन्धित स्थानीय तहको कृषि शाखामा निवेदन पेश गर्नु अनुरोध गरिन्छ।
2: कृषि फर्म, कृषि कम्पनी, कृषकसँग सम्बन्धित समूह तथा सहकारी संस्थाहरूले प्रस्ताव पेश गर्न सक्ने कार्यक्रमहरू फलफूल बगैंचा सुदृढीकरण तथा क्षेत्र विस्तार कार्यक्रम, प्रांगणिक मल वितरण, व्यावसायिक तरकारी खेती सहयोग कार्यक्रम, समुदाय स्तरमा प्रशोधन योग्य खायन आलु उत्पादन प्रवर्धन कार्यक्रम, फलफूल नर्सरी स्थापना तथा संचालन कार्यक्रम, कृषि उद्यम विकास कार्यक्रम, निर्यातजन्य कृषि वस्तु प्रवर्धन कार्यक्रम,
1: आत्मनिर्भरताको लागि बिउ उत्पादन प्रवर्धन कार्यक्रम, रैथानी तथा स्थानीय बाली विकास कार्यक्रम, ग्रामीण कृषि पर्यटन प्रवर्धन कार्यक्रम, जलवायु मैत्री प्रविधि प्रवर्धन कार्यक्रम,
2: साथमा खाद्यान्न बाली उत्पादन प्रवर्धन कार्यक्रम, माटो सुधारका लागि कृषि सुन वितरण, उत्कृष्ट कृषक पुरस्कार वितरण र संघीय सशक्त कार्यक्रम अन्तर्गत प्रांगणिक कृषि प्रवर्धन कार्यक्रम
1: पेश गर्नुपर्ने आवश्यक कागजातहरू रु 10 को हुलाक टिकट पास गरेको निवेदन, प्रस्तावना फारम, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जग्गा धनीको लालपूर्जाको प्रतिलिपि वा भाडाको जग्गा भए जग्गा करारनामा सम्झौताको प्रतिलिपि,
2: ओडा कार्यालयको वा सम्बन्धित पालिकाको कृषि शाखाको सिफारिश पत्र, फर्म, समूह, संस्था, समिति, कम्पनी वा सहकारी भएमा दर्ता स्थापना सम्बन्धी कागजातको प्रतिलिपि, नवीकरण प्रमाणपत्रको प्रतिलिपि, कर चुक्त प्रमाणपत्रको प्रतिलिपि, स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि, बैठक निर्णयको छाया कपी, पछिल्ला 2 आर्थिक वर्षमा कृषि सम्बन्धी कार्यको लागि कुनै कार्यालयबाट अनुदान प्राप्त गरि नगरेको सो घोषणा पत्र।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0665201000, 0665201030,
2: मोबाइल नम्बर 98565430 र 98568080140।
0: बालीको पैतृक गुण र बिउको गुणस्तरीय तत्वको आधारमा न्यूनतम उमार शक्ति 65 देखि 90% राखेर बेच्ने गरेको पाइन्छ। आवश्यक बोटको संख्या मुख्य रूपमा बेर्नको आवश्यक संख्याको निर्धारण लगाउने क्षेत्रफलले गर्दछ, तर बिउ र बेर्नको अधिकतम सदुपयोगका लागि निम्न पक्षलाई पनि ध्यान दिनु आवश्यक हुन्छ। रोप्ने दूरी नजिक रोप्दा धेरै र टाढा रोप्दा कम बेर्ना लाग्ने गर्दछ। खेती तरिका ड्याङ वा सम्ममा रोप्दा सिंचाईको तरिका काठसाड र थाँक्रा दिने तरिका आदिलाई ध्यान दिनुपर्दछ। नर्सरीको हेरचाह चिस्यान भए नभएको र बिउ उम्रने नउम्रेको हेर्दै गर्नुपर्छ। आवश्यकता अनुसार चिस्यान कायम राख्नका लागि पानी पटाउँदै गर्नुपर्दछ, तर धेरै सिंचाई गरेर पानी जम्न भने दिनु हुँदैन। पानी लगाउँदा अपरान्हको 2-3 बजे भित्रै पटाउनु राम्रो हुन्छ। न्यानो ठाउँ वा समयमा प्रजाति हेरेर 3 दिन पछाडिदेखि नै बिउ टुसाउन थाल्दछ। बिउ टुसाउन थालेपछि छापोलाई हल्कासँग निकाल्नुपर्छ। छापो हटाउने काम बेलुकी पाख गर्नु राम्रो हुन्छ। जाडोयाममा चिसोबाट बचाउन पानी परेको बेला, घाम नलागेको बेला र बिहान बेलुका प्लास्टिकले ढाक्ने तथा दिउँसो घाम लागेको बेलामा खोल्ने गर्नुपर्दछ। बिउ छरेपछि छिटो वा अघि उम्रिएको बेर्नाले बढ़ी उत्पादन दिने हुन्छ भने ब्याडमा पटक पटक गरी पछि वा ढिलो उम्रिएका बेर्नाले राम्रो उत्पादन दिन नसक्ने भएकोले तिनलाई उखेलेर फाल्नुपर्दछ। त्यसैले थैलामा रोपिएका दुवै दाना बिउ उम्रिएको अवस्थामा दुईवटा सक्कली पातहरू आएपछि एउटा मात्र स्वस्थ र बलियो बेर्नालाई राखेर अर्कोलाई उखेलेर फाल्नुपर्दछ। झारपात देखिने बित्तिकै उखेली हटाउनुपर्छ र चुच्चे कुटोले ब्याड हल्कासँग खोस्री 1-2 पटक बेर्न गोड्नुपर्छ। बिउ उम्रेको 12-14 दिनसम्म 1 लिटर पानीमा यग्री शक्ति 2 ग्राम प्रति लिटर पानीमा मिसाई छर्ने र 14-16 दिनमा 2 मिलिलिटर मल्टिप्लेक्स दिउँसो 3 बजेतिर स्प्रे गर्नाले बेर्नहरू स्वस्थ र बलियो हुन्छन्। बेर्न सार्नुभन्दा 3-4 दिन अगाडि छानो र प्लास्टिक पूरै हटाउनुका साथै सिंचाई समेत बन्द गर्नुपर्छ। यसले गर्दा बिरूवामा प्रतिकूल अवस्थाको सामना गर्न सक्ने क्षमताको विकास हुन्छ। बेर्न उखेल्ने हलक्क बढ़ेको दरो र 4-5 पाते अवस्थाको बेर्न सार्नुपर्दछ। भुई ब्याडमा बेर्न जमाएको अवस्थामा बेर्न उखेल्नुभन्दा कम्तीमा 3-4 दिन अगाडिदेखि पानी पटाउन बन्द गर्नुपर्छ, तर बेर्न उखेल्नुभन्दा 3 घण्टा अगाडि राम्रोसँग भिज्ने गरी सिंचाई गर्नुपर्छ। बेर्न उखेल्दा च्याप्टो भाटा वा त्यस्तै वस्तुले जराको सतहभन्दा मुनिबाट धकेलेर माटो सहितको जरा भएको बेर्न उखेल्दा जरा नचुडिने भएकोले बेर्न राम्रोसँग सर्दछ। माटो जराबाट नछुटियोस् भनेर उखेलेको बेर्नालाई किस्ती वा नाङ्लोमा राखेर सार्ने वा खेतबारीमा लैजानु पर्दछ। रोग तथा किरा व्यवस्थापन फेद कुहिने रोग नर्सरीको प्रमुख समस्या भनेको फेद कुहिने रोग हो। माटोसँग जोडिएको बेर्नाको डाँडमा भिजेको जस्तो थोप्ला देखिन्छ र त्यहाँबाट कुहिने गर्दछ। व्यवस्थापन निर्मलीकरण गरिएको ब्याडमा बेर्न उमार्ने, निर्मलीकरण गर्न नसकेमा खेतको माटो राखेर ब्याड बनाउने, नर्सरीमा बेलुकी पाखा पानी नपटाउने, ब्याडको उपचारको लागि ढिलो गरेर बलले बाक्लो सतह बनाएर त्यसलाई डढाएर तातो उपचार गर्नुपर्दछ। ट्राइकोडर्मा 2.5 केजी प्रति 100 केजी कम्पोस्टमा मिसाएर नर्सरीमा हाल्नुपर्दछ। समयग्रस्त ठाउँमा बेर्न उमारेको 1 हप्ता पछाडि म्यानको जेप 2 ग्राम वा कपर अक्सिक्लोराइड 3 ग्राम प्रति लिटर पानीमा मिसाएर छर्नु पर्दछ। सेतो झिङ्गो वयस्कको शरीर पहेँलो र पखेटा सेतो भएकोले सेतो देखिने यस मसिना झिङ्गाहरूको माउ र बच्चा दुवैले पातको तल्लो भागमा बसी रस चुसेर खाई बेर्नहरूलाई कमजोर बनाउने गर्दछ। व्यवस्थापन जाली घरभित्र मात्र बेर्न उत्पादन गर्नुपर्दछ। पहेँलो टाँसिने पासोको पात राखेर किराको अनुगमन गर्नुपर्दछ र प्रकोप बढ़ी भएमा थायोमेथोक्स जाम 0.3 ग्राम प्रति लिटर पानीमा मिसाएर छर्नुपर्दछ। थ्रिप्स किरा निकै सानो यो किराले पहिलो पातको सतहमा कोतारेर त्यहाँ जम्मा भएको बिरुवाको रस चुस्ने गर्दछ। यसरी कोत्रेको ठाउँमा खैरा धब्बाहरू देखिन्छन् भने बढ़ी आक्रमण भएमा पातहरू खुम्चेने गर्दछ। व्यवस्थापनका विधि, जाली घरभित्र मात्रा बेर्न उत्पादन गर्नुपर्दछ, निलो टाँसिने पासोको पाता राखेर किराको अनुगमन गर्नुपर्दछ, प्रकोप बढ़ी भएमा फिप्रोनिल 5% एससी 2 मिलिलिटर वा थायोमेथिक्स जाम 25% डब्ल्यूजी 0.3 ग्राम प्रति लिटर पानीमा मिसाएर छर्नुपर्दछ। अधिकांश कृषकहरूले व्यवस्थित रूपमा नर्सरी व्यवस्थापन नगरिरहेको अवस्थामा रोग किराबाट बचाउन निम्न अनुसारको तालिकामा विषादीको प्रयोग गर्नु आर्थिक हिसाबले फाइदाजनक हुने गर्दछ। पहिलो पटक बिउ रोपेको करिब 12 दिनमा फेद कुहिने रोग देखिने अवस्था आएमा वा देखिन शुरू भएमा कपर अक्सिक्लोराइड 3 ग्राम प्रति लिटर पानीमा मिसाएर ब्याटको माटो समेत भिज्ने गरेर छर्कनु पर्दछ। दोस्रो पटक बिउ रोपेको करिब 16 दिनमा नर्सरीमा लाग्ने किराहरूका लागि थायो मेथोक्स जाम 25% डब्ल्यूजी 0.3 ग्राम प्रति लिटर पानीमा मिसाएर छर्नु पर्दछ। तेस्रो पटक बिउ रोपेको करिब 21 दिनमा वा सार्नुभन्दा 1-2 दिन पहिले व्यापक असर गर्ने ढुसी नाशक र दैहिक किरानाशकलाई मिसाएर ब्याट समेत भिज्ने गरेर छर्कनु पर्दछ। आज हामीले कार्यक्रम कृषिका कुरामा नर्सरीका प्रकार र संरचना, नर्सरीका लागि आवश्यक सामग्रीहरू, नर्सरीको आकार, माटोको उपचार, ब्याटको तयारी, बिउको मात्रा र रोपाई, नर्सरीको हेरचाह, बेर्न उखेल्ने र रोग तथा किरा व्यवस्थापनको बारेमा तपाईलाई जानकारी गरायौं। कार्यक्रमको अर्को भागमा पनि हामी कृषिसँग सम्बन्धित विभिन्न विषयमा धेरै भन्दा धेरै जानकारी लिएर आउनेछौ। कार्यक्रम कृषिका कुरा प्रत्येक साता मंगलबार बिहान 7:30 बजे सामुदायिक रेडियो मर्स्याङ्थी 95 MHzमा निरन्तर प्रसारण हुनेछ। कार्यक्रमलाई अझै प्रभावकारी बनाउन तपाईको सुझाव, सल्लाह र प्रतिक्रियाको हामी अपेक्षा गर्छौं। आजको लागि भने कार्यक्रमको निर्धारित समय सकिएको छ। आगामी साता पुनः नयाँ विषय लिएर आउने वाचा गर्दै कार्यक्रमबाट विदा माग्ने बेला भएको छ। प्राविधिक मित्र दिलुलाई विशेष धन्यवाद दिँदै आजका लागि कार्यक्रमबाट म लक्ष्मी विदा माग्छु। रेडियो मर्स्याङ्गी सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट बीएफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगलाय तनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
2: ओए अस्मि हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचाँदी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 98465256233 र 98016177246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।

0: दिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के भो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ। फोन नम्बर 0665-2100-83।
5: सम्पर्क मोबाइल नम्बर 9857-13375।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मोनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
7: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो ब्याङ्क चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
8: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
7: प्रोपाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका 7 पुरानो ब्याङ्क चोक लम्सुङ। सम्पर्क 9841-26-3644, 9841-26-3644।

0: दिदी अल्मलाई पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
1: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
3: आया मरे नि आमा, आया नि आया।
4: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
3: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
3: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
4: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
5: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
6: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
5: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
6: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
5: सम्पर्क फोन 9849068924, 9850386780।
2: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
7: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
7: प्रकाश घिमिरे सञ्चालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9852213236 र 9800958261।
8: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 8 बजेको छ।
9: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

0: जय श्री राम जय श्री राम।
1: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइत गर्न लाग्नु भएको हो र?
2: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
1: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
2: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
1: हो नि भाउजू।
3: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
4: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
3: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
4: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
3: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
4: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट बैंक नजिकै लमजुङ।
5: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58 074।
6: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
7: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
6: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
7: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
6: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 066-520-19, 066-520-370 वा 590-370 जानकारी गराउनुहोस्।
7: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
8: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
9: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
10: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाईवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
9: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-46257 र 98400-67787।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री।

0: अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरूवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरूवाहरू पनि उपलब्ध छ।
1: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरूवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
0: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
1: विस्तृत जानकारीको लागि रोज नर्सरी, बेसीसार नगरपालिका 2 पोहरा बेसी, लमजुङ, सम्पर्क 98562446।

0: घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो दाँतले मलाई साह्रै दुःख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
6: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: Extreme energy drink.
1: बिस्तारै जानु ए महिलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ अति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दाग लाग जस्ता होइन कहाँबाट ल्याएछ महिला
2: कहाँ हुनु दाई हाम्रै विशेषताहरूको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टीभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
1: लमजुङ कालिका फर्निचर उद्योग बेसिसर साथ लमजुङ
4: आल्मुनियमका लागि बेसिसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसिसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 0664520532 मोबाइल 9846090301 9846074065
4: नोट फलसिलिङ कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्
5: आमा ए आमा खाना खाने बेला भयो ल आउनुहोस् न
6: खाना पनि के खानु यो बिकासे चामल केही स्वाद आउने होइन ऊ हाम्रो पाला जस्तो ढिँडो आँटोको पिठो गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ
5: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा अब आमा पनि खुसी बुहारी पनि खुसी हाम्रै बेसी सहर 8 रहेको लिभन अर्ग्यानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि
7: हजुर हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल शुद्ध तोरीको तेल मकै कोदो गहुँ करू जौ फापरको पिठो रातो तथा सेतो मकैको चामल अनदीको चामल हरेक प्रकारका दाल बेसार खुर्सानी मसला गाईको घिउ अमिलो भिर मह घर मह सुकेको न्युरो सिस्नु मुलाको अचार गुन्द्रुक करेला बाङ तिल सिलाम अलैँची जिम्बु मस्यौरा चियापत्ती च्याउ सर्सु बोडी बटक कोला जुम्ला मार्सी चामल आँग जाडु काउलो सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ
8: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
4: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसिसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्छुम प्रोप्राइटर गमबहादुर अधिकारी मोबाइल 9861 23284 र 9921 80746

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर टोलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665245475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: Mania Extreme Energy Drink.
1: कृषि विकास कार्यालय लमजुङको सूचना कृषि विकास कार्यालय लमजुङको आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न कार्यक्रम संचालन गर्न इच्छुक लमजुङ जिल्ला भित्रका कृषि फार्म कम्पनी कृषक समूह सहकारी तथा कृषि सम्बन्धी संघ संस्थाहरूले यही असोज 19 गते भित्र तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित आवश्यक कागजातहरू संलग्न राखी यस कार्यालय तथा सम्बन्धित स्थानीय तहको कृषि शाखामा निवेदन पेश गर्नु अनुरोध गरिन्छ।
2: कृषि फर्म कृषि कम्पनी कृषकसँग सम्बन्धित समूह तथा सहकारी संस्थाहरूले प्रस्ताव पेश गर्न सक्ने कार्यक्रमहरू फलफूल बगैंचा सुदृढीकरण तथा क्षेत्र विस्तार कार्यक्रम प्रांगारिक मल वितरण व्यावसायिक तरकारी खेती सहयोग कार्यक्रम समुदाय स्तरमा प्रशोधन यज्ञ खायन आलु उत्पादन प्रवर्धन कार्यक्रम फलफूल नर्सरी स्थापना तथा संचालन कार्यक्रम कृषि उद्यम विकास कार्यक्रम निर्यातजन्य कृषि वस्तु प्रवर्धन कार्यक्रम
1: आत्मनिर्भरताको लागि बिउ उत्पादन प्रवर्धन कार्यक्रम रैथानी तथा स्थानीय बाली विकास कार्यक्रम ग्रामीण कृषि पर्यटन प्रवर्धन कार्यक्रम जलवायु मैत्री प्रविधि प्रवर्धन कार्यक्रम
2: साथमा खाद्यान्न बाली उत्पादन प्रवर्धन कार्यक्रम माटो सुधारका लागि कृषि सुन वितरण उत्कृष्ट कृषक पुरस्कार वितरण र संघीय सशक्त कार्यक्रम अन्तर्गत प्रांगारिक कृषि प्रवर्धन कार्यक्रम
1: पेश गर्नुपर्ने आवश्यक कागजातहरू रु 10 को हुलाक टिकट टास गरेको निवेदन प्रस्तावना फारम नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि जग्गा धनीको लालपूर्जाको प्रतिलिपि वा भाडाको जग्गा भए जग्गा करारनामा सम्झौताको प्रतिलिपि
2: ओडा कार्यालयको वा सम्बन्धित पालिकाको कृषि शाखाको सिफारिश पत्र फर्म समूह संस्था समिति कम्पनी वा सहकारी भएमा दर्ता स्थापना सम्बन्धी कागजातको प्रतिलिपि नवीकरण प्रमाणपत्रको प्रतिलिपि कर चुक्त प्रमाणपत्रको प्रतिलिपि स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि बैठक निर्णयको छाया कपी पछिल्ला 2 आर्थिक वर्षमा कृषि सम्बन्धी कार्यको लागि कुनै कार्यालयबाट अनुदान प्राप्त गरि नगरेको सो घोषणा पत्र
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0665201000
2: मोबाइल नम्बर 9856045230 र 9856080140।
3: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
4: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
3: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, के त्यहाँ जानुहोस् न, त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
4: ल भइहाल्छ नि नानी।
5: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
6: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
5: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665201020, मोबाइल 9846077745।
7: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुम्का चुरी टिकिया चन्द्रमा क्लिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साथ फेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665 20 152
1: मोबाइल 97460 00454
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: के तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ
3: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस् यसको मूल्य कसले चुकाइरहेको छ
2: खबरदार 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन गम्भीर सामाजिक अन्याय पनि हो
3: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
2: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन
3: यस्तो विवाह स्वत बदर हुन्छ
2: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ
3: तर कानून भन्दा पनि ठूलो कुरा बाल विवाहले बाल बालिकाको जीवन खोस्छ
2: बाल विवाहका गम्भीर असरहरू
3: बाल बालिकाको पढाइ अधुरो हुन्छ
2: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ
3: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ
2: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ
3: बाल विवाह आत्महत्या बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ
2: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ
3: के हाम्रो पहिचान यही नै हो त
2: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ
3: आउनुहोस् हामी सबै मिलेर बाल विवाह रोकौं यदि कतै बाल विवाह हुन लागेको भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस् नेपाल प्रहरी सम्पर्क 100
2: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति वडा कार्यालय वा पालिकामा खबर गरौं
4: बाल विवाह नगराउ बाल बालिकाको उज्यालो भविष्य सुनिश्चित गराउ
2: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेसनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश यो मोबाइलले पनि तनावै दियो भने
5: हैन के तनाव दियो ए खुशी
2: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
5: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
6: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
5: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 98495 94046 98130949
7: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ
8: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ
9: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
8: थप जानकारी लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको ठिक अगाडि।

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नवयुवा आन्दोलनको 1 वर्ष पूरा, आज सार्वजनिक विदा। नागरिक फेरि सड़कमा आउनुपर्ने अवस्था बन्न नहुनेमा पूर्व प्रधानमन्त्री कार्कीको जोड। भोटेकोशीको बाढ़ी प्रभावित क्षेत्रमा आज पनि खोज तथा उद्धारको काम निरन्तर। बाढ़ी प्रभावित बाल बालिकाको शिक्षाका लागि 1 अर्बको छात्रवृत्ति योजना। धादिङको धादिङ बेसी जोड्ने फुर्के खोला खण्डको वैकल्पिक सड़क आज 10 घण्टा बन्द। परेवावीर खण्डमा मर्मतपछि दुईतर्फी गाड़ी चल्न थाले। ओमानले साउदी जहाजमा 16 चालक दलका सदस्यको उद्धार गर्यो। 6 महिनादेखि अमेरिका इरान युद्ध निरन्तर। र एसीसी प्रिमियर कपमा अहिले नेपाल र हङकङ बीचको खेल चल्दै। नेपाल खबरमा अब पूरा खबर। आज भदौ 23 गते नवयुवा आन्दोलनको 1 वर्ष पूरा भएको छ। 1 वर्षको अवधिमा देशमा राजनैतिक रूपमा ठूलो परिवर्तन भएको छ। यस्तै आन्दोलनले उठाएको सुशासन र जवाबदेहिताको सवालमा अहिले राज्य संचालनको मूल बहसको हिस्सा बनेको छ। आन्दोलन अघि तत्कालीन सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको थियो। सामाजिक सञ्जालका प्लेटफर्ममाथि प्रतिबन्ध लगाएपछि युवामा असन्तुष्टि बढ़्यो। डिजिटल पुस्ताका लागि सामाजिक सञ्जाल केवल मनोरञ्जनको माध्यम थिएन, सूचना अभिव्यक्ति शिक्षा व्यवसाय रोजगारी र सामाजिक सम्बन्धको महत्वपूर्ण आधार समेत बनिसकेको थियो। त्यसैले प्रतिबन्धलाई युवाले आफ्नो अभिव्यक्ति र डिजिटल अधिकारमाथिको हस्तक्षेपका रूपमा लिए। सामाजिक सञ्जालमै शुरू भएको विरोध केही दिनमै सड़कमा पोखिएको थियो। भदौ 23 र 24 गते 2 दिन भएको आन्दोलनमा काठमाण्डु लगायत देशका विभिन्न ठाउँमा युवा प्रदर्शनकारीको उल्लेख्य उपस्थिति देखियो। भ्रष्टाचार नियन्त्रण, राजनैतिक जवाबदेहिता, सार्वजनिक संस्थामा सुधार, रोजगारी सिर्जना, अवसरमा समानता, पारदर्शिता र राज्य संचालनमा नयाँ पुस्ताको सहभागिता आन्दोलनका प्रमुख विषय थिए। सुशासन मुख्य एजेण्डा थियो। केही आशा लाग्दा कामको थालनी भए पनि युवाले खोजेको परिवर्तन अझै संस्थागत हुन सकेको छैन। यो आन्दोलनपछि लोकप्रिय मत पाएर प्रधानमन्त्री बनेका बालेन्द्र शाहले आन्दोलन सम्बन्धी प्रतिवेदन कार्यान्वयनमा व्यवस्था गर्नुभएको गुनासो छ। आन्दोलनको क्रममा 76 जनाले ज्यान गुमाएका थिए। ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक विदा दिएको छ। आज सार्वजनिक विदा भए पनि नेपाल राष्ट्र बैंकले आफ्ना र मातहतका कार्यालयमा अत्यावश्यक बैंकिङ सेवा भने खुल्ला राख्ने भएको छ। प्राकृतिक विपदपछिको अवस्था र राहत कार्यलाई ध्यानमा राख्दै बैंकिङ काउन्टर तथा अत्यावश्यक सेवा बन्द नगरी

0: कृषि विकास कार्यालय लमजुङको सूचना। कृषि विकास कार्यालय लमजुङको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न कार्यक्रम संचालन गर्न इच्छुक लमजुङ जिल्लाभित्रका कृषि फार्म कम्पनी कृषक समूह सहकारी तथा कृषि सम्बन्धी संघ संस्थाहरूले यही असोज 19 गते भित्र तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित आवश्यक कागजातहरू संलग्न राखी यस कार्यालय तथा सम्बन्धित स्थानीय तहको कृषि शाखामा निवेदन पेश गर्नुहुन अनुरोध गरिन्छ।
1: कृषि फर्म कृषि कम्पनी कृषकसँग सम्बन्धित समूह तथा सहकारी संस्थाहरूले प्रस्ताव पेश गर्न सक्ने कार्यक्रमहरू फलफूल बगैंचा सुदृढीकरण तथा क्षेत्र विस्तार कार्यक्रम प्रांगणिक मल वितरण व्यावसायिक तरकारी खेती सहयोग कार्यक्रम समुदाय स्तरमा प्रशोधन यज्ञ खायन आलु उत्पादन प्रवर्धन कार्यक्रम फलफूल नर्सरी स्थापना तथा संचालन कार्यक्रम कृषि उद्यम विकास कार्यक्रम निर्यातजन्य कृषि वस्तु प्रवर्धन कार्यक्रम
0: आत्मनिर्भरताको लागि बिउ उत्पादन प्रवर्धन कार्यक्रम रैथाने तथा स्थानीय बाली विकास कार्यक्रम ग्रामीण कृषि पर्यटन प्रवर्धन कार्यक्रम जलवायु मैत्री प्रविधि प्रवर्धन कार्यक्रम
1: साथमा खाद्यान्न बाली उत्पादन प्रवर्धन कार्यक्रम माटो सुधारका लागि कृषि चुन वितरण उत्कृष्ट कृषक पुरस्कार वितरण र संघीय सशक्त कार्यक्रम अन्तर्गत प्रांगणिक कृषि प्रवर्धन कार्यक्रम
0: पेश गर्नुपर्ने आवश्यक कागजातहरू रु 10 को हुलाक टिकट टास गरेको निवेदन प्रस्तावना फारम नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि जग्गा धनीको लालपूर्जाको प्रतिलिपि वा भाडाको जग्गा भए जग्गा करारनामा सम्झौताको प्रतिलिपि
1: ओडा कार्यालयको वा सम्बन्धित पालिकाको कृषि शाखाको सिफारिश पत्र फर्म समूह संस्था समिति कम्पनी वा सहकारी भएमा दर्ता स्थापना सम्बन्धी कागजातको प्रतिलिपि नवीकरण प्रमाणपत्रको प्रतिलिपि करचुक्त प्रमाणपत्रको प्रतिलिपि स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि बैठक निर्णयको छाया कपी पछिल्ला 2 आर्थिक वर्षमा कृषि सम्बन्धी कार्यको लागि कुनै कार्यालयबाट अनुदान प्राप्त गरि नगरेको सो घोषणा पत्र
0: थप जानकारीका लागि सम्पर्क नम्बर 0665-5120, 0665-5130
1: मोबाइल नम्बर 98565-43230 र 98565-80140

0: California. Extreme energy drink.
1: के तपाई निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भिसे सहर 8 नारायण स्थान चोक, नबिल बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-299।
4: प्रविधि से शोभा अल्मोनियम कोटे सादा थिन रंगीन जस्ता पाता हुलास जुरा कलर छ्यान भन्दा 3 गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला हुलास मुसम अर्कु तिल दमाइसे।
5: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्रणाली विशेषर साथ लम्जुङ।
6: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ MDGP तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्रणाली सञ्चालन भएको छ।
5: थप जानकारी लागि सम्पर्क 066-590-999, 98-477-69-229। सेवा मोडल हस्पिटल प्रणाली विशेषर साथ सानिमा बैंकको।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बछलामाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843383518, 9843383518।
5: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
6: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
5: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
7: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
5: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
8: यो मोबाइलले पनि तनावै दियो भने
7: होइन, के तनाव दियो ए खुशी?
8: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
0: दिदी, तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको।
9: यो ब्लाउज न्यू रिचु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको,
0: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट पाएँ, त्यही सिलाए नि।
9: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
0: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कुल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
9: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू ऋतु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर, सुट स्पेसलिस्ट, बैशिखा नगरपालिका साथ त्रिवेणी टोल लमजुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोपाइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9841692406 र 9816674372।
4: विवाह, व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
9: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
10: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
11: वाउ, कस्तो राम्रो डिजाइनको, अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
10: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
11: मलाई त एकदमै मन पर्यो।
10: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मङ्गलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छर्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जयबुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
12: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
10: जय बुद्ध ज्वेलरी बेसी सहर लमजुङ एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665245475। विश्वास तपाईँको, सेवा हाम्रो।
13: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
14: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
13: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
14: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
13: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
14: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ, सम्पर्क 98562446।

0: नेपाल ऋण खप्पै बिमगा छ। क्याल्बोलुम प्रविधि से शोभा आल्मोनियम कोटेल सारा थिन रंगीन जस्ता पाता हुलास जुरा कलर छन बन्दा तीन गुना बड़ी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला
1: तीन गुना लाना टुला
0: हुलास मुसम अर्कुतिल दमाइसे
2: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
4: हैने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
5: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चो खाने गरेको छु।
4: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
5: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
4: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
5: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि।
4: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
6: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाइ फसल सँगै रहेको घर। थप जानकारीको लागि 98611 39157।
5: महको सेवन स्वस्थ र दीर्घ जीवन।
7: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
8: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
7: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
8: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
7: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664041213, 4021224, मोबाइल 9841454448।
9: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
10: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
9: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता गैरी गाउँ, प्रोप्राइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9856046662।
11: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
5: के तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
12: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस् यसको मूल्य कसले चुकाइरहेको छ।
5: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन गम्भीर सामाजिक अन्याय पनि हो।
12: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
5: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
12: यस्तो विवाह स्वत बदर हुन्छ।
5: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
12: तर कानून भन्दा पनि ठुलो कुरा बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
5: बाल विवाहका गम्भीर असरहरू
12: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
5: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
12: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
5: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
12: बाल विवाह आत्महत्या बहु विवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
5: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
12: के हाम्रो पहिचान यही नै हो त?
5: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
12: आउनुहोस् हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
5: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति वडा कार्यालय वा पालिकामा खबर गरौं। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेसनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
13: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 12 बजेको छ।
14: Extreme energy drink. Taste the difference. Feel the energy.

0: slip on ya. Extreme energy drink.
1: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुस् न।
2: खाना पनि के खानु? यो बिकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
3: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सरसिउँ, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्सुङ। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेन्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
7: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
6: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्सोक लम्सुङ। सम्पर्क 98461-26344, 98461-26344।
0: आधार मजबूती।

0: सर्वोत्तम
1: सर्वोत्तम सुपर ग्रिपमा छ 60% बढी पकड शक्ति जसले बन्छ सर्वोत्तम निर्माण सर्वोत्तम स्टील।
2: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्राउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
3: तपाई अहिले रेडियो सुन्दै हुनुहुन्छ।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि लो अब दुलाले सिन्दुर हाल्ने
1: ओ अस्मि हेर्न दुलाले लगाएको सिनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है मेरो त मनै लोभ्यो कहाँ बनाएको होला
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसर नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा मोबाइल 9845656233 र 9801177246
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल
7: के तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बालविवाहलाई सहर्ष स्वीकार्नु भएको छ
8: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस् यसको मूल्य कसले चुकाइरहेको छ
7: खबरदार 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन गम्भीर सामाजिक अन्याय पनि हो
8: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
7: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन
8: यस्तो विवाह स्वत बदर हुन्छ
7: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ
8: तर कानून भन्दा पनि ठूलो कुरा बाल विवाहले बाल बालिकाको जीवन खोस्छ
7: बाल विवाहका गम्भीर असरहरू
8: बाल बालिकाको पढाइ अधुरो हुन्छ
7: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ
8: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ
7: बाल्यावस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ
8: बाल विवाह आत्महत्या बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ
7: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ
8: के हाम्रो पहिचान यही नै हो त
7: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ
8: आउनुहोस् हामी सबै मिलेर बाल विवाह रोकौ यदि कतै बाल विवाह हुन लागेको भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस् नेपाल प्रहरी सम्पर्क 100
7: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति वडा कार्यालय वा पालिकामा खबर गरौ ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश
9: घर बनाउने त भनियो ठेकेदार साहब तर निर्माण सामग्री कहाँबाट ल्याउने हो बजारमा धेरै हार्डवेयरहरू छन् अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है
10: अब धेरैजनाले खोज्ने गरेको त बेसीसर साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि तपाईँ पनि त्यही जानुहोस् न
11: हाम्रा सेवाहरू एमएस पाइप फलाम आल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
9: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ थप जानकारीको लागि सम्पर्क 0665209773 मोबाइल 97463 06501
12: तपाईँको सन्तुष्टि हाम्रो चाहना

0: Mania Extreme Energy Drink.
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको ठीक अगाडि।
3: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
4: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको। अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
3: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, के त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
4: ल भइहाल्छ नि नानी।
5: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
6: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
5: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसिसर साथ, भीमसेन थान चोक, फोन 066-520-120, मोबाइल 98-460-77-745।
3: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
7: हेलो, मर्सङ्गदी FM 95 मेगाहर्ज।

0: मरेनी आमा अयनी आए
1: के भयो दिदी तपाईलाई सन्चो छैन कि कसो
0: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काहीँ त सास फेर्नै गाह्रो आया खै के भयो के
1: ल दिदी त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
0: जाने त भने हो बाबु खै कहाँ जाने कहाँ जाने होला है
1: ल दिदी विशेषर नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न
2: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ
3: थाइरोइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
2: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
3: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ
2: सम्पर्क फोन 9849068924 9845056780
4: गुड मर्निङ मिस
5: गुड मर्निङ क्लास ल आज हामी डडेलोको विषयमा पढ्छौ भन्न त शान्ति के कारणले डडेलो लाग्छ
6: जथाभावी आगो लगाउने आगो राम्रोसँग ननिभाउने हावाहुरीसँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस
5: भेरी गुड डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी
7: डडेलोका कारण बोट बिरुवासँगै पुरै वन मासिन सक्छ जनावरहरूको वासस्थान मासिन्छ कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन् अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस
8: हो सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ आगोसँग खेलबाड नगरौं मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनौ
9: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय फुचो
5: यो मोबाइलले पनि तनावै दियो भने
10: हैन के तनाव दियो ए खुशी
5: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
10: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
9: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
11: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो बैंक चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 9813099952
12: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी बैंकको ठिक अगाडि पनि रहेको छ

0: California.
1: Extreme energy drink.
2: सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
3: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुम। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा क्लिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: अय्या मरेनियामा यो दाँतले मलाई साह्रै दुःख दियो
3: ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ
2: जान त जाने बरु कहाँ जाने होला खै
3: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि
4: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोप्राइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर सम्पर्क नम्बर 98465000271 र 98065067272
5: कृषि विकास कार्यालय लम्जुङको सूचना कृषि विकास कार्यालय लम्जुङको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न कार्यक्रम सञ्चालन गर्न इच्छुक लम्जुङ जिल्लाभित्रका कृषि फार्म कम्पनी कृषक समूह सहकारी तथा कृषि सम्बन्धी संघ संस्थाहरूले यही असोज 19 गते भित्र तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित आवश्यक कागजातहरू संलग्न राखी यस कार्यालय तथा सम्बन्धित स्थानीय तहको कृषि शाखामा निवेदन पेश गर्नु अनुरोध गरिन्छ
6: कृषि फर्म कृषि कम्पनी कृषकसँग सम्बन्धित समूह तथा सहकारी संस्थाहरूले प्रस्ताव पेश गर्न सक्ने कार्यक्रमहरू फलफूल बगैंचा सुदृढीकरण तथा क्षेत्र विस्तार कार्यक्रम प्रांगणिक मल वितरण व्यावसायिक तरकारी खेती सहयोग कार्यक्रम समुदाय स्तरमा प्रशोधन योग्य खायन आलु उत्पादन प्रवर्धन कार्यक्रम फलफूल नर्सरी स्थापना तथा संचालन कार्यक्रम कृषि उद्यम विकास कार्यक्रम निर्यातजन्य कृषि वस्तु प्रवर्धन कार्यक्रम
5: आत्मनिर्भरताको लागि बिउ उत्पादन प्रवर्धन कार्यक्रम रैथाने तथा स्थानीय बाली विकास कार्यक्रम ग्रामीण कृषि पर्यटन प्रवर्धन कार्यक्रम जलवायु मैत्री प्रविधि प्रवर्धन कार्यक्रम
6: साथमा खाद्यान्न बाली उत्पादन प्रवर्धन कार्यक्रम माटो सुधारका लागि कृषि चुन वितरण उत्कृष्ट कृषक पुरस्कार वितरण र संघीय सशक्त कार्यक्रम अन्तर्गत प्रांगणिक कृषि प्रवर्धन कार्यक्रम
5: पेश गर्नुपर्ने आवश्यक कागजातहरू रु 10 को हुलाक टिकट टास गरेको निवेदन प्रस्तावना फारम नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि जग्गा धनीको लालपूर्जाको प्रतिलिपि वा भाडाको जग्गा भए जग्गा करारनामा सम्झौताको प्रतिलिपि
6: ओडा कार्यालयको वा सम्बन्धित पालिकाको कृषि शाखाको सिफारिश पत्र फर्म समूह संस्था समिति कम्पनी वा सहकारी भएमा दर्ता स्थापना सम्बन्धी कागजातको प्रतिलिपि नवीकरण प्रमाणपत्रको प्रतिलिपि करचुक्त प्रमाणपत्रको प्रतिलिपि स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि बैठक निर्णयको छाया कपी पछिल्ला 2 आर्थिक वर्षमा कृषि सम्बन्धी कार्यको लागि कुनै कार्यालयबाट अनुदान प्राप्त गरि नगरेको सो घोषणा पत्र
5: थप जानकारीका लागि सम्पर्क नम्बर 0665201000
6: मोबाइल नम्बर 98565430 र 98560-80140
5: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ
7: यदि चाहनुहुन्छ भने लम्जुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
5: अब जापान ट्राई होइन स्योर गरौं
7: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
8: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
7: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
8: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
7: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98560-602।
9: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
10: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
7: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
10: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58260।

0: हेलो नमस्ते गुड आफ्टरनून स्वागत छ यहाँलाई मर्सङ्गी कल टाइममा कार्यक्रम प्रस्तुत म लक्ष्मी छु भने टेक्निकली सपोर्ट गर्दै हुनुहुन्छ साथी दिलुले र आज हामी मंगलबारे बसाईमा छौं मंगलबारको दिनमा तपाईँले लोकगीत गाउन सक्नुहुनेछ 0665520020 डायल गरेर हामी सात दिनको साथीभार फरक फरक बसाईको साथमा उपस्थित हुने गर्छौं यति बेला कोही साथी हुनुहुन्छ कलमा हेलो नमस्ते नमस्ते को बोल्दै हुनुहुन्छ होला
1: म लमजुङ सुति पसाल सुरेपालबाट गणेश साकिया बोल्दैछु हजुर
0: सन्चै हुनुहुन्छ गणेशजी
1: हजुर हजुर पनि सन्चै हुन चाहन्छु
0: अनि के गर्दै हुनुहुन्छ गणेशजी
1: के गर्ने अन्तमान चाहिँ घरमा बसिरहने हो
0: घरमा बसिराख्नु भएको छ है
1: हजुर
0: अनि को हुनुहुन्छ आज घरमा
1: घरमाको नि आजको जमाना बालबच्चा त सबै बाहिर बाहिर छन्
0: हजुर
1: भाडामा बस्ने गर्छन् सहर बजारमा हामी बुढाबुढी गाउँमा छौँ
0: अनि आज कार्यक्रममा जोडिनु भएको छ बसाईको बारेमा जानकारी छ कि छैन गणेशजीलाई
1: जानकारी छैन त्यसै भएर आज गीत रोज्नियो भनेर हानेको आज मंगलबार
0: आज मंगलबारको बसाईमा चाहिँ गीत रोज्ने होइन गीत गाउनु पर्ने हो नि गणेशजी
1: गीत गाउनु त सोमबार हो नि हजुर
0: होइन नि सोमबार चाहिँ गीत रोज्ने हो मंगलबार चाहिँ गीत गाउने गीतमा पनि लोकगीत गाउने दिन हो मंगलबार चाहिँ
1: त्यस्तो लोकगीत गाउन आउँदैन हामीलाई त्यहाँदेखि एन्टर राखिदिउँ
0: छोटो मिठो त आउनु पर्ने हो पुरानो लोक दोहोरी गीतहरू आउँदैन यहाँलाई
1: जस्तो भयो नि पुरानो गीत गायो भने त
0: हजुर मजाले हुन्छ
1: गीत गाइदिउँ त फेरि
0: हुन्छ
1: हातमा घडी कम्पनी तोलाको कम्पनी तोलाको छ कि माया भनेर बोलाको कल्लै हो दोभान कल्लै हो हातमा घडी कम्पनी तोलाको कम्पनी तोलाको छ कि माया भनेर बोलाको कल्लै हो दोभान कल्लै हो ल हजुर
0: हो यति राम्रो गीत गाउनु हुँदो रहेछ र अनि किन आउँदैन भन्नुभएको त नि
1: हामी अब 70-72 वर्षको लाइयो आएन नि त अहिलेको आधुनिक गीत त
0: अब 70 वर्षको मान्छेले कति मजाले गीत गाउनु भएको छ यहाँलाई एकदमै धेरै धन्यवाद छ गणेशजी अनि कसलाई सम्झिन चाहनुहुन्छ आजको बसाईबाट
1: आजको बसाईबाट सबभन्दा यति तपाईँ यति मिठो चारै सञ्चालक कार्यक्रम चलाउनेलाई धेरै मिठो मिठो माया सम्झना धेरै धेरै छ टेक्निकलमा उठाउनु भयो उहाँलाई पनि धेरै मिठो माया छ मिठो सम्झना छ त्यहाँ पछि रेडियो मर्स्याङ्गी एफएमलाई पनि धेरै धेरै मिठो माया सम्झना छ अरू सम्झिन पाइन्छ पाइन्न
0: पाउनुहुन्छ मजाले पाउनुहुन्छ है गणेशजी
1: हाम्रो त्यतै उँभो हुनुहुन्छ आइटीमा श्री तामाङलाई पनि त्यहाँदेखि हाम्रो दोर्जेमा हुनुहुन्छ सुकमाया बिका हुनुहुन्छ त्यहाँदेखि धार्चेकमा हुनुहुन्छ सरस्वतीजी कहाँ फेरि दोर्जेमै हुनुहुन्छ राम पाण्डे त्यहाँदेखि धमिलो कुवातिर हुनुहुन्छ हाम्रो विनिता सुनार अनिता अचामी रेशम परिवार त्यहाँदेखि साथी धेरै नै हुनुहुन्छ सबैलाई मिठो माया मिठो सम्झन छ भन्दै दिँदा हुन्छ एउटा गीत रोज्न पाइन्छ
0: गीत रोज्नको लागि तपाईँले सोमबारको बसाइमा जोडिनु पर्छ अनि भोलि पाउनुहुन्छ नि है गणेशजी
1: अच्छा भोलि फेरि अर्को प्रोग्राम हुन्छ भन्नुभयो त
0: भोलि चाहिँ बुधबारको दिनमा चाहिँ तपाईँले चारवटा विधाबाट गीत रोज्न पाउनुहुनेछ
1: हजुर हजुर लो होस् धन्यवाद नमस्कार बाई बाई हजुर
0: हजुर हुन्छ नमस्कार बाई बाई हजुर भर्खरै मात्रै आजको पहिलो कलर गणेशजी हुनुहुन्थ्यो उहाँले एकदमै राम्रो मिठो पुरानो गीत गाउनु भएको छ। साथै सम्पूर्ण साथीहरूले सम्झिँदै उहाँ विदा भइसक्नु भएको छ। यदि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँ जोडिन सक्नुहुनेछ 0665020 डायल गरेर। हामी आज मंगलबारको बसाईमा छौं। मंगलबारको दिनमा तपाईँले लोकगीत गाउन सक्नुहुनेछ, फोन गर्न सक्नुहुनेछ। साथै कार्यक्रम रेडियो मर्स्याङदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ। त्यहाँबाट पनि तपाईँले सुनेर प्रतिक्रिया दिन सक्नुहुनेछ। हेलो, नमस्ते, गुड आफ्टरनून।
2: नमस्ते, गुड आफ्टरनून छजलो।
0: नमस्कार छजलो, कृष्णजी सन्चै हुनुहुन्छ?
2: हजुर, सन्चै छु। तपाईँ सन्चै हुनुहुन्छ?
0: म पनि सन्चै छु भन्नुपर्छ है कृष्णजी।
2: भेरी गुड।
0: के गर्दै हुनुहुन्छ कृष्णजी?
2: बसी बसाइमै हो।
0: बसी बसाइमै हुनुहुन्छ है?
2: हजुर।
0: अनि पानी कतिको पिउनु भएको छ कृष्णजीले?
2: हजुर, खाँदैछु पानी। त
0: पानी चाहिँ पिउनु भएको छ है?
2: तपाईँले पिउनु
0: भयो? म पनि पिइरहेको छु है।
2: भेरी गुड।
0: अनि आज कार्यक्रममा जोडिनु भएको छ, बसाईको बारेमा जानकारी छ कि छैन कृष्णजीलाई?
2: 100% थाहा छ।
0: 100% नै थाहा छ है यहाँलाई?
2: हजुर।
0: हुन्छ, उसो भए यहाँले सुरु गर्न सक्नुहुनेछ है त?
2: जानी नजानी अब नियमको पालन त गरिदिनु पऱ्यो है।
0: हजुर, हो नि।
2: हुन्छ, सुरु गर्छु है।
0: हुन्छ।

मायासिनी औरा तिम्रो मथु मेरो पोको सारा।

0: यो के भन्ने चाहे है?
1: ओहो, यहाँले त एकदमै राम्रो गीत पो गाउनु भयो त कृष्णजी। हजुर हो नि, ककसलाई सम्झिन चाहनुहुन्छ कृष्णजीले?
0: हजुर सम्झिनु पर्यो सबभन्दा पहिला तपाईँलाई
1: धन्यवाद,
0: अनि अब प्राविधिकमा साथ दिने दिलुजीलाई, अनि मर्चाङजी हो टिमलाई, अनि रेडियो त के हो किलेरै आउँदैन अब त्यो पो मन दुख्छ म त।
1: रेडियो हामी छिटोभन्दा छिटो बनाउनेछौँ है त।
0: अनि रेडियो सुनेर बसिरहनु हुने रेडियो प्रेमीहरू कृष्ण लामा भन्ने चिन्ने नचिन्ने सबैलाई भन्दै अरूलाई पनि पालो दिनु पर्यो। हस् त बाबाई।
1: हजुर नमस्ते, बाई बाई। हुनुहुन्थ्यो कृष्ण लामाजी खुदी बगैँचाबाट। उहाँले पनि एकदमै राम्रो लोकगीत गाउनु भएको छ आजको बसाइमा, साथै सम्पूर्ण साथीले सम्झिँदै विदा भइसक्नु भएको छ। यदि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ। अलिकति रेडियोमा प्राविधिक समस्या पनि परेको छ, त्यसको लागि एकदमै धेरै माफी पनि माग्न चाहन्छु। त्यसलाई हामी छिटोभन्दा छिटो बनाएर चाहिँ पहिलो जस्तै नै बज्ने तरिकाले चाहिँ हामी बनाउनेछौ। र यति बेला कोही साथी हुनुहुन्छ कलमा। हेलो नमस्ते।
2: नमस्ते लक्ष्मीजी, म अहिले हेटौँडा क्रस गरेर काठमाडौँ जाँदैछु, बाटोबाट बसमा बोल्दैछु।
1: हजुर लक्ष्मीजी, लक्ष्मीजी
2: हजुर,
1: आज यसरी काठमाडौँ जाँदै हुनुहुँदो रहेछ, यहाँलाई एकदमै राम्रो सतर्कसँग चाहिँ जानुहोला पनि भन्न चाहन्छु। काम विशेषले नै जानुभएको होला है?
2: भोलि अब साहित्य कार्यक्रम मलाई सम्मान कार्यक्रम छ,
1: हजुर
2: त्यसको लागि जान लागेको हो। मैले सहभागिता जनाए यो सहित चौथो पटक मैले गाडीमा यात्रा गर्दा टाइगरको कल्चरमा,
1: हजुर
2: आज गीत गाउने मोर छैन, मेरो बस्नु मिल्दैन, सहभागिता मात्रै जनाए बहिनी।
1: हजुर एकदमै धेरै धन्यवाद छ। अब तपाईँ यसरी ट्राभल गाडीमा हुनुहुन्छ, तपाईँलाई गीत गाउनको लागि हामीले भन्ने कुरा पनि हुँदैन, फोन गरेर सम्झिनु भयो, त्यसको लागि एकदमै धेरै धन्यवाद छ। शुभ यात्रा पनि भन्न चाहन्छु यहाँलाई। ककसलाई सम्झिन चाहनुहुन्छ? हुन्छ नमस्कार, बाई बाई। भर्खरै मात्रै हुनुहुन्थ्यो लक्ष्मीप्रसाद मिश्रजी, र उहाँ चाहिँ पाउँदीबाट हुनुहुन्थ्यो, अहिले चाहिँ काठमाडौँको लागि उहाँ हेटौँडाबाट चाहिँ काठमाडौँ जाँदै हुनुहुन्छ। एकदमै धेरै खुसी लाग्छ, एकदमै बिजी भए तापनि उहाँहरूले चाहिँ टाइम मिलाएर फोन गर्नुहुन्छ, एकदमै धेरै खुसी लाग्छ। सत्यकला साराजीले लेख्नु भएको छ मिस यु अल भनेर, यहाँलाई पनि एकदमै धेरै सम्झना छ। लक्ष्मीप्रसाद मिश्रजीले लेख्नु भएको छ, जय रेडियो मर्साङदी, म काठमाडौँ जाँदैछु, हेटौँडा क्रस गरे, डाटाले राम्रो काम गरेको छैन, सुन्ने प्रयास गरिरहेछु भनेर भन्नुभएको छ। एकदमै धेरै खुसी लागेको छ लक्ष्मीजी, तपाईँको एकदमै शुभयात्रा होस् भन्न पनि चाहन्छु, र एउटा कार्यक्रमको लागि जानुभएको रहेछ, त्यसको लागि पनि एकदमै धेरै शुभकामना छ। राज केडीजीले लेख्नु भएको छ, हेलो एण्ड नमस्ते राज केडी, बैरतपुर 23 काराकलैया नेपाल हिन्द रेडियो श्रोता संघ युट्युब राज केडी अफिसियल भनेर चाहिँ लेख्नु भएको छ। नमस्कार राजजी। विष्णु आचार्यजीले लेख्नु भएको छ, मिस यु अल भनेर, यहाँलाई पनि एकदमै धेरै सम्झना छ। राम पाण्डेजीले लेख्नु भएको छ, नमस्कार हजुर, म पनि सुन्दैछु है, लमजुङ दुर्दी गाउँपालिका भन्नुभएको छ। नमस्कार रामजी, एकदमै धेरै खुसी लाग्यो, फोन पनि गर्न सक्नुहुनेछ है तपाईँले कार्यक्रममा, र जति पनि साथीले सुन्दै हुनुहुन्छ कार्यक्रममा फोन गर्न सक्नुहुनेछ 0665020 मा डायल गरेर। यति बेला हामी शुरूआती चरणमै छौं, तपाईँलाई एउटा सांगीतिक कोशेली राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

0: हजुर, यो मिठो सांगीतिक कोसेलीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौं। कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ 0665220020 डायल गरेर। आज हामी मंगलबारको बसाईमा छौं। मंगलबारको दिनमा तपाईँले लोकगीत गाउन सक्नुहुनेछ 0665220020 डायल गरेर, र हामी सात दिनको सातै बार फरक फरक बसाईको साथमा उपस्थित हुने गर्छौं। यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते।
1: राम्रो फुल त फुल्दैन धेरै बैगुन बहिनी मायाको एउटै गुण त फुल्दैन आयो चलैको ढुकुरा तिमी मेरो मोटुको ठुकुरा फुल त फुल्दैन धेरै बैगुन बहिनी मायाको एउटै फुल छ फुल्दैन हो। हेलो हजुर, नमस्ते।
0: नमस्कार रिनाजी, सन्चै हुनुहुन्छ?
1: म त सन्चै छु। हजुरलाई कस्तो छ?
0: अघिसम्म चाहिँ अलिकति बेठिक बेठिक थियो म, अहिले अब रिनाजीले फोन गरेर गीत गाउनु भएपछि चाहिँ एकदम ठिक छु भन्नुपर्छ है रिनाजी। हजुर, हो नि, के गर्दै हुनुहुन्छ रिनाजी? बसे बसाइमै हुनुहुन्छ है?
1: हजुर।
0: अनि मौसम कस्तो छ रिनाजी?
1: मौसम घाम लागिरहेको छ भन्नुपर्छ यता त। हजुरको त्यतातिर कस्तो छ?
0: यता शीतल शीतल, घाम पनि त्यति धेरै लागेको छैन भन्नुपर्छ है। भनेपछि त्यता चाहिँ मौसम मजाले खुलेको छ है।
1: हजुर।
0: अनि आज रिनाजी कार्यक्रममा जोडिनु भएको छ, फेरि पनि अब एकदम मिठो आवाजमा गीत गाउनुहोस् न त है।
1: गाउने र
0: अब रिनाजीलाई जुन मनपर्छ त्यही गीत गाउनु न।
1: अरे मैले पहिलो तिम्रो भेट गरायो, मेरो पहिलो पहिलो भेटमै मन परायो, होइन होला र होइन होला र जनै दिने सानोको माया छैन होला र।
0: हजुर, धन्यवाद छ, फेरि पनि एकदम मिठो गीत गाउनु भएकोमा रिनाजी।
1: हजुर,
0: गीत त मिठो गाउनु नै भएको छ, साथीहरू सम्झिनु पर्दा तपाईँ कसलाई सम्झिन चाहनुहुन्छ?
1: सर्वप्रथम त हजुरलाई नै भन्नु पर्यो, अनि त्यसपछि दिदीलाई, राजा जसले यति बेला रेडियोमा चाँदी सुनेर बसिरहनु भएको छ, श्याम प्रसाद दाईलाई, सुषमा दिदीलाई, टुको छेत्री दाईलाई भन्दै, मेरो घर फ्यामिलीलाई भन्दै छु भाइ।
0: हजुर, हुन्छ, नमस्ते, बाई बाई। हजुर, भर्खरै मात्रै जोडिनु भएको थियो रिनाजी हुनुहुन्थ्यो, र उहाँले पनि एकदमै मिठो गीत गाउनु भएको छ, साथै सम्पूर्णलाई सम्झिँदै उहाँ चाहिँ विदा भइसक्नु भएको छ। एकदमै धेरै धन्यवाद दिन चाहन्छु। र हाम्रो अलिकति रेडियोमा समस्या पनि परेको छ, प्राविधिक समस्याहरू आइपरेको छ, त्यसको लागि एकदमै धेरै माफी माग्न चाहन्छु। फिकल आर्यन गाउँलेजीले लेख्नु भएको छ, नमस्ते नमस्कार भनेर। नमस्कार फिकलजी, कार्यक्रममा फोन मार्फत पनि जोडिन सक्नुहुन्छ है। आशिष मनिषा तामाङजीले लेख्नु भएको छ, मिस यू अल भनेर, यहाँलाई पनि एकदमै धेरै सम्झना छ। र यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते, गुड आफ्टरनून। ओहो, आयो त श्रीजी।
2: हजुर हजुर, हाम्रो गाउँमा हप्ता दिन नै भइसक्यो है, रेडियो बज्दैन किन होला?
0: रेडियोमा एकदम अलिकति समस्या आएको छ, अब त्यसलाई चाहिँ हामी रेडियो अब मरम्मत गर्नुपर्ने भएको छ है। आयो त श्रीजी।
2: हजुर हजुर, सुनसान अब आफू हजुर जोडेर बोल्न नपाए पनि अब सुनेर चाहिँ एकदम

0: साथ दिने गर्छु है तर बन्दै भइसक्यो के अब एक हप्ता जति भयो होइन
1: हजुर भनेपछि अहिले चाहिँ बचेको छैन है
0: हजुर
1: अब त्यसलाई चाहिँ हामी छिटो भन्दा छिटो मर्मत गर्नेछौँ है आइतश्रीजी अनि भन्नुहोस् त आज हजुर एकदमै सन्चै छौँ अब आइतश्रीजीले धेरै समयपछि सम्झिनु भएको छ है हजुर अनि आज
0: फोन नि लगाएको फोन नि लागेन अनि फेरि रेडियो बजेको छैन कि हप्ता दिन नै भइसक्यो
1: हजुर अब छिटोभन्दा छिटो हामी मर्मत गर्नेछौँ आज चाहिँ फोन पनि गर्नुभएको र लाग्न पनि उठेको पनि छ एकदमै खुसी लाग्यो अनि के गर्दै हुनुहुन्छ आइतश्रीजी घरमै हुनुहुन्छ है अनि पानी कतिको पिउनु भएको छ आइतश्रीजीले एक लिटर पानी चाहिँ पिउनु भइसक्नु भयो है अनि पानी तिर्खा लाग्ने बेला मात्रै खानुहुन्छ कि अरू बेला पनि खानुहुन्छ हजुर हजुर अब एकदमै पानी पिउनुपर्छ भन्न चाहन्छु अनि आजको बसाइको बारेमा बिर्सिनु त भएन नि आइतश्रीजीले हुन्छ उसो भए चाहिँ आइतश्रीजीले मिठो गीत गाउन सक्नुहुनेछ हजुर हुन्छ
0: अब यो जाने नजाने यो जुन हाम्रो नेपालमा घटना घटिरहेको छ नि होइन
1: हजुर हो
0: त्यही विषयमा जाने नजाने दुई शब्द राख्न चाहन्छु है हजुरहरूको सामु
1: हजुर हुन्छ आइतश्रीजी
0: जाने नजाने यदि आशुद्ध भएमा सुधारेर स्वीकार्नुहुन्छ भन्ने आशा राख्दै
1: हजुर हुन्छ

0: हजुर, अब यस्तो स्थिति नै यस्तो छ। अब यसमा भकानिनु नै अब गीत यति मिठो शब्दहरू जोडेर लेख्नु भएको छ, गाउनु भएको छ, एकदमै राम्रो लाग्यो। यहाँलाई एकदमै धेरै धन्यवाद छ है आयतश्रीजी। अनि यति मिठो भएको मलाई पनि एकदमै भावुक बनाउनु भयो। तपाईँ गाउने मान्छेले कस्तो भयो होला झन्? म सुन्ने मान्छेले यस्तो म भावुक भएको छु। अनि कसलाई सम्झिन चाहनुहुन्छ तपाईँले आजको बसाइबाट?
1: हजुर, भाषुको हजुरको लागि, टेक्निसियनमा रहनु मित्रको लागि, अनि मर्खाङ्गी हो तिमीको लागि, साथीहरू थुप्रै थुप्रै हुनुहुन्छ, दाजुभाइ तथा दिदी बहिनी सबै सबैको लागि भन्न चाहन्छु है।
0: हजुर, हुन्छ, नमस्ते। हजुर, भर्खरै मात्रै हुनुहुन्थ्यो आयतश्रीजी जोडिनु भएको थियो। एकदमै अहिलेको देशमा भएको स्थितिको बारेमा नै उहाँले मिलाएर चाहिँ एकदमै राम्रो भाका गाउनु भएको थियो। एकदमै खुसी लाग्छ यसरी लेख्नु, आफैले लेखेर बनाएर लेख्नुहुन्छ, सुनाउनुहुन्छ, र सम्पूर्ण साथीलाई पनि सम्झिनु भएको छ आजको बसाइबाट। उहाँले यामसार मगर्जीले लेख्नु भएको छ, नमस्ते झोली, हजुर सुन्दैछु, तनहुबाट, तनहु देवघाटबाट भन्नुभएको छ। नमस्कार झोले यमसारजी, कार्यक्रममा जोडिन सक्नुहुनेछ 0664-5020 डायल गरेर। मनिषा नानु आशिष तामाङ आइडीबाट आएको छ, नमस्कार भनेर। नमस्कार रामजी घिमिरेजीले लेख्नु भएको छ, नमस्कार सुन्दै हाजिर भए चितवनबाट भन्नुभएको छ। नमस्कार रामजी घिमिरेजी, फोन पनि गर्नुहोला है कहिले कसो। र यति बेला हामी कार्यक्रमको आधा आधीमा छौं, तपाईँको सामु एउटा मिठो सांगीतिक कोसेली सँगै छोटो व्यापारिक विश्राम राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

0: कृषि विकास कार्यालय लमजुङको सूचना। कृषि विकास कार्यालय लमजुङको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न कार्यक्रम संचालन गर्न इच्छुक लमजुङ जिल्लाभित्रका कृषि फार्म कम्पनी कृषक समूह सहकारी तथा कृषि सम्बन्धी संघ संस्थाहरूले यही असोज 19 गते भित्र तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित आवश्यक कागजातहरू संलग्न राखी यस कार्यालय तथा सम्बन्धित स्थानीय तहको कृषि शाखामा निवेदन पेश गर्नुहुन अनुरोध गरिन्छ।
1: कृषि फर्म कृषि कम्पनी कृषकसँग सम्बन्धित समूह तथा सहकारी संस्थाहरूले प्रस्ताव पेश गर्न सक्ने कार्यक्रमहरू फलफूल बगैंचा सुदृढीकरण तथा क्षेत्र विस्तार कार्यक्रम प्रांगणिक मल वितरण व्यावसायिक तरकारी खेती सहयोग कार्यक्रम समुदाय स्तरमा प्रशोधन योग्य खायन आलु उत्पादन प्रवर्धन कार्यक्रम फलफूल नर्सरी स्थापना तथा संचालन कार्यक्रम कृषि उद्यम विकास कार्यक्रम निर्यातजन्य कृषि वस्तु प्रवर्धन कार्यक्रम
0: आत्मनिर्भरताको लागि बिउ उत्पादन प्रवर्धन कार्यक्रम रैथाने तथा स्थानीय बाली विकास कार्यक्रम ग्रामीण कृषि पर्यटन प्रवर्धन कार्यक्रम जलवायु मैत्री प्रविधि प्रवर्धन कार्यक्रम
1: साथमा खाद्यान्न बाली उत्पादन प्रवर्धन कार्यक्रम माटो सुधारका लागि कृषि चुन वितरण उत्कृष्ट कृषक पुरस्कार वितरण र संघीय सशक्त कार्यक्रम अन्तर्गत प्रांगणिक कृषि प्रवर्धन कार्यक्रम
0: पेश गर्नुपर्ने आवश्यक कागजातहरू रु 10 को हुलाक टिकट टास गरेको निवेदन प्रस्तावना फारम नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि जग्गा धनीको लालपूर्जाको प्रतिलिपि वा भाडाको जग्गा भए जग्गा करारनामा सम्झौताको प्रतिलिपि
1: ओडा कार्यालयको वा सम्बन्धित पालिकाको कृषि शाखाको सिफारिश पत्र फर्म समूह संस्था समिति कम्पनी वा सहकारी भएमा दर्ता स्थापना सम्बन्धी कागजातको प्रतिलिपि नवीकरण प्रमाणपत्रको प्रतिलिपि करसुक्त प्रमाणपत्रको प्रतिलिपि स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि बैठक निर्णयको छाया कपी पछिल्ला 2 आर्थिक वर्षमा कृषि सम्बन्धी कार्यको लागि कुनै कार्यालयबाट अनुदान प्राप्त गरि नगरेको सो घोषणा पत्र
0: थप जानकारीका लागि सम्पर्क नम्बर 0665201000 0665201030
1: मोबाइल नम्बर 9850045230 र 9850408140
2: पेन्सन पट्टा हराएको सूचना यही मिति 2083 साल
3: ए हजुर पेन्सन पट्टा हरायो रे
4: हो म खोज्दैछु
3: अब यसरी घर घरमा खोज्नै पर्दैन नि भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि
5: मौसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ कलाकारहरू दयाहाङ राई
3: बुद्धि तमाङ
5: गौमाया गुरुङ
3: विशन विक्रम राई
5: सुनिल थापा
3: पशुपति राई
5: डीबी गुरुङ
6: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा पेन्सन पट्टा यही भाद्र 26 गते

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: यो छोटो व्यापारिक विश्राम पछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौ। कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ। टेक बहादुर पुमाजीले लेख्नु भएको छ, संचालिका लक्ष्मीजी नमस्कार, गुड आफ्टरनून, सुन्दैछु उदयपुर चौदण्डी नगरपालिका 8 बेलडा राई टोलचोकबाट फेसबुक लाइभमा रेडियो मर्स्याङ्गे एफएम 95 MHz भन्नुभएको छ। नमस्कार टेक बहादुरजी, एकदमै धेरै खुशी लाग्यो, फोन पनि गर्न सक्नुहुनेछ है तपाईँले कार्यक्रममा। र यति बेला कोही हुनुहुन्छ साथी, हेलो नमस्ते, गुड आफ्टरनून।
1: हजुर लक्ष्मीजी नमस्कार, गुड आफ्टरनून।
0: ओहो, भर्खरै मात्रै टेकजीको कमेन्ट पढेको, ठ्याक्कै टेकजीले नै फोन गर्नुभयो। सन्चै हुनुहुन्छ टेकजी?
1: हजुर लक्ष्मीजी आराम कुशले सन्चै छु।
0: अनि के गर्दै हुनुहुन्छ टेकजी?
1: हजुर यति बेलाको समयमा त अब यसो आज त उदयपुरमा त चर्को चर्को घाम पनि लाग्दैछ लक्ष्मीजी, अनि मैले पनि पानी चाहिँ आज चाहिँ 3 लिटर जति पानी खाएँ मैले।
0: आज 3 लिटर पानी पिउनु भयो है?
1: हजुर लक्ष्मीजी।
0: अनि टेकजीले कार्यक्रम चाहिँ सुन्नु भएको छ कि छैन टेकजी?
1: हजुर मैले सुन्दैछु कार्यक्रम।
0: अनि फोन त अलि ढिलो गर्नुभयो त किन होला टेकजी?
1: आज अलिकति ढिलो भएछ नि आज त।
0: हुन्छ, आजको बसाइको बारेमा जानकारी छ कि छैन टेकजीलाई?
1: हजुर म गीतै गाउँछु नि, एउटा गीतै नै।
0: हजुर हुन्छ।
1: हस्

0: माफ मिजी मेरो गीत त यति नै पो।
1: ओहो, उजुरी नै दिनुभएको हो दिल फिर्ता गर्नको लागि?
0: यो गीत हो नि त लक्ष्मी।
1: फिर्ता पाइन्छ कि पाइँदैन होला उजुरी गरेर?
0: हाम्रो हजुर लक्ष्मीजी,
1: फिर्ता पाइन्छ कि पाइँदैन होला त उजुरी गरेर?
0: आइहालिन्छ नि लक्ष्मीजी। आदरणीय लोकप्रिय हाम्रो आदरणीय राजेश पाल राईज्यू र हाम्रो गायिका चाहिँ लक्ष्मी अधिकारीको गीत छ यो चाहिँ। लक्ष्मी अधिकारी
1: हजुर मेरै मितिनीज्यूले गाउनु भएको रहेछ है। धन्यवाद छ यहाँले यति मिठो गीत गाउनु भएकोमा। साथीहरू ककसलाई सम्झिन चाहनुहुन्छ टेकजी?
0: हजुर हुन्छ लक्ष्मीजी, सर्वप्रथम यति मिठो स्वरको धनीमा प्रोग्राम चलाउनु हुने मेरा चाहिँ नि आदरणीय सञ्चालिका लक्ष्मीजीलाई नै यो बत्नी गीतमा सम्झन चाहन्छु। अनि त्यसपछि हजुरलाई पारिविधिकमा साथ दिनुहुने पारिविधिक मित्रज्यूलाई, अनि धरान विष्णुपा दुकामा रहनुहुने आदरणीय दाजु रोशन फुलाहाङ राई, अनि ताप्लेजुङ निवासी कमला वनिन लिम्बू, निर्मला वनिन लिम्बू, खोटाङ बारापोखरी गाउँपालिका वडा नम्बर 5 निवासी बहिनी भूमिका राई, भोसुर निवासी चक्र बान्तवा दाजु जिना जनम राई, अनि धनकुटा निवासी बहिनी जेनु बान्तवारै, सञ्चालिका आरजे निर्मला कुँवरज्यूलाई पनि यो बत्ने गीतमा सम्झँदै हजुरहरूको यो रेडियो मर्स्याङ्दी एफएम 95 मेगाहर्ज चाहिँ यसै गरी नै चाहिँ नि वर्षौं वर्षौं चलिरहोस् भन्दै म टेक बहादुर पुमा राई अहिलेलाई छुट्टिन्छु। ओके बाई बाई।
1: हजुर नमस्ते, बाई बाई। हजुर भर्खरै मात्रै जोडिनु भएको थियो उदयपुरबाट टेक बहादुरजी जोडिनु भएको थियो। एकदमै मिठो गीत गाउनु भएको छ र सम्पूर्ण साथीहरूलाई सम्झिँदै उहाँ चाहिँ आजको बसाईबाट विदा भइसक्नु भएको छ। यदि तपाईँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ, फेसबुक लाइभ मार्फत सुन्दै हुनुहुन्छ भने कमेन्ट पनि पठाउन सक्नुहुनेछ। कमला राईजीले लेख्नु भएको छ मिस यु अल भनेर, यहाँलाई पनि एकदमै धेरै सम्झना छ। र धर्मराजजीले लेख्नु भएको छ नमस्ते शुभ दिन, म ढकाल धर्मराज दुबईबाट कार्यक्रम सुन्दैछु। आज मलाई पशुपति शर्माको तीज गीत बत्ती बाल्नै पर्दैन बोलको गीत बजाइदिनुहोस् न। आज जन्मदिन मनाउनु हुने सप्तरंगी एफएम दमक जापका पुराना आरजे साथी युवराज दाहाल, विराटनगरका साथी पेशल घिमिरे र एंगर बॉय सागरलाई जन्मदिनको शुभकामना। सबैमा शुभ दिन, मीठो सम्झना अनि सम्पूर्ण जेएनजी शहीदहरूप्रति हार्दिक श्रद्धांजलि अर्पण गर्दछु भनेर भन्नुभएको छ। यहाँलाई एकदमै धेरै धन्यवाद छ। अलिकति खुशी लाग्छ धर्मजीले चाहिँ एकदमै विशेष दिनहरूको पनि एकदमै याद हुन्छ यहाँलाई चाहिँ, त्यसको लागि पनि एकदमै धन्यवाद दिन चाहन्छु। शान्त भुजेल आईडीबाट कमेन्ट आएको छ, सुषमाजी हुनुहुन्छ, नमस्कार लक्ष्मी बुनु सन्चै हुनुहुन्छ, म पनि सुन्दैछु है बुनु रेडियोमा, के समस्या आएको हो सुनिएको छैन किन होला भन्नुभएको छ। नमस्कार सुषमाजी, एकदमै धेरै खुशी लाग्यो। हजुर सुषमाजी, रेडियोमा चाहिँ अलिकति ट्रान्समिटरमा चाहिँ समस्या परेको छ, त्यही भएर चाहिँ अब मर्मत कार्य चाहिँ अघि बढ़िरहेको छ, छिट्टै नै अब रेडियो पहिलोको जसरी नै राम्रोसँग प्रष्ट सुनिनेछ है त। र सम्पूर्णले कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्नुहोला, यति बेला तपाईँको सामु एउटा सांगीतिक कोसेली राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

0: सांगीतिक कोसेलीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौं। तपाईँले फोन गर्न चाहनुहुन्छ भने फोन गर्नुहोला। मिलन घायल मुटुजीले लेख्नु भएको छ, गुड आफ्टरनून सिस्टर, अपकमिङ सङ डेडिकेटेड टू अल माई फ्रेण्ड्स फ्रम दोहा कतार लेख्नु भएको छ। गुड आफ्टरनून मिलनजी। र यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा। हेलो नमस्ते।
1: हेलो नमस्ते, नमस्कार, गुड आफ्टरनून। लसो फ्याफुला।
0: लसो फ्याफुला को बोल्दै हुनुहुन्छ होला?
1: म बोल्दैछु है, आशिष तामाङ भन्नुपर्छ, तेह्रथुमबाट।
0: आशिषजी सन्चै हुनुहुन्छ?
1: हजुर, एकदम आराम कुशल भन्नुपर्छ। अन्य हजुर लगायत अन्य के छ खबर सुनादिन्न है?
0: हजुर, हामी पनि एकदमै सन्चै छौ। अनि के गर्दै हुनुहुन्छ आशिषजी आज?
1: यो समयमा त आज म केही पनि गरेको छैन, त्यतिकै घरमै बसिरहेको छु भन्नुपर्छ है।
0: घरमै बसिरहनु भएको छ है?
1: हजुर।
0: पानी कतिको पिउनु भएको छ आशिषजीले?
1: पानी त खाइरहेको नि छु भन्नुपर्छ, चर्को चर्को घाम लागिरहेको छ, गर्मी छ, पानी चिसो पानी त पिउनै परिहाल्यो नि।
0: हजुर हो नि, मजाले पिउनु होला है।
1: सेम छ, तपाईँ पनि लिनु होला है त पानी त धेरै।
0: हजुर हुन्छ एकदमै। अनि कार्यक्रममा जोडिनु भएको छ, आजको बसाइको बारेमा तपाईँले जानकारी छ कि छैन?
1: मलाई छ भन्नुपर्छ, गीत गाउनुपर्छ होइन र?
0: हजुर हो।
1: दोकान दिनु है, त्यस्तो खास त्यस्तो तयारी त केही पनि छैन, जानु नजानु भए पनि गुनगुनाउने प्रयास गर्छ है।
0: हजुर हुन्छ।

0: कितने गाने गा पाए।
1: ओहो आशीष जी
0: हजुर
1: बोली एकदम सुरिलो छ भनेको त झन् गीत त एकदमै सुरिलो गाउनु हुँदो रहेछ त आशीष जीले।
0: छैन त्यति साह्रो त्यस्तो साह्रो त भन्नुभएको छ है।
1: राम्रो लाग्यो है आशीष जी अब नियमित रूपमा जोडिएर चाहिँ कार्यक्रममा मिठो मिठो गीत गाउनु पर्छ है अझै।
0: थ्याङ्क यू राम्रो भनिदिनुभएकोमा थ्याङ्क यू भन्न चाहे त।
1: हजुर वेलकम। अनि आशिषले कसलाई सम्झिन चाहनुहुन्छ आजको बसाइबाट?
0: आजको बसाइमा सम्झिनु पर्दा त तपाईँको लागि अनि चढ्नु मित्रको लागि सम्झिनु चाहे अनि त्यसै गरी सम्झिनु पर्दा मेरो प्यारो मुटु हुनुहुन्छ नानी मान्छेले गर्नला भन्न चाहे अनि त्यसै गरी हुनुहुन्छ उदयपुरतिर युक्तराई हुनुहुन्छ अनि त्यसै गरी सरलाई के हुनुहुन्छ बागमालीतिर हुनुहुन्छ उपासनाजी सिंह हुनुहुन्छ अनि रौतहटकै हुनुहुन्छ रेडी तामाङ हुनुहुन्छ अनि त्यस्तै गरी हुनुहुन्छ बागलुङतिरै शिला राणा मगर अनि त्यस्तै गरी हुनुहुन्छ जिस्मा गाजराज हुनुहुन्छ अनि सरेस माइकेल हुनुहुन्छ विजय राय हुनुहुन्छ अनि सबै हुने बहिनीहरू हुनुहुन्छ माया लिम्बू अनि मनला लिम्बू अनि मेरो प्यार भन्दाखेरि हुनुहुन्छ निशा तामाङ अनि निमा तामाङ निशन तामाङ लगायत सम्पूर्णलाई भन्दा यो वर्षबाट छुट्टी चाहन्छु। हस्त बाबाई।
1: हजुर हुन्छ नमस्ते बाई बाई। हजुर भर्खरै मात्र जोडिनु भएको थियो आशिष जी हुनुहुन्थ्यो उहाँले गीतसँगै सम्पूर्ण साथीहरूलाई सम्झिँदै विदा भइसक्नु भएको छ। टेकु छेत्रीजीले यति बेला कमेन्ट पठाउनु भएको छ हजुर नानी नमस्कार हजुरलाई सञ्चय आराम र पानी पर्याप्त पिउनु होला भन्ने कामनाका साथ सुन्दैछु म तनहुँबाट अब बस्ने मिठो भाका हजुरलाई सहभागी जनाउने साथीहरूलाई र सुनेर साथ दिनुहुने सम्पूर्ण साथीलाई सम्झँदै भनेर भन्नुभएको छ। हजुर नमस्कार टेकुजी एकदमै धेरै धन्यवाद छ। कमला रसाइली आइडीबाट कमेन्ट आएको छ शुक्रजी हुनुहुन्छ पक्कै पनि। हेलो हजुर नमस्कार एण्ड सांगीतिक अभिवादन के छ कार्यक्रम संचालिका र प्राविधिक मित्र र सम्पूर्ण रेडियोको खबर सञ्चय हुनुहुन्छ होला नि है अनि चिया खाजा भइसक्नुभयो होला नि। म पास्टर हिलेहाङ साथबाट मीडिया प्रेमी साथी शुक्रराज रसाईले निर्दोष हो र यस प्रोग्राम मार्फत अब बज्ने गीत मार्फत साथीलाई सम्झनु पर्दा यस प्रकार छन् कमला रसाईली जीवन सहयात्री डिकेन्द्र साम्बा हम्फे प्रेमकला आचार्य गोपाल भाई चटपटे मनिषा शेर्पा तारा शंकर सञ्चमाया केरूङ रामकृष्ण एकलयात्री पाँचथरे अरूणा साम्बा हम्फे राज घले मुना मनमाया गगन तेरथुमे विनिता दहाल सुवेदी भूपाल दुलाल हरिमाया चमलगाई सुमी लिम्बू राम थापा लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूलाई नाम छुटेका मलाई चिन्ने नचिन्ने ए टू जेडलाई भन्दै छुटिन्छु बाई बाई सबैको सुखमय बितोस भन्नुभएको छ। यहाँलाई एकदमै धेरै धन्यवाद छ। र सिम्पल सरिनाजीले लेख्नु भएको छ हेलो हाई नमस्ते के छ खबर म मोनाङ कानी पोखरीबाट सरिना गुरूङ बेस्ट सुदीप बान्तवा राजघले मगर राई पीके राई संगीत सुब्बा सूरज राय थुम्सा राज बिराही पूर्वेली आकाश राई तीर्थ राई लाई सम्पूर्णलाई सम्झिनु भएको छ। हेभ अ गुड डे भन्नुभएको छ धन्यवाद छ यहाँलाई। गोलु आच्यो आईडीबाट कमेन्ट आएको छ माया त साँचो थियो तर पात्र गलत परेछ मुटुको त्यो पवित्र मन्दिरमा ढुङ्गाको मूर्ति सजिएछु मैले त मेरो सब थोक सुम्पिए र उसलाई जिन्दगी पुजेको थियो तर मेरो विश्वासको कदर गर्ने मान्छे नै अलिकति गलत परेछ माया त साँचो नै थियो तर त्यो पात्र अलिकति गलत परेछ तिमी चाहिँ यस्तो नहुनु ल डल्ली दर्शन हजुर नमस्कार सुन्दैछु इण्डियादेखि कामले बिजी भएर कमेन्ट गर्न नपाएको मात्र हो है मुनाङोल्स्यो हजुरको भोइस धेरै बोझ सुन्न नपाएको यति भन्दै सम्पूर्णमा धेरै धेरै माया र सम्झना जय रेडियो मर्स्याङदी भनेर सुट्नु भएको छ। एज युजुअल मोलो आचुजीले उहाँको विशेष व्यक्तिको लागि एकदमै राम्रो मायाको भावना पोख्नु भएको छ र मुनाजीले हिजो सम्झिनु भएको थियो त्यही भएर मुनाजीलाई पनि सम्झिनु भएको छ उहाँको विशेष व्यक्तिसँगै मुनाजीलाई पनि सम्झिनु भएको छ। र एल्विन श्रेष्ठ आईडीबाट कमेन्ट आएको छ नमस्कार लक्ष्मी साथी भन्नुभएको छ नमस्कार एल्विनजी सञ्चय हुनुहुन्छ कार्यक्रममा जोडिन सक्नुहुनेछ है 0665205020 डायल गरेर। हामी आज मंगलबारको बसाईमा छौं मंगलबारको दिनमा तपाईँले लोकगीत गाउन सक्नुहुनेछ सात दिनको सातै बार फरक फरक बसाईको साथमा उपस्थित हुने गर्छौं तपाईँले आफूलाई मन परेको बसाईको दिनमा हामीलाई फोन गर्न सक्नुहुनेछ साथै प्रशस्त मात्रामा पानी पिउन पनि एकदमै धेरै अनुरोध गर्न चाहन्छु। हेलो नमस्ते गुड आफ्टरनून।
2: हेलो हेलो दर्शन नमस्ते लक्ष्मी।
1: हेलो मुनाजी।
2: हजुर
1: मुनाजी सन्चै हुनुहुन्छ? अस्ति बिसन्चो हुनुहुन्थ्यो, आज ठिक छु भन्ने कुराले एकदमै धेरै राहत मिलेको छ है मुनाजी। अनि आज त एकदमै अन्तिममा फोन गर्नुभयो, किन होला मुनाजी?
2: कार्यक्रम सुन्दै थिए त्यही भएर।
1: अनि भर्खरै मात्रै मुला आशुजीले पनि सम्झिनु भएको छ है यहाँलाई। यहाँ चाहिँ काममा व्यस्त भएर मात्रै हो कार्यक्रमलाई चाहिँ सम्झिरहेको छु है भनेर चाहिँ भन्नुभएको छ उहाँले। अनि पानी पिउनु भएको छ कि छैन मुनाजीले?
2: पानी पिइरहेको छु।
1: पानी पिउनु भएको छ है। अनि कार्यक्रमको बसाइको बारेमा त पक्कै पनि जानकारी नै छ यहाँलाई है। हुन्छ मुनाजी, सुरु गर्न सक्नुहुनेछ है?
2: हुन्छ, म छोटो गाउँछु नि।
1: हजुर हुन्छ,
2: सुरु गर्छ है।
1: हजुर हुन्छ।

0: ओहो, कति मिठो गीत गाउनु भएको, एकदमै भावुक पनि भए है म त मुनाजी। हजुर हो नि। अनि ककसलाई सम्झिन चाहनुहुन्छ मुनाजी?
1: फर्स्ट अफ अल धेरै दिनपछि जोडेको छु हजुरको लागि।
0: हजुर धन्यवाद।
1: अनि म चाहिँ होल टिमलाई सम्झिरहेको छु, सबैजनालाई बिर्सेको छैन कसैलाई पनि भन्न चाहन्छु। अनि मेरो साथीहरू सुषमा दिदी, अनि लक्ष्मी दिदी, सुनिता दिदी, अनि श्याम दाई, लक्ष्मी प्रसाद दाई, अनि राम पाण्डे भाइलाई, अनि सलिना मोल्छीलाई, मन्जिता दिदीलाई, नानी माया मान्छेलाई, अनि विशेष गरी मेरो घर परिवारलाई सम्झिरहेको छु, सबैजनालाई भन्न चाहन्छु। अनि नाम छुटेको सम्पूर्ण साथीहरूले सम्झिरहेको छु, कसैलाई पनि बिर्सेको छैन। अनि म लास्टलाई पनि सम्झेको छु है भन्दैछु, भन्न चाहन्छु। अनि जसले रेडियो सुनेर बस्नुभएको छ, अनि फेसबुकलाई देखि कमेन्ट गर्नुहुन्छ सम्पूर्णको लागि, जसले रेडियो मसँग माया गरेर सुनेर हुन्छ सम्पूर्णको लागि, सम्पूर्णलाई सम्झिरहेको छु, कसैलाई पनि बिर्सेको छैन
0: हजुर। हुन्छ, नमस्ते, बाई बाई। हजुर, भर्खरै मात्रै जोडिनु भएको थियो मुनाजी हुनुहुन्थ्यो, उहाँले एकदमै मिठो गीत गाउनु भएको छ, सम्पूर्ण साथीलाई सम्झिँदै आजको बसाईबाट विदा भइसक्नु भएको छ। आज मंगलबारको बसाईमा प्रत्यक्ष रूपमा कल गरेर आठजना साथी जोडिनु भएको थियो। गणेशजी हुनुहुन्थ्यो, कृष्ण लामाजी, लक्ष्मी प्रसाद मिश्रजी, रिना गुरूङजी, आयतश्री मगरजी, सरी आयतश्री तामाङजी जोडिनु भएको थियो, र टेक बहादुरजी जोडिनु भएको थियो, आशिषजी हुनुहुन्थ्यो, र मुना गुरूङजी जोडिनु भएको थियो। आठैजनालाई फेरि पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु। आजको कार्यक्रममा एकदमै मिठो कमेन्ट पठाउनुहुने सम्पूर्णलाई पनि धन्यवाद दिन चाहन्छु। आजको कार्यक्रम जुनसुकै माध्यम र स्थानबाट सुन्नुहुने तपाईँलाई पनि धन्यवाद दिन चाहन्छु। कार्यक्रममा टेक्निकली सपोर्ट गर्नुहुने साथी दिलु तामाङलाई धन्यवाद दिँदै कार्यक्रम प्रस्तुत म लक्ष्मी घले पनि छुटिन्छु। रेडियो मर्स्याङदी 95 र इन्टरनेट अनलाइन रेडियो मर्स्याङदी .org सुन्दै गर्नुहोला। नमस्कार।

नमस्कार, म बसन्ता। दिउँसो दुई बजेको वर्षाङ्गी बुलेटिनमा स्वागत छ। रसुवाको फुटेकसी नदीमा भदौ 10 गते बुधबार आएको विनाशकारी बाढ़ीपछि अझै 5,326 जना सम्पर्कविहीन रहेका छन्। अहिलेसम्म 1,357 जनाको शव भेटिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्याङ्कमा उल्लेख छ। फेला परेका शवमध्ये रसुवामा 169, नुवाकोटमा 197, धादिङमा 70, गोर्खामा 75, धनहुँमा 38, चितवनमा 363, नवलपरासी पूर्वमा 223 र नवलपरासी पश्चिममा 222 रहेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा सञ्चालन भएको अभियानबाट अहिलेसम्म 13,883 जनाको उद्धार भएको छ। 102 शवको शनाखत भई आफन्तलाई बुझाइएको छ। बाढ़ी प्रभावितका लागि रसुवा, नुवाकोट र धादिङमा रहेको 39 होल्डिङ सेन्टरमा 3,533 जनाले आश्रय लिइरहेका छन्। बाढ़ीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले झण्डै 1 अर्ब रूपियाँ बराबरको सुनिश्चित भविष्य छात्रवृत्ति योजना घोषणा गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले निजी क्षेत्रका विद्यालय सञ्चालनको छात्र संगठनसँग सहकार्यमा प्रारम्भिक बालिका शिक्षादेखि कक्षा 12 अध्ययनरत बाढ़ी प्रभावित विद्यार्थीलाई निशुल्क शिक्षा उपलब्ध गराउने उद्देश्यले छात्रवृत्ति योजना कार्यक्रम ल्याएको हो। शिक्षा मन्त्री सस्मित पोखरेलले छात्रवृत्ति योजना घोषणा गर्नुभयो। उहाँले देश तथा विदेशबाट प्राप्त सहयोगले विपदको समयमा सरकारलाई थप ऊर्जा र हौसला प्रदान गरेको बताउनु भएको छ। योजना अनुसार विद्यार्थीलाई पूर्ण आंशिक तथा आवासीय छात्रवृत्तिसँगै पाठ्य पुस्तक, पोशाक, शैक्षिक सामग्री, आवास तथा खाना लगायतका सुविधा उपलब्ध गराइनेछ। मन्त्रालयका सहसचिव श्री प्रसाद भट्टराईले प्रभावित विद्यार्थीलाई विभिन्न समूहमा विभाजन गरी तथ्याङ्कका आधारमा प्राथमिकता निर्धारण गरेर छात्रवृत्ति कार्यक्रम कार्यान्वयन गरिने बताउनुभयो। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याप्सन, राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल एन प्याप्सन, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान, एसोसिएशन अफ प्री स्कूल एजुकेशन नेपाल, एपिन मन्टेश्वरी एसोसिएशन नेपाल लगायतसँग सहकारी गर्नेछ। यसैगरी सरकारी गैर सरकारी संघ संस्थाहरू पनि सहकारी हुनेछ। मन्त्रालयले छात्रवृत्ति योजनामा योगदान गर्न निजी क्षेत्र, व्यावसायिक क्षेत्र तथा सरकारी र गैर सरकारी संस्थाहरूसँग अपील पनि गरेको छ। भोटेकोसी त्रिशुली बाढ़ीमा परेर सम्पर्कविहीन भएकाहरूको खोजीका लागि 37 मेगावट क्षमताको माथिल्लो त्रिशुली 3 बिजुली विद्युत आयोजना स्थलमा 3 ठूला एक्सावेटर र एउटा व्याकुल लोडर उपकरण पुर्याइएको छ। भदौ 10 गते आएको बाढ़ीमा आयोजनामा कार्यरत 191 जना सम्पर्कविहीन भएकोमा निर्माण कम्पनी फेवा कन्स्ट्रक्सनका 13 जना सम्पर्कमा आएपछि 178 जना अझै सम्पर्कविहीन छन्। उनीहरूको खोजीका लागि सोमबारसम्म पनि प्रयास जारी छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका अनुसार यसअघि साना एक्सकाभेटर प्रयोग गरेर आयोजनाको आवास तथा कार्यालय क्षेत्रमा उत्खनन गरिँदै आएको थियो। ठूला मेसिनरी उपकरण लैजान नसक्दा खोजी कार्यमा अपेक्षित प्रगति हुन सकेको थिएन। धेरै दिनको प्रयासपछि आयोजनाको अडिट तथा के सुरुङ सफा गरेर 3 ठूला एक्सावेटर आयोजनाको कार्यालय तथा आवास रहेको बाढ़ी प्रभावित क्षेत्रमा पुर्याउन सम्भव भएको हो। तीमध्ये 2 एक्सावेटर यसअघि माथिल्लो त्रिशुली 3A आयोजनाको खोजी तथा उद्धारमा प्रयोग गरिएका हुन् भने एउटा प्रवर्तक कम्पनीले व्यवस्थापन गरेको हो। स्वास्थ्य बीमा बोर्डले बाढ़ी प्रभावित जिल्ला रसुवा, नुवाकोट र धादिङका नागरिकलाई स्वास्थ्य बीमा सेवा सहज बनाएको छ। बाढ़ीका कारण स्वास्थ्य बीमा परिचय पत्र हराएको वा साथमा नभएको अवस्थामा पनि बीमितले सेवा पाउने व्यवस्था गरिएको स्वास्थ्य बीमा बोर्डका प्रवक्ता पवन शाहले जानकारी दिनुभयो। बोर्डले हिजो सूचना निकालेर प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकलाई 3 महिनाका लागि स्वास्थ्य बीमामा लाग्दै आएको सहभुक्तानी, कोपोमेन्ट र क्यापिङ हटाउने निर्णय गरेको हो। बीमा अन्तर्गत बहिरंग सेवा र केही विशिष्ट प्रकारका उपचार र औषधिहरूका लागि ओपीडीमा तोकिएको बीमा क्यापिङ हटाउने निर्णय भएको छ। संकटको घड़ीमा बिरामीको उपचार खर्च तोकिएको सीमाभन्दा बढ़ी भए पनि बीमाबाटै कवर हुने र बिरामीले थप रकम बुझाउनु नपर्ने गरी तोकिएको सीमालाई अस्थायी रूपमा हटाइदिएको हो। परिचय पत्र नभएका बीमितको हकमा सम्बन्धित स्वास्थ्य संस्थाले आईएमआईएस युजर प्रणाली मार्फत स्वास्थ्य बीमा नम्बर एकिन गरी सेवा उपलब्ध गराउनु पर्ने बोर्डले जनाएको छ। भदौ 10 गते रसुवा जिल्लाको लेन्दे खोलामा आएको बाढ़ीका कारण प्रभावित भएका जिल्लालाई सरकारले बढ़ी संकटग्रस्त घोषणा गरेको थियो।
लगातार दुई दिन घटेको सुनसाथीको भाव आज बढ़ेको छ। सुनको भाव आज तोलामा 3,500 रूपियाँले बढ़ेको हो। आज भाव बढ़ेर सुन तोलाको 3,05,400 रूपियाँ पुगेको नेपाल सुनसादी व्यवसायी महासंघले जनाएको छ। यसअघि हिजो सुनको भाव तोलामा 2,400 रूपियाँले घटेर तोलाको 3,01,900 रूपियाँमा कारोबार भएको थियो। यस्तै कारोबार हुने हप्ताको पहिलो दिन आइतबार पनि सुनको भाव तोलामा 3,100 रूपियाँले घटेको छ। त्यस्तै आज चाँदीको भाव पनि बढ़ेको छ। चाँदी तोलामा 100 रूपियाँले बढ़ेर तोलाको 4,790 रूपियाँमा कारोबार भइरहेको छ। यसअघि चाँदी तोलामा 75 रूपियाँले घटेर तोलाको 4,690 रूपियाँमा कारोबार भएको थियो। आइतबार चाँदी तोलामा 40 रूपियाँले घटेको थियो। इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपाङ्गता भएका जुनसुकै उमेरका व्यक्तिको स्याहारका लागि सहायक कामदारमा आवेदन खुलेको छ। वैदेशिक रोजगार विभागको सूचना अनुसार 1,132 जना महिला, 332 जना पुरूष गरी कुल 1,464 जना नेपाली कामदारको माग गरिएको हो। आवेदन दिन 25 वर्ष पूरा भई 45 वर्ष ननागेको हुनुपर्नेछ। इच्छुकले आज राति 12 बजेदेखि आउँदो असोज 26 गते मध्यरातीसम्म अनलाइन मार्फत आवेदन दिन सक्नेछन्। आवेदन वैदेशिक रोजगार विभागको वेबसाइट मार्फत दिन सकिन्छ। कामदारका लागि खानाको व्यवस्था हुने भए पनि बस्ने व्यवस्था कम्पनीले गर्ने भएको छ। बाढ़ी पहिरोमा घाइते भएर काठमाडौँ ल्याइएका 150 जना मध्ये 32 जना अझै उपचार रहेका छन्। अस्पतालको प्रशासनबाट प्राप्त जानकारी अनुसार मंगलबारसम्म त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल सहित अस्पताल स्थित 19, राष्ट्रिय ट्रमा सेन्टरमा 10 र वीरमा 3 जना उपचाररत रहेका छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा बाढ़ी पहिरोमा परी घाइते भएका 81 जना उपचारका लागि भर्ना भएका थिए। अस्पताल प्रशासनले मंगलबार बिहान 9 बजेसम्म सार्वजनिक गरेको अध्यावधिक विवरण अनुसार 57 जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। हाल 19 जना विभिन्न वार्ड तथा सघन उपचार कक्षमा उपचाररत रहेका छन्। दिउँसो 2 बजेको मर्स्याङदी बुलेटिन अहिलेलाई यति नै। हाम्रो अर्को समाचार बुलेटिन साँझ 6:35 बजे हुनेछ। तबसम्मका लागि प्राविधिक मित्र दिलुलाई धन्यवाद दिँदै समाचार कक्षबाट म वसन्ता विदा हुन्छु। रेडियो मर्स्याङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: मङ्गलम भगवान विष्णु मङ्गलम गरुड ध्वज मङ्गलम पुनरी काश्य मङ्गला एकनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मि, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मङ्गलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
8: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
7: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
9: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक पौडेल। बेसिसार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0662524497।
7: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गुटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
5: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा। कम्प्युटर तौलमा

0: you? Extreme energy drink.
1: आमा, ए आमा, खाना खाने बेला भयो, ला आउनुस् न।
2: खाना पनि के खानु? यो विकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटेको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सर आठमा रहेको लेबन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
3: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेजार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, स्याउ, सर्सिउँ, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लेबन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुम। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 9861 23284 र 9921 80746।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
7: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
6: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 9841626344, 9841626344।
8: हेलो, मर्सेङ्गदी FM 95 मेगाहर्ज

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि। ल अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओए अस्मी, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: के भयो दिदी तपाईँलाई? सुन्छु छैन कि कसो?
8: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया, खै के भयो के?
7: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न। आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
8: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
7: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
9: दैनिक प्रदान गरिने सेवाहरू: ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिसार, पिसाब तथा खकार परीक्षण गरिन्छ।
10: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
9: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
10: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
9: सम्पर्क फोन 9849068924, 9850086780।
8: यो मोबाइलले पनि तनावै दियो भने
11: होइन, के तनाव दियो ए खुसी?
8: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
11: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
12: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845594046 र 9813099532।
6: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: sip on ya. Extreme energy drink.
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई पनि, हाम्रै विशेषहरूको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसिसर 7, भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
5: ओ मसे मिसे बखनियामु
6: छिप्रे भरि याउ अचो आयंग उसो
5: याउ अंग उसो तुङेर प्ररो लड्यार
6: बेसी सहरी खोले रेडियो मर्सिङ दु क्याले यो भाषारी कत्ते छामा कुए खैमु खोइन थिङ अल्छ्यो
5: ए छब्बिस नर तिसे घरी बालोटी र रेडियो मर्सिङ दिङ्गेन ओ अल्छ्यो
7: क्यों यो आफै रेडियो मर्साङ्गी एफएम 95 मेगाहर्ज।

0: ए साईले घर बनाएर त लगभग सक्न आँटिसौ त
1: के सकिन्थ्यो दिदी, अझै झ्याल ढोका च्यानल गेट आदि सबै काम बाँकी छ, बल्ल बल्ल आँटेर बनाएको। साँच्चै दिदी, आल्मुनियमको झ्याल ढोका र च्यानल गेट कहाँ पाइन्छ होला?
0: हाम्रै बेसेसरको युनिभर्सल चोकमा रहेको 3-स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाऊ न। त्यहाँ त आल्मुनियमको झ्याल ढोका पार्टिसन ग्लेजिङ आदि निर्माण गरिए घरमै गई जडान समेत गरिने व्यवस्था छ नि।
2: हजुर, आल्मुनियमको आकर्षक झ्याल ढोका पार्टिसन ग्लेजिङ पाइनुका साथै फलाम, सिसाको टपन ग्लास, रेलिङ र पार्टिसन ग्लेजिङ लगायत यूपीबीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्।
3: 3-स्टार आल्मुनियम फेब्रिकेटर विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमजुङ, प्रोभाइडर मदन सुनार। थप जानकारीको लागि सम्पर्क 98664-51901।
4: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
4: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ, प्रोपाइटर नवराज घिमिरे। सम्पर्क नम्बर 98560-46662।
6: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
7: जय श्री राम, जय श्री राम।
8: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
7: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
8: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
7: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
8: हो नि भाउजू।
9: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
10: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
9: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
10: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
9: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
10: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट बैंक नजिकै लमजुङ।
0: सम्पर्क मोबाइल नम्बर 98464-95074 र 98065-58074।

0: Liponia. Extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
4: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
5: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल चुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008261

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेकोशी बाढ़ीमा सम्पर्क विहीन हुनेको संख्या 5326 पुग्यो। 1357 सब फेला। नुवाकोटमा हैजा विरूद्धको 80,000 डोज खोप पठाइयो। जेएनजी शहीदहरूको सम्झनामा विभिन्न कार्यक्रम गरिँदै सरकारले आन्दोलनको मर्म अनुसार काम गर्न नसकेको शहीद परिवार तथा घाइतेको गुनासो। नारायणगढ़ मुगलिन सड़कको तुइन खोलामा जोखिमपूर्ण ढिस्को भत्काइँदै सूर्यविनायक धुलिखेल सड़क विस्तारको काम सुस्त हुँदा स्थानीयलाई शास्ति। इरान युद्धले अमेरिकी उपभोक्ताको इन्धन खर्च बढ़ायो, दैनिक खर्चमा समेत थप आर्थिक दबाव। र एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग 15 रनले पराजित। नेपाल खबरमा अब पूरा खबर। रसुवाको भोटेकोशी नदीमा भदौ 10 गते बुधबार आएको विनाशकारी बाढ़ीपछि अझै 5326 जना सम्पर्क विहीन रहेका छन्। अहिलेसम्म 1357 जनाको शव भेटिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्याङ्कमा उल्लेख छ। फेला परेका शवमध्ये रसुवामा 169, नुवाकोटमा 197, धादिङमा 70, गोर्खामा 75, तनहुँमा 38, चितवनमा 363, नवलपरासी पूर्वमा 223 र नवलपरासी पश्चिममा 222 रहेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा सञ्चालन भएको अभियानबाट अहिलेसम्म 13,583 जनाको उद्धार गरिएको छ। 102 शवको शनाखत भई आफन्तलाई बुझाइएको छ। बाढ़ी प्रभावितका लागि रसुवा, नुवाकोट र धादिङमा रहेका 39 होल्डिङ सेन्टरमा 3,533 जनाले आश्रय लिइरहेका छन्। रसुवामा आएको आकस्मिक बाढ़ीले हिमाली जिल्लामा विपदको बदलिदो जोखिमप्रति थप सजग हुनुपर्ने देखाएको छ। हिमताल विस्फोटसँगै हिम पहिरो, चट्टान खस्ने, नदी थुनिने तथा अत्यधिक वर्षा लगायतका कारण हिमाली क्षेत्रमा 81 ठूलो बाढ़ी आउन सक्ने भएकाले जोखिम पहिचान, नियमित निगरानी र पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउनु पर्ने सरकारवालाहरूको भनाई छ। यसैबीच भोटेकोशी बाढ़ीपछि खानेपानीका मुहान तथा वितरण प्रणाली प्रभावित भएसँगै त्यहाँ हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढ़ेपछि सरकारले रसुवा र नुवाकोटमा हैजा विरूद्धको खोप अभियानलाई तीव्र बनाएको छ। बाढ़ी प्रभावित रसुवामा यसअघि नै 21,000 डोज हैजा विरूद्धको खोप पठाइसकिएको छ भने नुवाकोटका लागि आज 80,523 डोज खोप पठाइएको छ। यससँगै दुवै जिल्लामा जोखिममा रहेका समुदायलाई लक्षित गरी खोप तथा रोग निगरानीको काम अघि बढ़ाइएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार आज नुवाकोटका लागि 23 बक्समा 80,523 डोज हैजा विरूद्धको खोप पठाइएको हो। यसअघि भदौ 21 गते आइतबार रसुवामा 21,000 डोज हैजा विरूद्धको खोप नेपाली सेनाको हेलिकप्टर मार्फत पठाइएको थियो। रसुवामा पठाइएको खोप पर्सीदेखि अर्थात भदौ 25 गतेदेखि लक्षित समुदायमा लगाउने तयारी गरिएको छ। नवयुवा आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको सम्झनामा आज देशभर विभिन्न स्मृति कार्यक्रम आयोजना गरी जेएनजी शहीद दिवस मनाइँदैछ। यसै क्रममा नयाँ बानेश्वरको पुरानो संसद भवनको प्राङ्गणमा जेएनजी शहीद कल्याणकारी समाजले स्मृति दिवस कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा मन्त्री, सांसद तथा जेएनजी आन्दोलनमा सहभागी उभारको उपस्थिति छ। कार्यक्रममा गृहमन्त्री सुधन गुरूङ, कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतम, भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल, स्वास्थ्य मन्त्री निशा मेहता, विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्री महावीर पुन र कृषि मन्त्री गीता चौधरी लगायत सहभागी हुनुभएको छ। सरकारले जेएनजी आन्दोलन भएको दिन भदौ 23 जेएनजी शहीद दिवस घोषणा गर्दै आज देशभर सार्वजनिक विदा समेत दिएको छ। दिवसका अवसरमा शहीदहरूको योगदानको स्मरण गर्दै विभिन्न ठाउँमा श्रद्धांजली तथा स्मृति कार्यक्रम आयोजना भइरहेका छन्। गएको वर्ष भदौ 23 काठमाडौँमा भएको प्रदर्शन कार्यक्रममा प्रहरीको गोली लागेर 19 जनाको ज्यान गएको थियो। घटनाको विरोधमा 24 भदौमा देशभर प्रदर्शन भयो। आन्दोलनका क्रममा दुई दिनमा सुरक्षाकर्मी र प्रदर्शनकारी सहित 76 जनाको ज्यान गएको थियो। प्रदर्शनका क्रममा सरकारी तथा निजी भौतिक संरचनामा आगजनी र तोडफोड समेत भयो। जेएनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्झना र उनीहरूले उठाएका मुद्दालाई स्मरण गर्दै आज देशभर शहीदप्रति श्रद्धांजलि अर्पण गर्ने तथा विभिन्न कार्यक्रमहरू भइरहेका छन्। यसैबीच कतिपय शहीद परिवार र घाइतेहरूले नवयुवा आन्दोलनको मर्म अनुसार काम गर्न नसकेको भन्दै सरकारको विरोध गरेका छन्। पुरानो संसद भवनमा आयोजित कार्यक्रमबाट सरकारको विरोध गरेको भन्दै प्रहरीले नवयुवा आन्दोलनका घाइते पवन खड्कालाई पक्राउ गरेको छ। सरकारले केही नगरेको र आफू बोल्न पाउनुपर्ने भन्दै आवाज उठाएपछि उहाँलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका हुन्। नभेयुवा प्रदर्शनबारे पूर्व न्यायाधीश गौरी बहादुर कार्की नेतृत्वको आयोग र राष्ट्रिय मानवाधिकार आयोगले विस्तृत अध्ययन र जाँचबुझ गरेका थिए, तर एक वर्ष पूरा हुँदा पनि सरकारले ती प्रतिवेदन कार्यान्वयन गर्न सकेको छैन। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सड़कबाट नभेयुवाले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आफूहरूलाई उभ्याएको बताउनु भएको छ। सभापति लामिछानेले आज एक प्रेस विज्ञप्ति निकालेर जेएनजी आन्दोलन कुनै दल विशेषको आह्वानमा भएको आन्दोलन नभएको बताउनुभयो। उहाँले जेएनजी आन्दोलन कुनै दल विशेषको आह्वानमा नभएको आन्दोलन रहेको स्पष्ट पार्नु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556-94-33-493-555।
5: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। नारायणगढ़ मुगलिन सड़क खण्डको मुगलिन नजिकै तुइन खोलामा रहेको डाँडाको जोखिमपूर्ण ढिस्को आज पनि भत्काउन शुरू गरिएको छ। गाड़ी आंशिक रूपमा रोकेर हिजोदेखि झार्न शुरू गरिएकामा आज ब्याक ह्याम्बरको प्रयोग गरेर ढिस्को खसालिँदैछ। डिभिजन सड़क कार्यालय चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार आज बिहानैदेखि सड़क रोकिएको समयमा गलले झर्न लागेका ढिस्का झार्न थालिएको हो। हिजो दिनभर गलको सहायताले ढिस्का झारिएको थियो, आजदेखि ब्याक ह्याम्बरको सहायताले ढिस्का झारिँदैछ। 6 उपकरण परिचालन गरिँदैछ। आवश्यकता अनुसार ब्याक ह्याम्बर थप्नका लागि तयारी गर्न निर्माण व्यवसायीलाई भनिएको समेत इन्जिनियर घिमिरेले बताउनुभयो। पहिरोको हिसाबले अत्यन्त जोखिम मानिएको त्यो ठाउँमा डिभिजन सड़क कार्यालयले पहिरो नियन्त्रणका लागि काम गरेको हो। पृथ्वी राजमार्गको कृष्ण भीरमा पहिरोका कारण सड़क अवरूद्ध भएका समय पारेर त्यहाँ आंशिक गाड़ी रोकेर काम थालिएको छ। स्थानीय प्रशासनले नारायणगढ़ मुगलिन सड़क खण्ड हिजो बिहानैदेखि आंशिक बन्द गरेको छ। यता काठमाडौँ उपत्यकालाई काभ्रे हुँदै पूर्वी नेपालसँग जोड्ने महत्वपूर्ण सूर्य विनायक धुलिखेल सड़क विस्तार आयोजना सुस्त गतिमा अघि बढ़दा स्थानीय वासी, व्यवसायी तथा यात्रुले धूलो, हिलो, जाम र अव्यवस्थित आवागमनको समस्या भोग्नु परेको छ। झण्डै 16 किलोमिटर लामो सड़कलाई 4 लेन, मुख्य 2 सड़क र 2 सर्विस लेन सहित 6 लेनमा विस्तार गर्ने लक्ष्यका साथ 3 वर्ष अघि शुरू भएको आयोजना तुकीको समयभित्र सम्पन्न हुन नसकेपछि म्याद थप गरिएको हो। बजेट अभाव, निर्माण स्थलमा देखिएको अवरोध, पूर्वाधार स्थानान्तरण, डिजाइन तथा प्राविधिक समस्या र निर्माण सामग्रीको मूल्यवृद्धि लगायत कारणले कामले अपेक्षित गति लिन नसकेको आयोजना कार्यालयले जनाएको छ। सड़क विस्तारसँगै नाला, पैदल मार्ग, सड़क सुरक्षा संरचना, रिटेनिङ वाल, पुल तथा अण्डरपास निर्माण गर्ने योजना छ। सड़क विभागका अनुसार आयोजनाको कुल अनुमानित लागत 10,50,00,000,00 रूपियाँ रहेको छ भने सम्झौता रकम 8,51,00,000,00 रूपियाँ रहेको छ। आयोजना सूर्य विनायक साँगा र साँगा धुलिखेल गरी 2 खण्डमा विभाजन गरिएको छ। पछिल्लो विवरण अनुसार आयोजनाको समग्र भौतिक प्रगति झण्डै 61% पुगेको छ। अझै 40% बढ़ी काम हुन बाँकी रहेको छ। पहिरोका कारण 3 दिनदेखि अवरूद्ध साँफे मार्तडी सड़क सञ्चालनमा आएको छ। गएको शनिबारदेखिको अविरल वर्षासँगै त्यस खण्डमा विभिन्न ठाउँमा पहिरो जाँदा सड़क पूर्ण रूपमा अवरूद्ध भएकामा आज दिउँसोदेखि सड़क सञ्चालनमा आएको छ। स्थानीय बढ़ीमालिका नगरपालिका नम्बर 6, 8 र 9 का विभिन्न ठाउँमा पहिरो गएसँगै सड़क पूर्ण रूपमा बन्द भएको थियो। आइतबारदेखि नै सड़क विभागका 2 जेसीपी प्रयोग गरेर पहिरो पञ्चायत र आजदेखि सड़क सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभयो। हुम्ला जिल्लाको ताजाकोट गाउँपालिकाको कार्यालयमा भएको आगलागी घटनामा संलग्न 2 प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ताजाकोट 4 गल्लाबाडा बस्ने 47 वर्षीय कृष्णचन्द्र जैसी र ताजाकोट 2 रहेको मौला स्वास्थ्य चौकीका संयोजक 45 वर्षीय धनराज ढकाल रहेका छन्। पक्राउ परेका 2 हुम्ला जिल्ला अदालतमा उपस्थित गराई 7 दिनको म्याद थप गरिएको छ। यही भदौ 7 गते राति 1 बजेतिर ताजाकोट 3 टाकुरेमा रहेको गाउँपालिकाको कार्यालयमा आगलागी भएको थियो। घटनापछि जिल्ला प्रहरी कार्यालय हुम्लाबाट अनुसन्धान अनुसन्धानका लागि प्रहरी निरीक्षक ढकालको टोली घटनास्थल खटिएको थियो। अब विदेशको खबर। इरान युद्ध र महत्वपूर्ण समुद्री मार्गबाट कच्चा तेलको ढुवानीमा आएको अवरोधका कारण अमेरिकामा पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ। महँगो इन्धनका कारण अमेरिकी परिवारको यात्रा योजना प्रभावित हुनका साथै दैनिक खर्चमा समेत थप आर्थिक दबाव परेको समाचार संस्था एपीले जनाएको छ। अमेरिकामा नियमित पेट्रोलको औसत मूल्य प्रति ग्यालेन 4.14 अमेरिकी डलर पुगेको थियो। यो गएको वर्षको तुलनामा झण्डै $1 धेरै हो। यसअघि सन् 2012 नियमित पेट्रोलको औसत मूल्य प्रति ग्यालेन 3.82 अमेरिकी डलर पुगेको थियो। यद्यपि अमेरिकामा पेट्रोलको समग्र ऐतिहासिक उच्च मूल्य भने अझै कायम छ। सन् 2022 जून महिनामा नियमित पेट्रोलको राष्ट्रिय औसत मूल्य प्रति ग्यालेन 5.02 अमेरिकी डलर पुगेको थियो। अहिलेको मूल्य त्यो स्तरभन्दा कम भए पनि पछिल्लो वृद्धिले उपभोक्तामाथि ठूलो आर्थिक दबाव सृजना गरेको छ। पेट्रोलको मूल्य अत्यधिक बढेपछि लामो दूरीको यात्रा गर्ने अमेरिकी परिवारको संख्या तथा यात्राको अवधि घट्न थालेको छ। अमेरिका र इजरायलले गएको फेब्रुअरीमा इरानमाथि आक्रमण गरेपछि पेट्रोलको मूल्य तीव्र रूपमा बढ़ेको समाचारमा उल्लेख छ। त्यसपछि मूल्यमा केही उतार चढ़ाव भए पनि पेट्रोलको मूल्य पुरानो स्तरमा फर्कन सकेको छैन। यसको मुख्य कारण विश्वको महत्वपूर्ण तेल ढुवानी मार्ग मध्ये एक हर्मुजमा कच्चा तेलको आवत जावतमा आएको ठूलो गिरावट रहेको छ। एसएससी प्रिमियर कप क्रिकेटमा नेपाल हङकङसँग 15 रनले पराजित भएको छ। हङकङले दिएको 262 रनको लक्ष्य पछ्याएको नेपालले 49 ओभर एक बलमा 246 रन बनाउँदा सबै विकेट गुमायो। नेपालका ईशान पाण्डेले 90, आसिफ शेखले 44 रन बनाए। हङकङका एजाज खानले 4 विकेट लिए। यसअघि मलेसियाको ग्लाङमा रहेको बायोमास क्रिकेट ओभलमा टस जितेर ब्याटिङ गरेको हङकङले 50 ओभरमा 7 विकेट गुमाएर 261 रन बनाएको थियो। हङकङका बाबर हयातले नट आउट 117, साहिद वासिफले 45 रन बनाए। नेपालका कप्तान सन्दीप लामिछानेले 4 र शेर मल्लले 3 विकेट लिए। नेपाललाई हराएसँगै हङकङ पनि सेमी फाइनलमा पुगेको छ। नेपाल यसअघि नै सेमी फाइनलमा पुगिसकेको थियो। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भटेकोशी बाढ़ीमा सम्पर्क विहीन हुनेको संख्या 5326 पुग्यो। 1357 सब फेला। नुवाकोटमा हैजा विरूद्धको 80,000 डोज खोप पठाइयो। जेनजी सैदरको सम्झनामा विभिन्न कार्यक्रम गरिँदै सरकारले आन्दोलनको मर्म अनुसार काम गर्न नसकेको शहीद परिवार तथा घाइतेको गुनासो। नारायणगढ़ मुगलिन सड़कको तुइन खोलामा जोखिमपूर्ण ढिस्को भत्काइँदै सूर्य विनायक भेलिकेल सड़क विस्तारको काम सुस्त हुँदा स्थानीयलाई शास्ति। इरान युद्धले अमेरिकी उपभोक्ताको इन्धन खर्च बढ़ायो। दैनिक खर्चमा समेत थप आर्थिक दबाव। र एसएससी प्रिमियर कपमा नेपाल हङकङसँग 15 रनले पराजित।
4: मणिचूडको काख,
6: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
4: शान्ति र आनन्दको अनुभूति,
6: भीडभाडबाट टाढा,
4: सहरबाट नजिकै।
6: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
4: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
7: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841954181। वेबसाइट झुले.com.np।
8: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा। सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति। सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज

0: साथमा छौ।
1: सम्पर्क नेपाल जापान सेवा सेन्टर नागपोखरी काठमाडौँ, फोन नम्बर 44282442 44282442।
2: कम ऑन, यू विल सर्टेनली बी बेनिफिटेड।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। भक्तपुर नगरपालिकाले रसुवाको भटेकोशी बाढ़ीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 75,71,000 रूपियाँ आर्थिक सहयोग गरेको छ। नगरपालिका कार्यालय, जनप्रतिनिधि, कर्मचारी र नगरपालिकाद्वारा संचालित खोप मावि, खोप कलेज, खोप इन्जिनियरिङ कलेज, खोप कलेज अफ इन्जिनियरिङ, खोप बहुप्राविधिक अध्ययन संस्थान, खोप कलेज अफ ल र खोप अस्पतालले एकमुष्ट रूपमा सहयोग गरेको हो। काठमाडौँ महानगरपालिकाको वडा नम्बर 27 आउँदो असोज 17 गते पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर र स्त्री रोगको निशुल्क स्वास्थ्य जाँच गराउने भएको छ। स्वास्थ्य जाँच शिविर आयोजना गर्न वडाले निजामती कर्मचारी अस्पतालसँग सम्झौता गरेको छ। महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलको उपस्थितिमा वडा अध्यक्ष योगेश खड्गी र अस्पतालका कार्यकारी निर्देशक डाक्टर जितेन्द्र परियारले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ। र राष्ट्रपति रामचन्द्र पौडेलले देश तथा नागरिकको हित, शान्ति, समृद्धि र कल्याणको कामना गर्दै आज बिहान पशुपतिनाथ मन्दिरमा विशेष पूजा आराधना गर्नुभएको छ। राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेल सहित बिहान पशुपतिनाथ मन्दिर पुग्नु भएको थियो। उहाँले आराध्यदेव भगवान पशुपतिनाथको दर्शन तथा पूजा अर्चना गर्दै देशमा शान्ति, सुशासन, समृद्धि र राष्ट्रिय एकताको कामना गर्नुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। पूजा आराधनाका क्रममा राष्ट्रपति पौडेलले देशमा सुख, शान्ति र समृद्धि कायम होस् भनी नेपाली नागरिकको जीवनमा सुख, समृद्धि र सकारात्मक परिवर्तन आओस् भन्ने कामना गर्नुभएको छ। पछिल्लो समय देशले विभिन्न चुनौती तथा प्राकृतिक प्रकोपको सामना गरिरहेको सन्दर्भमा उहाँले राष्ट्र र नागरिकको हित तथा कल्याणका लागि धार्मिक विधि अनुसार पूजा गर्नुभएको हो। दिउँसो 3 बजेको राष्ट्रिय र चार भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। जेन्जी शहीदहरूको सम्झनामा विभिन्न कार्यक्रम गरिँदै आन्दोलनको मर्म अनुसार काम गर्न नसकेको शहीद परिवार तथा घाइतेको गुनासो। भक्तपुर नगरपालिकाद्वारा प्रधानमन्त्री कोषमा 75,71,000 रूपियाँ आर्थिक सहयोग, विपद प्रभावित नागरिकलाई राहत प्रदान गर्ने उद्देश्य। र काठमाडौँ महानगरपालिका 27 असोज 17 गते पाठेघरको मुखको क्यान्सरको निशुल्क जाँच गर्ने। अहिलेलाई चार भन्ज्याङभित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: हो दाई, तपाईले कति टाढो घर पनि छोडाइसक्नु भएछ त, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न, त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टेप फ्र्याङ, गोलो फर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फर्याङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843383518, 9843383518।
5: यो मोबाइलले पनि तनावै दियो भने
6: हैन, के तनाव दियो ए खुशी,
5: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
6: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
6: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
7: बिस्तारै जानु त।
8: ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ, कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दाग लाग्ने जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
7: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
4: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। अल्मुनियमको झ्याल ढोका, पार्टिसन रेलिङ, स्टिलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
8: लमजुङ कालिका फर्निचर उद्योग, बेसी सहर साथ लमजुङ।
6: अल्मुनियमका लागि बेसी सहर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सहर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
8: प्रोपाइटर रेशमलाल श्रेष्ठ, सम्पर्क फोन 0663520532, मोबाइल 9846090301, 9846074065।
6: नोट, फल सिलिङ, कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सार्टफेट तथा सुनसादी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665245475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: toilet pony, yeah.
1: Extreme energy drink.
2: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौं।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
3: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
6: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
6: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98-560-46-257 र 98-400-67-87।
7: हेलो, मर्सेंग एफएम 95 मेगाहर्ट्ज़।

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665251
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: पशुपन्छीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस् हुलाकी फ्रेस हाउस बेसी सहर नगरपालिका 813 लमजुङ प्रोप्राइटर गुणराज तिलवाल थप जानकारीको लागि सम्पर्क मोबाइल 9856281186 फोन 0665252293 साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ

0: Mania Extreme Energy Drink.
1: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 सेर चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
4: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
5: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
6: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
7: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 9841626344

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी
1: ए बाबु पो जोकतल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो यता कता पाइन्छ होला
0: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा बैंक अगाडि रहेको एएस किचन हाउसमा जानुस् न त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ
2: हजुर नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मर्मत पनि गरिन्छ साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
0: प्रोपाइटर दिलीप श्रेष्ठ
3: एएस किचन हाउस बेसी सह नगरपालिका साथ एनआईएमबी बैंक अगाडि
0: थप जानकारीको लागि सम्पर्क 9856744486
4: सबै कुरा भइरहेकै छ अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ
4: हो र अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग आजै कुरा गर्नु पर्यो
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856446662
6: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ
7: अब
8: यसरी घर घरमा खोज्नै पर्दैन नि भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि
9: मौसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ कलाकारहरू दयाहाङ राई
8: बुद्धि तमाङ
9: गौमाया गुरुङ
8: विल्सन विक्रम राई
9: सुनिल थापा
8: पशुपति राई
9: डीबी गुरुङ
8: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा पेन्सन पट्टा यही भाद्र 26 गते

0: toilet pony, yeah.
1: Extreme energy drink.
2: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
3: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
2: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ सानीमा बैंकको

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसीसहर नगरपालिका साथ मेगा बैंक अगाडि रहेको एएस किचन हाउसमा जानुस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
3: एएस किचन हाउस, बेसीसहर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856474486।
1: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
4: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
1: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
0: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: दिने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ, फोन नम्बर 0665-21-083,
6: सम्पर्क मोबाइल नम्बर 98573-375।
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
7: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
8: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि, फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ, त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
7: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
8: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ, हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ, र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ, नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
9: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौ, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।
6: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसीद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
10: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
6: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
10: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58261।
11: हेलो, मर्स्याङदी FM 95 मेगाहर्ज

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463 06501।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: Mania Extreme Energy Drink.
1: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201900 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
1: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
3: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
1: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
3: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
1: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
3: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ, सम्पर्क 9856 46 244।
4: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
2: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढी, पहिरो, डुबान तथा सड़क अवरुद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्ने सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
4: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
2: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
4: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
2: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
4: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
2: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्दी 95 मेगाहर्ट्ज।

0: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा
1: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोपाइटर बहादुर विश्वकर्मा जयलक्ष्मी सुनचाँदी पसल विशिशहर नगरपालिका साथ लमजुङ सम्पर्क फोन 0665520209।
2: गुड मर्निङ मिस।
3: गुड मर्निङ क्लास। ल आज हामी डडेलोको विषयमा पढ्छौ। भन्न त शान्ति, के कारणले डडेलो लाग्छ?
4: जथाभावी आगो लगाउने, आगो राम्रोसँग ननिभाउने, हावाहुरी सँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस।
3: भेरी गुड। डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी?
5: डडेलोका कारण बोट बिरुवा सँगै पुरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस।
6: हो, सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ। आगोसँग खेलबाड नगरौं, मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनौं।
7: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय फुजो।
8: जय श्री राम, जय श्री राम।
9: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
8: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
9: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
8: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
9: हो नि भाउजू।
10: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
7: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
10: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
7: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
10: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
7: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल विशेषण नगरपालिका वडा नम्बर 7 एभरेस्ट बैंक नजिकै लमजुङ।
11: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58 074।
12: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
11: अब जापान ट्राई होइन स्योर गरौ।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
12: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
12: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर विशेषहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
3: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 98560602900।
13: ए, माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दाग लाग्ने जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
14: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
15: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
13: लमजुङ कालिका फर्निचर उद्योग बेसी सर 7 लमजुङ,
0: आल्मुनियमका लागि बेसिसार नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसिसार नगरपालिका साथ जेबी चोक भित्रपट्टि लम्जुङ।
16: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 066-520-532, मोबाइल 98460-90301, 98460-74065।
0: नोट फल सिलिङ कार्यस बुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
17: नेपालमै पहिलो पटक क्याल्भलुम प्रविधिबाट बनेका एल्युमिनियम कोटेड सादा तथा रङ्गीन जस्ता पाता खुला चिउरा कलर अरूभन्दा 3 गुणा बढी विश्वसनीय प्रतिरोधात्मक र टिकाउ हुन्छ। खुलास भए अरू किन खोज्ने।

0: कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खोइ कहाँ जाने कहाँ कहाँ जाने होला है?
4: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक कान घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9845-86780।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
2: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7 भीमसेन थानचोक, फोन 0665201120, मोबाइल 9846077745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

0: सबै जना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल, बेसीचार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 066-5204-97।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङ्गो दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: यो मोबाइलले पनि तनावै दियो भने
3: हैन, के तनाव दियो ए खुशी?
4: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98-495-94-046 र 98-13-09-49-32।
3: हाम्रो शाखा बेसीसार नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: California. Extreme energy drink.
1: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
2: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
4: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
5: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
6: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
5: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमजुङ सम्पर्क 98461 26 344 98461 26 344
7: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ
8: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
7: थप जानकारीको लागि सम्पर्क 0665909996 98477 69 229 सेवा मोडल हस्पिटल प्राली बेसीसर सात सानीमा बैंकको ठिक अगाडि
9: तपाईँ रेडियो मर्सेङ्गी एफएम 95

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेम, गोलो फर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टिल फर्याङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै संचालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेषर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463838518, 98463838518।

0: Mania Extreme Energy Drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
4: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
3: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
5: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840058261।
6: हेलो, म सङ्गीत एफएम 95 मेगाहर्ज

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुसी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक्स सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
4: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
5: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
4: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
5: मलाई त एकदमै मन पर्यो।
4: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
6: कम्प्युटर तौलमा छापावला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
7: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै। प्रोप्राइटर मणिलाल विश्वकर्मा, फोन नम्बर 0675245475। विश्वास तपाईँको, सेवा हाम्रो।
8: के तपाई निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
0: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
8: अब जापान ट्राई होइन स्योर गरौं।
0: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
8: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
0: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
8: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बिसे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
0: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
9: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
10: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
9: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
10: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
9: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201900, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
10: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
1: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
11: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
12: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, गर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्सिउँ, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, साना दाल, मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
13: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लिवन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्स। प्रोपाइटर गमबहादुर अधिकारी। मोबाइल 98461 23284 र 98291 80746।

0: सबै जना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचारा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, रमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर, सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
4: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिसार नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 0665520209।
5: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
6: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढी, पहिरो, डुबान तथा सड़क अवरुद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
5: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
6: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
5: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
6: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
5: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौ, अरूलाई पनि सुरक्षित राखौं।
6: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्दी 95 MHz

0: Bunnia Extreme Energy Drink.
1: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
2: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
1: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
2: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौँ हरेक महिना दुई घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
3: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: नवयुवा आन्दोलनको एक वर्ष पूरा, जेएनजी शहीद दिवस मनाइयो। अहिलेको सरकारमा पनि पुरानै शैली दोहोरिन्छ कि भन्ने जेएनजी अभियन्ताहरूको चिन्ता कायम।
2: सरकारले कहिले काहीँ नागरिक प्रति जवाबदेही नभएको पो हो कि भन्ने चाहिँ लाग्छ कि हामीलाई। पुरानो सरकारहरूमा चाहिँ शासकीय अहंकार गैर जिम्मेवारीपन थियो, त्यो चाहिँ दोहोरिँदै पो गइरहेको छ कि भन्ने लाग्छ।
0: भोटेकोशी बाढ़ीमा सम्पर्क विहीनको संख्या 5326 पुग्यो। जीवित भेटिने आशामा खोजी चल्दै प्रधानमन्त्री कोषमा पाउने 12 अर्ब रूपियाँ संकलन।
1: चाड पर्व नजिकै गर्दा आपूर्ति श्रृंखलामा दबाव पर्ने चिन्ता, वैकल्पिक नाकाबाट आयात शुरू, बजारमा खाना पकाउने ग्यासको अभाव कायमै।
0: सिंगापुरमा प्रधानमन्त्री र मन्त्रीहरूको तलब अत्यधिक वृद्धि, बढ़दो जीवनयापन लागत बीच नागरिकको समस्याप्रति असंवेदनशील भएको आलोचना।
1: र एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग 15 रनले पराजित, नेपाल भलिबल लीगमा मधेस वारियर्सको पहिलो जित।
3: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
6: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
5: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
6: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
5: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
6: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन नम्बर 056-421-261-596-617,
5: मोबाइल 98550-6076-8, 98550-6076-9, 98511-62594, 98510-5422-4।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। आज देशभर विभिन्न औपचारिक कार्यक्रम गरी जेएनजी शहीद दिवस मनाइएको छ। गएको वर्ष भदौ 23 गते नवयुवाले आन्दोलन र आफ्नो अमूल्य जीवन आहुति दिने नयाँ पुस्ताका शहीदहरूको योगदानलाई स्मरण गर्दै यो दिवस मनाइएको हो। सरकारले औपचारिक रूपमा जेएनजी शहीद दिवस घोषणा गरेर सार्वजनिक विदा दिनुका साथै औपचारिक कार्यक्रम समेत गरेको छ। काठमाडौँमा आयोजित मुख्य औपचारिक समारोहमा बोल्दै मन्त्रीहरूले युवा पुस्ताको त्याग र बलिदानकै कारण देशमा नयाँ राजनीतिक चेतना र सुशासन को आधार खड़ा गरेको बताएका छन्। कार्यक्रममा बोल्दै संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले शहीदहरूको सपना पूरा गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो। जेएनजी पुस्ताले देखाएको बाटो, उनीहरूको नवीन सोच र देश रूपान्तरणको चाहनालाई सरकारले आत्मसात गर्दै अघि बढ़ने उहाँको भनाइ छ। उनीहरूले उठाएका सुशासन र पारदर्शिताका मुद्दालाई व्यवहारमा उतार्नु नै सच्चा श्रद्धाञ्जली हुने र त्यसतर्फ सरकार प्रयत्नशील रहेको उहाँको दावी छ। यस्तै कार्यक्रममा गृहमन्त्री सुदन गुरूङले शहीद परिवारको सम्मान, संरक्षण र अतिथिहरूको उचित व्यवस्थापनका लागि सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले नयाँ पुस्ताका युवाहरूको बलिदानले नै राज्य संयन्त्रलाई नागरिकप्रति अझ बढ़ी उत्तरदायी बन्न झकझकाएको उल्लेख गर्नुभयो। आज देशभरका विभिन्न ठाउँमा प्रभात फेरी शहीदप्रति श्रद्धांजलि तथा दीप प्रज्वलनका कार्यक्रमहरू सम्पन्न भएका छन्।
1: यस्तै सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोध गर्दै गएको वर्षको भदौ 23 गते शुरू भएको आन्दोलन क्रमशः भ्रष्टाचार, कुशासन, नातावाद, बेरोजगारी र राजनैतिक नेतृत्वप्रतिको असन्तुष्टि विरूद्धको व्यापक आन्दोलनमा परिणत भएको थियो। 23 गते प्रहरीको गोली लागेर 19 जनाको ज्यान गएपछि आन्दोलन थप चर्किएको थियो। भोलिपल्ट भदौ 24 गते देशका विभिन्न ठाउँमा हिंसात्मक प्रदर्शन, आगजनी र तोड़फोड़का घटना भएका थिए। दुई दिनको घटनामा सुरक्षाकर्मी र प्रदर्शनकारी सहित 76 जनाको ज्यान गएको थियो। आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपरेको थियो भने पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो। त्यसपछि प्रतिनिधि सभा विघटन गरी नयाँ चुनावको बाटो खोलिएको हो। सरकार र जेएनजी प्रतिनिधि बीच मंगिर 24 गते 10 बजे सम्झौता पनि भयो। आन्दोलनका घटनाको छानबिन गर्न गठित गौरी बहादुर कार्की नेतृत्वको आयोगले सरकारलाई झण्डै 900 पृष्ठको प्रतिवेदन बुझाइसकेको छ। तर त्यो प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र 10 बजे सम्झौता कार्यान्वयन गर्नुपर्ने माग अहिले पनि उठिरहेको छ। धेरैको बलिदानी र ठूलो भौतिक क्षतिसँगै बदलिएको सत्तामा नवयुवा आन्दोलनकै जगमा उभिएकाहरू पुगेका छन्। के उनीहरूले नवयुवा आन्दोलनको मर्म अनुसारको काम गरेका छन् त भनेर साथी सम्झना महर्जनले नवयुवा आन्दोलनका अभियन्ता रक्षा बमसँग कुराकानी गर्नुभएको छ।
2: हजुर, अब जेएनजी आन्दोलन भएको त ठ्याक्कै 1 वर्ष अगाडि आफ्नो सरकारबाट केही जवाफको आशा लिएर एउटा सिङ्गो पुस्ता प्रश्न सोध्न सड़कमा उत्रेको दिन म चाहिँ खासमा जेएनजी आन्दोलनलाई लिएर यो सिङ्गो युवा पुस्ता त्यो सड़कमा थिए। म भदौ 23 को ठ्याक्क 9 बजे आसपासको समय सम्झिन्छु जब ती युवाहरू जसको आँखामा त्यो भोलिको नेपाल राम्रो भएको हेर्ने आशा थियो, त्यो उनीहरूको आँखामा एउटा ज्योति बलिरहेको थियो, त्यो देखिन्थ्यो कि स्पष्ट रूपमा। उनीहरू खुसी थिए कि हामी प्रश्न लिएर सरकारलाई प्रश्न सोध्दैछौ, अब हामी जुन देशमा बसिरहेका छौं यो देशमा सुशासन आओस्, यो देशमा भ्रष्टाचार नहोस्, हाम्रो स्वतन्त्रतामाथि कुनै पनि शासकले चाहिँ धावा नबोलोस् भनेर उनीहरूलाई झकझकाउनका निम्ति, उनीहरूलाई जवाबदेही बनाउनका निम्ति एउटा पुस्ता सड़कमा आएका थिए। त्यही युवाहरूको आँखाको ज्योतिले आज सम्झिरहेको छु।
7: त्यो जुन सोच थियो नि यस्तो भइदिए हुन्थ्यो भन्ने, त्यो भयो त?
2: अब त्यो चाहिँ हामीले जे जे कुराहरू सोचेर अथवा जे जे मागहरू लिएर सड़कमा गएका थियौँ, अलिकति प्र्याक्टिकल्ली सोच्दाखेरि चाहिँ त्यो मागहरू ओभरनाइट एक दिनमा अथवा केही समयपछि पूरा हुने मागहरू होइनन्। होइन, सुशासनको माग लिएर जाँदै गर्दाखेरि सुशासन त्यहाँ महसुस हुने कुरा हो, त्यो चाहिँ आजको भोलि नै महसुस हुन्छ।
7: तर एक वर्षमा केही छनक त देखियो होला नि?
2: हजुर, पक्कै पनि परिवर्तन त भएकै छ। यो 1 वर्षमा नेपालमा त ठूलो राजनीतिक परिवर्तन भएको छ, त्यो प्रोसेस गर्नलाई नै हामीलाई समय लागिरहेको थियो। सुरुमा त हामीले के भइरहेको हुने भइरहेको थियो जेएनजी आन्दोलन त होइन, तर त्यसपछि समयसँगै राजनैतिक परिवर्तनहरू भए, नयाँ सरकार आयो, सरकारले आफ्नो तरिकाले काम गरिरहेको छ र हामी भने अझै पनि त्यो जवाफदेहिताको सरकारलाई जिम्मेवार बनाइरहेकै छौं। तर परिवर्तन नभएको चाहिँ होइन, परिवर्तन चाहिँ हुँदैछ, हामी सुशासन उन्मुख चाहिँ छौं जस्तो लाग्छ।
7: ठ्याक्कै नवयुवाले चाहेको चाहिँ के थियो जुन चाहिँ अझै चाहिँ पूरा हुन सकेको छैन?
2: अरू कुराहरू त छँदैछन्, तर सबैभन्दा ठूलो कुरा चाहिँ जवाबदेहता हो। सत्ताबाट हामीले आश गरेको भनेको जवाबदेही हो, सरकार नागरिकप्रति जवाबदेही हुनुपर्छ भन्ने कुरा हो। तर अहिले चाहिँ राज्य सञ्चालनका विभिन्न कुराहरू हुन्छन् नि, त्यो राज्य सञ्चालनमा चाहिँ सरकार अघि बढ़िरहेको छ अहिलेको सरकार होइन, तर फेरि जवाबदेहताको हकमा चाहिँ सरकारले कहिलेकाहीँ नागरिकप्रति जवाबदेही नभएको पो हो कि भन्ने चाहिँ लाग्छ कि हामीलाई, नागरिक मुखी नेतृत्व पो नभएको हो कि भन्ने लाग्छ। पुरानो सरकारहरूमा चाहिँ शासकीय अहंकार, गैर जिम्मेवारीपन थियो, त्यो चाहिँ दोहोरिँदै पो गइरहेको छ कि भन्ने लाग्छ।
7: सरकारलाई अब तपाईँहरूले के सुझाव दिन चाहनुहुन्छ आन्दोलन र अहिलेको अवस्थाहरूलाई हिहाल्दाखेरि?
2: जुन बाढी गयो, विपदमा हामी छौं, यस्तो बेलामा हामीले सरकारसँगै उभिएर सरकारले साथ दिनुपर्छ भन्ने विषयमा द्विमत छैन। तर यो भन्दै गर्दाखेरि सरकारका अरू कामहरूलाई नजरअन्दाज गरेर, गैर जिम्मेवारीपनलाई नजरअन्दाज गरेर बस्ने भन्ने कुरा पनि हुँदैन। जेएनजी आन्दोलनदेखि आजसम्म आइपुग्दाखेरि हामीलाई लागेको कुरा चाहिँ के हो भने, सत्तामा बसेकाहरूलाई जिम्मेवार बनाउन र जवाबदेहता माग्नका निम्ति चाहिँ जनता सड़कमा उर्लिन्छन् उत्रिन्छन् होइन, जनता सड़कमा उत्रिएपछि जहिले पनि आफ्नो ज्यानको आहुति दिनु परेको अवस्था छ। अब यो श्रृङ्खला चाहिँ रोकिनुपर्छ। त्यही भएर अबको सरकारलाई चाहिँ के अनुरोध विन्ती के छ भने, जनताको जीवनको रक्षाका निम्ति चाहिँ सरकारहरू जिम्मेवार बन्नुपर्छ, जवाफदेही बन्नुपर्छ नै हो। जनताको आवाजलाई चाहिँ सुन्नुपर्छ। कुनै पनि सत्ता जनताको जीवनभन्दा मूल्यवान छैन भन्ने कुरालाई मनन गर्नुहोला भन्न चाहन्छु।
1: उहाँ हुनुहुन्थ्यो नवयुवा आन्दोलनका अभियन्ता रक्षा बम। नेपाल दर्पणमा खबरकै सिलसिला राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सड़कबाट नवयुवाले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आफूहरूलाई उभ्याएको बताउनु भएको छ। सभापति लामिछानेले आज एक प्रेस विज्ञप्ति निकालेर जेएनजी आन्दोलन कुनै दल विशेषको आह्वानमा भएको आन्दोलन नभएको बताउनुभयो। हिजो सड़कबाट नवयुवाले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आज आफूहरूलाई उभ्याएको छ र यो पनि सम्झाएको छ, आफूसँग पनि जवाफ माग्न भोलि फेरि कोही उभिनेछ सभापति लामिछानेले निकालेको विज्ञप्तिमा भनिएको छ। उहाँले जनजी आन्दोलन कुनै दल विशेषको आह्वानमा भएको आन्दोलन नरहेको समेत स्पष्ट पार्नुभयो।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
6: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
8: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333-493-555।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नवयुवा आन्दोलनको 1 वर्ष पूरा, जेएनजी शहीद दिवस विभिन्न कार्यक्रम गरेर मनाइयो, सरकारको पुरानै शैली दोहोरिन्छ कि भन्ने जेएनजी अभियन्ताको चिन्ता, समयले नवयुवाले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा उभ्याएको राष्ट्रपा सभापति रवि लामिछानेको भनाई लगायतका खबर प्रस्तुत
1: गर्यौं। रसुवाको भोटेकोस नदीमा विनाशकारी बाढ़ी आएको आज 14 दिन, 5,326 मानिस अझै सम्पर्कविहीन रहेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1,357 जनाको शव फेला परेको छ, जसमध्ये 102 जनाको मात्र पहिचान खुलेको छ। सम्पर्कविहीन हुनेमा 587 विदेशी पर्यटकका साथै सुरक्षाकर्मी र सरकारी कर्मचारी समेत रहेका छन्। पहिचान हुन नसकेका शवहरूको डीएनए परीक्षणका लागि नमूना संकलन गरेर शव माटोमुनि व्यवस्थापनको काम भइरहेको छ। बाढ़ी प्रभावित क्षेत्रहरू रसुवा, नुवाकोट, धादिङ, चितौन र नवलपरासी सम्मै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्। जोखिमपूर्ण सुरुङ तथा बाढ़ीग्रस्त क्षेत्रबाट अझै पनि जीविदै उद्धार गर्न सकिने आशामा टोलीहरू खटिएका छन्। अहिलेसम्म 13,583 जनाको सकुशल उद्धार भएको छ। घरबारविहीन भएका 3,500 भन्दा बढ़ी विस्थापितलाई विभिन्न 39 होल्डिङ सेन्टरमा राखिएको छ। प्रभावितहरूका लागि राहत, मनोसामाजिक परामर्श र स्वास्थ्य सेवा उपलब्ध गराउनका साथै विद्युत सेवा पनि तीव्र रूपमा पुनस्थापना भइरहेको छ। तर सड़क, पुल, खानेपानी र जलविद्युत आयोजनामा पुगेको ठूलो क्षतिले दीर्घकालीन पुनस्थापना र पुननिर्माणलाई मुख्य चुनौती बनाएको छ। नेपाली सेनाले बाढ़ी पर्यो प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत र पूर्वाधार पुननिर्माणको काम तीव्र बनाएको छ। आज दिउँसो 3 बजेसम्म हवाई मार्फत थप 20 जनाको उद्धार गरिएको सेनाले जनाएको छ। रसुवागढ़ी, रसुवा भोटेकोशी, लाङटाङ, चिलिमे, माथिल्लो त्रिशुली 1 र त्रिशुली 2 जलविद्युत आयोजनाका टनेल तथा पावर हाउसमा नेपाली सेना, सशस्त्र प्रहरी, विदेशी विज्ञ र आयोजनाका प्रतिनिधि सहितको संयुक्त टोलीले खोजी गरिरहेको छ। ढुङ्गे बुद्ध मन्दिरदेखि त्रिशुली बजार जोड्ने झण्डै 250 मिटर लामो झोलुङ्गे पुल निर्माणका लागि समेत काम शुरू भएको छ। त्रिशुली र धुन्चेमा संचालित आपतकालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट आज 50 जनाले स्वास्थ्य सेवा लिएका छन्।
0: यसैबीच भोटेकोशी बाढ़ीपछि खानेपानीका मुहान तथा वितरण प्रणाली प्रभावित भएसँगै हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढ़ेपछि सरकारले रसुवा र नुवाकोटमा हैजा विरूद्धको खोप अभियानलाई तीव्र बनाएको छ। बाढ़ी प्रभावित रसुवामा यसअघि नै 21,000 डोज खोप हैजा विरूद्धको खोप पठाइसकेको छ भने नुवाकोटको लागि आज 80,523 डोज खोप पठाइएको छ। यससँगै दुवै जिल्लामा जोखिममा रहेका समुदायलाई लक्षित गरी खोप तथा रोग निगरानीको काम पनि अघि बढ़ाइएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार आज नुवाकोटका लागि 23 बक्समा 80,523 डोज खोप हैजाविरूद्धको खोप पठाएको छ। यसअघि भदौ 31 गते आइतबार रसुवामा 21,000 डोज हैजाविरूद्धको खोप नेपाली सेनाको हेलिकप्टर मार्फत पठाइएको थियो। रसुवामा पठाएको खोप पर्सीदेखि अर्थात भदौ 25 गतेदेखि लक्षित समुदायमा लगाउने तयारी गरिएको छ। बाढ़ीपछि प्रभावित क्षेत्रमा फोहोर, कुहिएका खाद्य वस्तु तथा मृत पशुका कारण दुर्गन्ध फैलनुका साथै झाडा, पखाला, हैजा, टाइफाइड तथा हेपाटाइटिस ए र ई लगायतका पानीजन्य रोग फैलाउन सक्ने जोखिम रहेको स्वास्थ्य क्षेत्रका अधिकारी तथा चिकित्सकहरूले बताएका छन्।
1: प्रधानमन्त्री राहत कोषमा झण्डै 12 अर्ब रूपियाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहानसम्म प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा 11,77,67,250,261 रूपियाँ जम्मा भएको हो। अहिले 9 वाणिज्य बैंकमा 8,59,19,04,223 मौजदात छ। राहत कोषमा जम्मा भएको रकमबाट यसअघि 1 अर्ब रसुवाका बाढ़ी पीड़ितका लागि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नाममा निकासा भइसकेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। त्यसै गरी हिमालयन बैंक लिमिटेड, लक्ष्मी सनराइज बैंक लिमिटेडमा रहेको डलर खातामा 2,11,08,471 जम्मा भएको पनि कार्यालयले जनाएको छ।
0: यसैबीच प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रकम दाखिला गर्ने दाताहरूको संख्या बढ़दै गएको छ। चीनले नेपाललाई उपलब्ध गराएको आपतकालीन राहत सामग्रीको चौथो खेप आज काठमाडौँ आइपुगेको छ। चीनबाट आएको पहिलो खेपमा मुख्य रूपमा उद्धारका लागि प्रयोग हुने ओभरक्राफ्ट, स्टेनलेस स्टील, स्थायी चुम्बकीय बाढ़ी पम्प, अतिरिक्त ब्याट्री, सब राख्ने फ्रिजर तथा सौर्य ऊर्जाबाट सञ्चालन हुने बत्ती रहेका छन्। राहत कोषमा नेपाल प्राध्यापक संघले 5.5 लाख रूपियाँ सहयोग गरेको छ। कतारका नेपाली व्यवसायीहरूले बाढ़ी पीड़ितका लागि 38 लाख रूपियाँ सहयोग गरेका छन्। युनिलिभर नेपाल कम्पनीले सरकारी राहत कोषमा 5 करोड़ हस्तान्तरण गरेको छ। ओडलिङ कम्युनिकेशनले 1 करोड़ 1 लाख रूपियाँ सहयोग गरेको छ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड

0: चाडपर्व नजिकै गर्दा देशको आपूर्ति श्रृंखला प्रभावित हुने जोखिम बढ़ेको छ। एकातिर पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभिरमा सड़क अवरूद्ध हुँदा काठमाण्डु उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति घटेको छ भने अर्कोतर्फ रसुवागढ़ी केरूङ र तातोपानी नाका बन्द भएपछि रोकिएका फलफूलका कन्टेनरलाई कोर्ला नाकाबाट भित्र्याउन थालिएको छ। कृष्णभिरमा पहिरोका कारण नियमित ढुवानी मार्ग अवरूद्ध भएपछि ग्यास उद्योगहरूले त्रिभुवन राजपथ लगायत वैकल्पिक मार्ग प्रयोग गरिरहेका छन्। घुमाउरो तथा असहज बाटोबाट ढुवानी गर्नुपर्दा काठमाडौँ उपत्यकामा माग अनुसार ग्यास ल्याउन कठिन भएको व्यवसायीहरूको भनाई छ। नेपाल आयल निगमका अनुसार आज काठमाडौँ उपत्यकामा 9 ग्यास कम्पनीका 18,259 सिलिण्डर मात्र डिलर मार्फत बजारमा पठाइएको छ। पछिल्ला दिनमा उपत्यकामा दैनिक झण्डै 1,00,000 सिलिण्डरको माग रहेको एलपी ग्यास उद्योग संघको भनाई छ। सामान्य अवस्थामा भने दैनिक झण्डै 35-40,000 सिलिण्डर आवश्यक पर्ने गरेको छ। आपूर्ति घटेपछि उपत्यकाका विभिन्न ठाउँमा ग्यास वितरण पनि प्रभावित भएको छ। उपभोक्ताहरू ग्यासका लागि डिलर तथा उद्योग परिसरमा घण्टौं लाइन बस्नुपर्ने अवस्था आएको छ। मुख्य राजमार्ग तत्काल संचालनमा नआए वैकल्पिक मार्गबाट नियमित परिमाणमा ग्यास ढुवानी गर्न कठिन हुने व्यवसायीहरूको भनाइ छ। यसै गरी उत्तरी कोर्ला नाकाबाट भने रोकिएका फलफूलका कन्टेनर नेपाल भित्रिन थालेका छन्। विशेष गरी चाडपर्वका बेला खाद्यान्न फलफूल ग्यास लगायत दैनिक उपभोग्य वस्तुको माग बढ़ने भएकाले अहिले देखिएको सड़क तथा सीमा नाका अवरोध लामो समय कायम रहे आपूर्ति श्रृंखलामा थप दबाव पर्न सक्ने व्यवसायीहरूको चिन्ता छ।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: कृषि मन्त्र नार्कसँग
3: बाढ़ीका कारण मरेका पशु पंक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पंक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फीट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम। डिश होम, खुशीको कनेक्शन। दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
1: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
0: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
1: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। मनसून गतिविधि सक्रिय रहँदा आज राति देशका धेरै जसो ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राति मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको समेत सम्भावना छ।
2: अविरल वर्षाका कारण विभिन्न ठाउँमा पहिरो खसेर तीन दिनदेखि अवरूद्ध कर्णाली राजमार्ग आज दिउँसोदेखि दुईतर्फी पूर्ण रूपमा सञ्चालनमा आएको छ। गएको 20 गतेदेखि पहिरोका कारण राजमार्गको गगनी खोला, एस मोड, सिमले खोला, सिमले मोड तथा पिली खण्ड पूर्ण रूपमा बन्द भएको थियो। सड़क डिभिजन, प्राविधिक टोली र सुरक्षा निकायको निरन्तर प्रयासपछि आज दिउँसोदेखि सड़क दुवैतर्फ खुला आएको सड़क डिभिजन कार्यालय जुम्लाका निमित्त प्रमुख तथा इन्जिनियर श्रवण कुमार महतराले
3: कृष्णवीरमा बाटो अवरूद्ध हुँदा पर्यटक बस सञ्चालनमा समस्या भएको छ। रसुवाको भटेकोशी नदीमा आएको बाढ़ीका कारण तल्लो भाग कटान हुँदा भदौ 13 गतेदेखि पृथ्वी राजमार्ग बन्द छ। पर्यटकीय गन्तव्य पोखरा, चितवनको सौराहा, लुम्बिनी लगायत क्षेत्रमा

0: पर्यटक बस त्यही राजमार्ग भएर आवतजावत गर्ने गरेकामा 14 दिनदेखि काठमाडौँ पोखरा र चितवन लुम्बिनीमा रोकिएका छन्। पर्यटक बस एसोसिएशन अफ नेपाल टिबानका अध्यक्ष विष्णु प्रसाद नेउपानेले कृष्णभीरको पहिरोले पृथ्वी राजमार्ग अवरूद्ध हुँदा पर्यटक बस आवतजावतमा समस्या परेको बताउनुभयो।
1: काठमाडौँ उपत्यकालाई काभ्रे हुँदै पूर्वी नेपालसँग जोड्ने महत्वपूर्ण सूर्यविनायक धुलीखेल सड़क विस्तार आयोजना सुस्त गतिमा अघि बढ़दै स्थानीय बासिन्दा व्यवसायी तथा यात्रुले धूलो हिलो जाम र अव्यवस्थित आगमनको समस्या भोग्नु परेको छ। झण्डै 16 किलोमिटर लामो सड़कलाई 4 लेन मुख्य सड़क र 2 सर्भिस लेन सहित 6 लेनमा विस्तार गर्ने लक्ष्यका साथ 3 वर्ष अघि शुरू भएको आयोजना तोकेको समयभित्र सम्पन्न हुन नसकेपछि म्याद थप गरिएको हो। बजेट अभाव, निर्माण स्थलमा देखिएको अवरोध, पूर्वाधार स्थानान्तरण, डिजाइन तथा प्राविधिक समस्या र निर्माण सामग्रीको मूल्य वृद्धि लगायतका कारणले कामले अपेक्षित गति लिन नसकेको आयोजना कार्यालयले जनाएको छ।
0: नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत गाउँ नगर वडा अधिवेशन असोज 3 र 4 गते हुने भएको छ। केन्द्रीय निर्वाचन समितिले आज संशोधित कार्यतालिका प्रकाशित गरेको छ। यसअघि भदौ 24 गते वडा अधिवेशन गर्ने भनिएको थियो। बाढ़ी विपद र पार्टीभित्र सहमतिका लागि भन्दै वडा अधिवेशन मिति सारिएको कांग्रेसले जनाएको छ। प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाको हकमा तोकिएको निर्वाचन अधिकृत र पार्टीको पालिकासँगको समन्वयमा अधिवेशन सम्पन्न गर्ने निर्णय समेत भएको छ।
1: संयुक्त राष्ट्रसंघको 81 महासभा आजदेखि अमेरिकी शहर न्यूयोर्कमा शुरू भएको छ। यसपटकको महासभाका लागि विश्वासको पुनर्स्थापना, रूपान्तरणको व्यवस्थापन सबैका लागि कार्य गर्ने संयुक्त राष्ट्रसंघ भन्ने नारा तय भएको छ। 23 सेप्टेम्बरको दिन जलवायु परिवर्तनलाई सम्बोधन गर्न जलवायु सम्मेलनको आयोजना हुँदैछ। जलवायु परिवर्तनबाट प्रत्यक्ष रूपमा प्रभावित नेपालले जलवायु उत्सर्जनमा कम योगदान गरेका देशहरूको आवाज र त्यसमा भएका मानवीय तथा भौतिक पूर्वाधारको क्षति लगायतका मुद्दालाई राष्ट्रसंघमा प्राथमिकताका साथ उठाउने भएको छ। महासभामा नेपालबाट प्रधानमन्त्री बालेन्द्र शाह सहितको टोली सहभागी हुने तय भइसकेको छ।
0: मध्य प्रदेशका विभिन्न जिल्लामा वन अतिक्रमण नियन्त्रण अभियानलाई गति दिइएको छ। गएको आर्थिक वर्ष 82-83 मध्य प्रदेशमा 154.55 हेक्टर क्षेत्रफल वन क्षेत्र अतिक्रमण मुक्त गरिएको प्रदेश वन निर्देशनालय जनकपुर धामले जनाएको छ। वन निर्देशनालयका सूचना अधिकारी सजन चौधरीका अनुसार यो अवधिमा सबैभन्दा बढ़ी पर्सामा 120 हेक्टर वन क्षेत्र अतिक्रमण मुक्त गरिएको छ।
1: नेपाल दर्पणमा अब विदेशको खबर। सिंगापुर सरकारले प्रधानमन्त्री सहित मन्त्री तथा अन्य उच्च सरकारी पदाधिकारीहरूको तलब बढ़ाउने निर्णय गरेको छ। निर्णय अनुसार प्रधानमन्त्री लरेन्स बोङको वार्षिक पारिश्रमिक झण्डै 11 लाख अमेरिकी डलरले बढ़ने बीबीसीले जनाएको छ। प्रधानमन्त्री वोङले अहिले वार्षिक 22 लाख सिंगापुर डलर तलब पाइरहनु भएको छ। उहाँको तलब 60% भन्दा धेरैले बढ़ेर 36 लाख सिंगापुर डलर अर्थात 28 लाख अमेरिकी डलर पुग्नेछ। प्रधानमन्त्री वोङले तलबमा भएको यो वृद्धि आउँदो 5 वर्षसम्म परोपकारी कार्यका लागि दान गर्ने बताउनु भएको छ। वोङले उत्कृष्ट प्रतिभाहरूलाई आकर्षित गर्न मन्त्रीको तलब बढ़ाउनु आवश्यक रहेको बताउनुभयो। तलब वृद्धि आउँदो अक्टोबर 15 लागू हुनेछ। सरकारले यसअघि नै मन्त्रीहरूलाई उच्च तलब दिँदा भ्रष्टाचार न्यूनीकरणमा मदत पुग्ने तर्क गर्दै आएको छ। तर रोजगारीको सुरक्षा र बढ़दो जीवनयापनको लागतलाई लिएर गहिरो चिन्ता रहेको सिंगापुरमा यो कदमले आलोचना झनै बढ़ाएको छ।
0: नेपाल दर्पणमा अब केही खेल खबर। एसीसी प्रिमियर कप क्रिकेटमा सोमो चरणको आफ्नो अन्तिम खेलमा नेपाल हङकङसँग 15 रनले पराजित भएको छ। हङकङले दिएको 262 रनको लक्ष्य पछ्याएको नेपालले 49 ओभर 1 बलमा 246 रन बनाउँदा सबै विकेट गुमायो। नेपालका ईशान पाण्डेले 90, आसिफ शेखले 44 रन बनाए। हङकङका एजाज खानले 4 विकेट लिए। यसअघि मलेसियाको क्लाङमा रहेको बायोमास क्रिकेट ओभरमा टस जितेर ब्याटिङ गरेको हङकङले 50 ओभरमा 7 विकेट गुमाएर 261 रन बनायो। हङकङका बाबर हयातले नट आउट 117, साहिद वासिफले 45 रन बनाए। नेपालका कप्तान सन्दीप लामिछानेले 4 र शेर मल्लले 3 विकेट लिए। हारसँगै हङकङसँग हारे पनि नेपालले समूह एको विजेता बन्दै सेमी फाइनलमा स्थान बनाएको छ। हङकङ समूह उपविजेता बन्दै सेमी फाइनलमा पुगेको छ। अब सेमी फाइनलमा नेपालले ओमानसँग र हङकङले युएईसँग खेल्नेछन्। प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एसिया कपमा स्थान बनाउनेछ।
1: र नेपाल भलिबल लीग एनभीएलमा मधेस वारियर्सले पहिलो जित हासिल गरेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको कवर हल त्रिपुरेश्वरमा आज भएको पहिलो खेलमा मधेसले खप्तर फाल्कन्सलाई 3-0 सोझो सेटमा हरायो। मधेसले पहिलो सेट 25-21, दोस्रो सेट 25-20 र तेस्रो सेट 25-23 जित्यो। मधेस यसअघि लगातार 3 खेलमा पराजित भएको थियो। यस्तै खप्तरको यो लगातार तेस्रो हार हो। प्रतियोगितामा अहिले बेलुका 7 बजे सगरमा स्मार्ट्स र काठमाडौँ रेड्स खेल्दैछन्। 6 वटा टोली सहभागी। पहिलो संस्करणको एनबीएलको विजेताले 20 लाख रूपियाँ पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगिताको फाइनल खेल आउँदो 28 गते आइतबार हुनेछ। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपल्ट।
0: नवयुवा आन्दोलनको एक वर्ष पूरा जेन्जी शहीद दिवस मनाइयो। अहिलेको सरकारमा पनि पुरानै शैली दोहोरिन्छ कि भन्ने जेन्जी अभियन्ताको चिन्ता कायमै।
1: भोटेपछि बाघीमा सम्पर्कविहीनको संख्या 5326 पुग्यो। जीवित भेटिने आशामा खोजी चल्दै प्रधानमन्त्री कोषमा पाउने 12 अर्ब रूपियाँ संकलन।
0: चाड पर्व नजिकै गर्दा आपूर्ति श्रृंखलामा दबाव पर्ने चिन्ता। वैकल्पिक नाकाबाट आयात शुरू। बजारमा खाना पकाउने ग्यासको अभाव कायम।
1: सिंगापुरमा प्रधानमन्त्री र मन्त्रीहरूको तलबमा अत्यधिक वृद्धि। बढ़दो जीवनयापन लागत बीच नागरिकको समस्याप्रति असंवेदनशील भएको आलोचना।
0: र एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग 15 रनले पराजित। नेपाल भलिबल लीगमा मधेस वारियर्सको पहिलो जित।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भजेन्द्र बस्नेत पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसीसर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
2: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021234, मोबाइल 98415414।
6: जय श्री राम, जय श्री राम।
2: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
6: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
2: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
6: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
2: हो नि भाउजू।
7: हाम्रा सेवाहरू: कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
8: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
7: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
8: पुरानो गहनासँग नयाँ गहना छाँटफेर गरिने,
7: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
8: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, बेसीसर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
9: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065854।

0: नमस्कार, रेडियो मर्सिङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सिङदी .org/ साँझ 6:35 बजेको मर्सिङदी समाचारमा म खुशीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारको शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक:
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: प्रदेश आयुर्वेद चिकित्सालय बेसी सहरमा करिब 900 बाल बालिकालाई स्वर्ण बिन्दु प्राशन खुवाइयो। बेसा नगरपालिकाद्वारा कर तथा व्यवसाय नवीकरण शुल्कमा छूट र सहुलियत। कृष्णवीरको सड़क अवरोधले लमजुङ काठमाण्डु यात्रा महँगो र झन्झटिलो। र रसुवा बाढ़ी पीड़ितका लागि विद्या विकासका शिक्षक विद्यार्थी र अभिभावकद्वारा 1 लाख बढ़ी रकम संकलन।

0: अब समाचार विस्तारमा लमजुङमा मंगलबार करिब 900 बाल बालिकालाई आयुर्वेदिक औषधि स्वर्ण बिन्दु प्राशन खुवाइएको छ। प्रदेश आयुर्वेद चिकित्सालय बेसी शहरमा मंगलबार आयोजना गरिएको स्वर्ण बिन्दु प्राशन कार्यक्रम अन्तर्गत नवजात शिशुदेखि 5 वर्ष मुनिका बाल बालिकालाई उक्त आयुर्वेदिक औषधि खुवाइएको छ। बाल बालिकाको स्वास्थ्य प्रवर्धन सँगै रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने उद्देश्यले राष्ट्रिय स्तरमा शुरू गरिएको स्वर्ण बिन्दु प्राशन कार्यक्रम लमजुङमा चालू आर्थिक वर्षको पहिलो पटक आयोजना भएको हो। चिकित्सालयका प्रमुख डाक्टर कुमार कासुलाका अनुसार अब प्रत्येक महिना 5 वर्ष मुनिका बाल बालिकालाई स्वर्ण बिन्दु प्राशन गराइनेछ। स्वर्ण बिन्दु स्वर्ण भस्म अर्थात सुनको भस्मका साथमा घिउ र मह मिलाएर बनाएको एक परम्परागत आयुर्वेदिक औषधि हो। यसले बाल बालिकाको प्रतिरक्षा प्रणालीलाई सबल बनाउनुका साथै शारीरिक मानसिक विकासका सकारात्मक प्रभाव पर्ने डाक्टर कसुलाले बताउनुभयो। उहाँले भन्नुभयो यसले बाल बालिकाको प्रतिरक्षा प्रणालीको सुधार गर्न साथै वृद्धिको विकास स्मरण शक्ति बढ़ाउँछ, बाल बालिकाको पाचन शक्ति राम्रो गराउँछ भने बाल र आयु बढ़ाउँछ। समग्र शरीर र मानसिक स्वास्थ्य प्रवर्धनमा स्वर्ण बिन्दु प्राशन महत्वपूर्ण मानिन्छ। निशुल्क उपलब्ध गराइने यो औषधि 2 वर्षसम्मका बाल बालिकालाई 2 थोपा, 2 देखि 3 वर्षसम्मका बाल बालिकालाई 3 थोपा र 3 देखि 5 वर्षसम्मका बाल बालिकालाई 4 थोपा खुवाइन्छ। प्राचीन आयुर्वेद विधिबाट तयार पारिने स्वर्ण बिन्दु प्राशन बाल बालिकालाई प्रत्येक महिनामा आउने पुष्प नक्षत्रको दिन खुवाइने गरिन्छ। यसको कुनै साइड इफेक्ट नहुने र बाल बालिकाको समग्र शारीरिक तथा मानसिक विकासका लागि उत्तम मानिने आयुर्वेद चिकित्सकहरूको विश्वास रहेको छ। बेसर नगरपालिकाले सम्पत्ति तथा मालपोत कर, व्यवसाय दर्ता तथा नवीकरण, बहाल कर र नक्सा पास लगायतका कर तथा शुल्कमा विभिन्न छूट तथा सहुलियतको व्यवस्था गरेको छ। नगरपालिकाले सार्वजनिक गरेको सूचना अनुसार आर्थिक वर्ष 2076-77 व्यवसाय कर लिन शुरू गरिएकाले त्यसअघि वर्षको व्यवसाय कर नलिने व्यवस्था गरिएको छ। यस्तै व्यवसायलाई लगानीका आधारमा वर्गीकरण गरी करका दरमा समेत हेरफेर गरिएको नगरपालिकाले जनाएको छ। विगतका वर्षको कर गणना गर्दा चालू आर्थिक वर्ष 83-84 कर तथा दस्तुरका आधारमा गणना गरिनेछ। आगामी असोज मसान्तभित्र व्यवसाय दर्ता सूचीकृत वा नवीकरण गरेमा थप 10% छूट दिने भएको छ। नवीकरण शुल्क भने दर्ता शुल्कको 60% मात्र लाग्ने व्यवस्था गरिएको छ। यसअघि दर्ता वा सूचीकृत भएर नवीकरण नभएका तथा अन्यत्र दर्ता भएका तर बेसी सहर नगरपालिकामा सूचीकृत नभएका व्यवसायले आगामी पुष मसान्तभित्र सम्पर्क गरेमा आर्थिक वर्ष 81-82 सम्पूर्ण जरिवाना रकम 100% छूट पाउनेछन्। यस्तै एकमुष्ट बक्यौता रकम 75% छूटको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ। आर्थिक वर्ष 82-83 र चालू आर्थिक वर्ष 83-84 हकमा भने यस्तो छूट लागू हुने छैन। चालू आर्थिक वर्षको बहाला कर असोज मसान्तभित्र बुझाएमा 10% छूट दिइने भएको छ। बहाला कर अन्तर्गत सरकारी निकाय तथा संस्थाको हकमा 10% व्यक्ति तथा व्यावसायिक फर्मको हकमा 3% र आवासीय तथा कृषि तथा पशुजन्य प्रायोजनमा 2% बहाला कर लाग्ने व्यवस्था गरिएको छ। कुनै पनि संस्थामा दर्ता नभएका व्यवसायीलाई समेत चालू आर्थिक वर्षदेखि दर्ता भएको सरह मानी दर्ता तथा सूचीकृत गरिने नगरपालिकाले जनाएको छ। यसअघि दर्ता वा सूचीकृत भएर हाल पूर्ण रूपमा बन्द रहेका व्यवसायीले व्यवसाय बन्द भएको प्रमाण खुल्ने कागजात सहित निवेदन दिएमा नियमअनुसार दस्तुत लिएर लागत कट गरिनेछ। नगरपालिकाले भूमि तथा मालपोत करका लागि शहरी, शहर उन्मुख र ग्रामीण क्षेत्र गरी 3 तह निर्धारण गरेको छ। यस वर्ष सम्पत्ति तथा मालपोत करको मूल्यांकनमा समेत परिवर्तन गरिएको छ। सम्पत्ति करको मूल्यांकनको दायरा घटाउनुका साथै घरेली व्यापारिक प्रायोजन तथा खेतीयोग्य जग्गाको मूल्यांकन रकममा हेरफेर गरिएको छ। तर संरचनाको मूल्यांकनको आधारमा दर पनि परिवर्तन गरिएको र मालपोत तथा सम्पत्ति करको जरिवाना दर 50% घटाएको नगरपालिकाले जनाएको छ। यस्तै साविक नगर विकासबाट नक्सा पास नभएका वा अभिलेखीकरण नभएका घरका लागि तोकिएको शुल्कको 50% मात्र नभई मात्र लिई अभिलेखीकरण गर्ने व्यवस्था गरिएको छ। नक्सा पास अनुमति भन्दा बढ़ी तला वा संरचना थप गरिएका तथा मापदण्ड विपरीत निर्माण भएका घर तथा भवनलाई समेत एक पटकका लागि शुल्क लिएर अभिलेखीकरण गर्ने व्यवस्था गरिएको छ। स्थानीय तहमा बुझाउनु पर्ने व्यवसाय सम्पत्ति मालपो तथा घर बहाला लगायत कर असार मसान्तभित्र नबुझाएमा 10% दरले जरिवाना लाग्ने नगरपालिकाले जनाएको छ। व्यवसाय दर्ता वा सूचीकृत गर्न व्यवसायको नेपाली नागरिकताको प्रमाण पत्र वडा कार्यालयको सिफारिश तथा आवश्यकता अनुसार संस्थागत सरजमीन मसुलका सम्बन्धी निकायबाट प्राप्त व्यवसाय दर्ता इजाजत पत्र व्यवसाय सञ्चालन स्थलको जग्गा धनी प्रमाण पत्र वा घर भाड़ा सम्झौता आवश्यक पर्नेछ। यसै व्यवसाय सञ्चालनमा रहेको अवधि खुल्ने पनि बिजुलीको रसिद कर कार्यालयमा कर बुझाएको रसिद वा करचुक्त प्रमाण पत्र तथा सञ्चालकको 2 प्रति पासपोर्ट साइजको फोटो आवश्यक पर्ने नगरपालिकाले जनाएको छ। साझेदारीमा सञ्चालित व्यवसायको हकमा सबै सञ्चालकको 2-2 प्रति फोटो र छाप समेत आवश्यक पर्नेछ। नगरपालिकाले छूट तथा सहुलियतको सुविधा लिन र कर सम्बन्धी थप जानकारीका लागि नगरपालिकाको राजस्व शाखा वा सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ। लमजुङका विद्यालयमा श्रव्य दृश्यमा आधारित गुमा प्रविधिको सिकाई प्रणाली विस्तार गर्ने विषयमा मंगलबार बेस्चरमा छलफल भएको छ। विद्यालय शिक्षालाई प्रविधि मैत्री बनाउँदै विद्यार्थीको सिकाई उपलब्धि अभिवृद्धि गर्ने उद्देश्यले भएको छलफलमा जिल्लाका थप विद्यालयमा लुमा प्रविधि विस्तार गर्ने विषयमा सकारात्मक छलफल भएको हो। बेस्चरमा भएको बैठकमा लुमा एजुकेशनका संस्थापक डेभिड सोबरवाइन, हेडी सोबरवाइन र स्किप स्ट्रिटर, जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर गुरूङ, बेस्चर नगरपालिकाका प्रमुख गुमन सिंह अर्याल, दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी, नेपाल कार्यक्रम संयोजक नन्दलाल भण्डारी, कार्यकारी प्रशासक पुष्पा भण्डारी, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य कृष्णा केसी तथा स्थानीय साझेदार संस्थाका अध्यक्ष रमेश घले लगायतको सहभागिता रहेको थियो। छलफलमा लुमा प्रविधिबाट जिल्लामा भइरहेको सिकाई यसको प्रभावकारिता, जिल्लाका थप विद्यालयमा कार्यक्रम विस्तार गर्न आवश्यक कार्य र सहयोग गर्ने विषयमा छलफल भएको जनाएको छ। बैठकमा जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर गुरूङले गुणस्तरीय र प्रविधि मैत्री शीर्ष सिकाईका लागि स्थानीय तहसँग समन्वय गरी लुमा डिभाइस विस्तार गर्नुपर्ने बताउनुभयो। त्यसै गरी दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले गुणस्तरीय शिक्षा समृद्धिको आधार भएकाले प्रविधिको सदुपयोग गर्दै विद्यार्थीलाई समय अनुकूल प्रभावकारी र गुणस्तरीय शिक्षा प्रदान गर्न गाउँपालिका सहकार्य गर्न तयार रहेको बताउनुभयो। लुमाका कार्यक्रम संयोजक नन्दलाल भण्डारीले पालिकाहरूसँग सहकार्य गर्न अघि बढ़न आफ्नो संस्था तयार रहेको भन्दै पालिकाहरूले स्पष्ट रूपमा कार्यक्रम गर्ने विद्यालय पहिचान गर्नुपर्ने जोड़ दिनुभयो। हाल लमजुङका 10 विद्यालयमा 25 लुमा डिभाइस प्रयोग गरी पठन पाठन हुँदै आएको छ। यसको प्रभावकारिता मध्यनजर गर्दै जिल्लाका थप विद्यालयमा प्रविधि विस्तार गर्ने तयारी गरिएको हो। लुमा डिभाइसबाट पठन पाठन गराउँदा पाठ्यक्रममा रहेका विषयवस्तु विद्यार्थीले श्रव्य दृश्य सामग्री मार्फत हेरेर सुनेर र अभ्यास गरेर सिक्न पाउने भएकाले सिकाई थप सरल, सहज र व्यवहारिक हुने बताएको छ। अध्ययनसँग अभ्यास गर्न पाउने भएकाले विद्यार्थीहरू पनि रूचिपूर्वक सिकाईमा सहभागी हुने गरेका छन्। तपाईले सुन्दै हुनुहुन्छ मर्सेङ्गी समाचार। समाचार क्रममा एकैछिन व्यापारिक विश्राम।
1: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
2: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी, पहिरो, डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्ने सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
2: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
1: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
2: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 मा सम्पर्क गर्नुहोस्।
1: सचेतना सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
2: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्जी 95 MHz।
3: सम्पूर्ण छाला, यौन, कपाल तथा कुष्ठ रोगका बिरामीलाई खुसीको खबर।
4: केयर फार्मेसी बेसर नगरपालिका 7 पुरानो ब्याङ्क चोकमा,
3: मणिपाल हस्पिटल पोखराका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता वार्ले आउनुहुने भएकोले समयमै जाँच गरी मौकाको फाइदा उठाउनुहोस्।
5: जाँच हुने रोगहरू दाँत, चाया, पोतो, छुबी, लुतो, एलर्जी, कपाल तथा कुनै पनि छाला तथा यौन रोग सम्बन्धी समस्या भएमा सम्पर्क गर्नुहोला।
4: शरीरको कुनै पनि भागमा रहेको मुसा वा मासु पलाएको र कोठी आदि लेजर प्रविधिबाट फाल्ने व्यवस्था छ।
6: जाँच हुने दिन र समय यही असोज 3 गते शनिबारका दिन बिहान 10 बजेबाट।
4: स्थान केयर फार्मेसी बेसर नगरपालिका 7 पुरानो ब्याङ्क चोक क्लमजुङ। सम्पर्क 98490-68924, 98450-86780।
5: साथै बाल रोग विशेषज्ञ सेवा, स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ सेवा,
4: हार्जोनी विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, ल्याब तथा भिडियो एक्सरे सेवा समेत उपलब्ध छ।
1: कर छुट सम्बन्धी विशेषह नगरपालिकाको सूचना। विशेषह नगरपालिकाले आफ्नो क्षेत्रभित्र स्थापना भएका सम्पत्ति तथा मालपोत कर योग्य घर टहरा भवन तथा सम्पत्ति करका साथै सञ्चालनमा रहेका व्यवसाय फर्म वा कम्पनीले अनिवार्य रूपमा व्यवसाय दर्ता सूचीकृत गरी तोकिएका कर दस्तुर तथा शुल्क लगाई वार्षिकमा दर्ता नवीकरण तथा कर भुक्तानी गर्नुपर्ने कानूनी व्यवस्था रहेकाले आवश्यक कागजात सहित कार्यालयमा सम्पर्क राख्नुहुन सम्बन्धित सबैलाई जानकारी गराइन्छ। साथै नगरपालिकाले विभिन्न दस्तुर तथा करहरूमा छूट तथा सहुलियतको व्यवस्था गरेकाले समयमै विशेषर नगरपालिकाको राजस्व शाखा वा वडा कार्यालयमा सम्पर्क गरी कर छूट सुविधा लिनुहुन अनुरोध गरिन्छ। थप जानकारीका लागि बेसीसहर नगरपालिका लमजुङ वेबसाइट www.besisahar.mun.gov.np, सम्पर्क 066-520-140।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: धादिङको कृष्णभीरमा सड़क भाँसिएर पृथ्वी राजमार्ग अवरूद्ध भएपछि लमजुङबाट काठमाडौँ जाने यात्रु थप समय र खर्चको मारमा परेका छन्। भदौ 14 गते बाढ़ीको कटानले सड़क भाँसिएपछि बेसर काठमाडौँ नियमित मार्ग अवरूद्ध भएको हो। त्यस यता यात्रुले चितवन हेटौड़ा हुँदै दक्षिणकालीको वैकल्पिक बाटो प्रयोग गर्नुपर्दा सामान्य अवस्थामा 5-6 घण्टामा पूरा हुने यात्रा अहिले 12 16 घण्टासम्म लाग्ने गरेको छ। लामो दूरीको वैकल्पिक मार्ग प्रयोग गर्नु परेसँगै सार्वजनिक यातायातको भाड़ा समेत बढ़ेको छ। सड़क अवरूद्ध हुनु अघि 900 रूपियाँमा काठमाडौँ पुग्ने डिजेल माइक्रोबसको भाड़ा अहिले करिब 2000 रूपियाँ पुगेको छ। विद्युतीय माइक्रोबसको भाड़ा पनि 700 बढ़ेर 1500 रूपियाँसम्म पुगेको छ। बेसर माइक्रो काउन्टरका अनुसार सड़क अवरोध अघि दैनिक 40 50 माइक्रोबस काठमाडौँ जाने गरे पनि अहिले 5-7 मात्र सञ्चालनमा छन्। काम परेका यात्रु मात्र काठमाडौँ जाने गरेका कारण यात्रुको चापसँगै सवारी साधनको संख्या पनि घटेको काउन्टरले जनाएको छ। बेसर काठमाडौँ माइक्रोबस का चालक मुस्कान रायका अनुसार वैकल्पिक बाटो लामो र घुमाउरो भएकाले यात्राको समय र इन्धन खर्च दुवै बढ़ेको छ। यसको प्रत्यक्ष असर यातायात व्यवसायको आमदानीमा समेत परेको उहाँको भनाइ छ। ठूला बसको संचालन पनि प्रभावित भएको छ। पृथ्वी राजमार्ग बस काउन्टरका अनुसार यसअघि दैनिक 5-6 बस काठमाडौँ जाने गरेकोमा अहिले एउटा बस मात्रै संचालनमा छ। वैकल्पिक बाटो र दूरी अनुसार भाड़ा फरक पनि भएकाले हाल निश्चित भाड़ा दर कायम गर्न कठिन भएको काउन्टरले जनाएको छ। सड़क अवरोध को असर सर्वसाधारण यात्रु मात्रै होइन, उपचारका लागि काठमाडौँ लगायतका शहरमा रेफर हुने बिरामीमा समेत परेको छ। लगजुम अस्पतालका सूचना अधिकारी अनिल रेग्मीका अनुसार अस्पतालमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौँ चितवन र पोखरातर्फ रिफर गर्ने गरिएको छ। काठमाडौँ लैजानुपर्ने बिरामीलाई घुमाउरो बाटो हुँदै एम्बुलेन्समा लैजानु पर्दा समय र खर्च दुवै बढ़ेको उहाँले बताउनुभयो। कतिपय बिरामीलाई पोखरासम्म एम्बुलेन्समा पुर्याएर त्यहाँबाट हेलिकप्टर मार्फत काठमाडौँ लैजानुपर्ने अवस्था समेत आउने गरेको अस्पतालले जनाएको छ। सड़क अवरोधका कारण बिरामी तथा आफन्तले थप झन्झट बेहोर्नुका साथै उपचार खर्च समेत बढ़ाउनु पर्ने बाध्यता भएको छ। कृष्णभीरको सड़क कहिले पूर्ण रूपमा सञ्चालनमा आउँछ भनी टुङ्गो नलाग्दा लमसुङबाट काठमाडौँ आवाजावत गर्ने यात्रु यातायात व्यवसाय र बिरामी सबै प्रभावित भएका छन्। भदौ 10 गते रसुवामा आएको विनाशकारी बाढ़ी पहिरोबाट प्रभावित परिवारको सहयोगका लागि लमजुङको बेसर स्थित विद्या विकास आवासीय माध्यमिक विद्यालय परिवारले 1,00,000 रूपियाँ भन्दा बढ़ी राहत रकम संकलन गरेको छ। विद्यालयका शिक्षक शिक्षिका अभिभावक तथा विद्यार्थीहरूको सहभागितामा 1,07,40 राहत रकम संकलन गरिएको हो। विद्यालयका प्रिन्सिपल रामचन्द्र देवकोटाका अनुसार संकलित रकम प्याप्सन लमजुङ मार्फत केन्द्रीय प्याप्सनमा पठाइनेछ। केन्द्रीय प्याप्सन मार्फत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने देवकोटाले बताउनुभयो। बाढ़ी पहिरोका कारण घर परिवार गुमाउनु पुगेका पीड़ितको दुःखमा साथ दिन सहयोग रकम संकलन गरिएको विद्यालयले जनाएको छ। संकलित रकम सानो भए पनि पीड़ितप्रति माया सहानुभूति एकता र मानवीय संवेदना व्यक्त गर्ने उद्देश्यले अभियान संचालन गरिएको विद्यालयको भनाई छ। विद्यालयले सानो सानो सहयोगले विपदमा परेका परिवारका लागि ठूलो आशा र हौसला बन्न सक्ने भन्दै दुःखमा एकजुट भई पीड़ितको सहयोगमा हातेमालो गर्न सबैलाई आग्रह गरेको छ। मर्सङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
3: मुख्य समाचारका प्रायोजक
4: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर 7 लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
2: प्रदेश अस्पताल आयुर्वेद चिकित्सालय बेसी सहरमा करिब 900 बाल बालिकालाई स्वर्ण बिन्दु प्राशन खुवाइयो। बेसी सहर नगरपालिकाद्वारा कर तथा व्यवसाय नवीकरण शुल्कमा छूट र सहुलियत। कृष्णभीरको सड़क अवरूद्धले काठमाण्डौ लमजुङ यात्रा महँगो र झन्झटिलो र रसुवा बाढ़ी पीड़ितका लागि विद्या विकासका शिक्षक विद्यार्थी र अभिभावकद्वारा 1,00,000 बढ़ी रकम संकलन। साँझ 6:35 बजेको मर्सेङ्गी समाचार अहिलेलाई सक्यो। प्राविधिक मित्र दिलुलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी विदा हुन्छु। रेडियो मर्सेङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि। ल अब दुलाले दुलाले सिन्दूर हाल्ने।
2: ओ अस्मी हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसर नगरपालिका 7 त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपराइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।

0: सिलाइदिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के भो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-21083,
5: सम्पर्क मोबाइल नम्बर 9560-13375,
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
7: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
8: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
6: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषण नगरपालिका 7 युनिभर्सल चोक, लमजुङ। थप जानकारीको लागि सम्पर्क 0665-20973, मोबाइल 97463-06501।
9: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: sip on ya.
1: Extreme energy drink.
2: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
3: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि।
4: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
3: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841626344, 9841626344।
5: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ।
6: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम फ्राली, प्रोप्राइटर दीपक फोडेल, बेसीचार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: सम्पूर्ण छाला, यौन, कपाल तथा कुष्ठ रोगका बिरामीलाई खुसीको खबर।
4: केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा,
3: मणिपाल हस्पिटल पोखराका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता वार्ले आउनुहुने भएकोले समयमै जाँच गरी मौकाको फाइदा उठाउनुहोस्। जाँच हुने रोगहरू दाँत, चाया, पोतो, धुबी, लुतो, एलर्जी, कपाल तथा कुनै पनि छाला तथा यौन रोग सम्बन्धी समस्या भएमा सम्पर्क गर्नुहोला।
4: शरीरको कुनै पनि भागमा रहेको मुसा वा मासु पलाएको र कोठी आदि लेजर प्रविधिबाट फाल्ने व्यवस्था छ।
5: जाँच हुने दिन र समय यही असोज 3 गते शनिबारका दिन बिहान 10 बजेबाट।
4: स्थान केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ। सम्पर्क 98490-68924, 98450-86780।
3: साथै बाल रोग विशेषज्ञ सेवा, स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ सेवा,
4: हार्जोनी विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, ल्याब तथा भिडियो एक्सरे सेवा समेत उपलब्ध छ।

0: California.
1: Extreme energy drink.
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप स्टीलको पाइप कम्पाउण्ड जाली कुखुराको जाली रंगीन जस्ता पाता ग्याबिङ जाली कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध
3: प्रोप्राइटर अमृत श्रेष्ठ नन्द मेटल सप्लायर्स बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुम थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787
5: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा
6: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ
5: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू इन्डोर प्लान्टहरू अर्नामेन्टल प्लान्टहरू विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ
6: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ
5: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ
6: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 9856426244
7: हेलो मर्सेङ्गदी FM 95 मेगाहर्ज

0: कान्छी गर्भनुने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो मोबाइलले पनि तनावै दियो भने
5: हैन, के तनाव दियो ए खुशी?
4: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
5: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
6: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
7: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
1: कर छुट सम्बन्धी बेसीसर नगरपालिकाको सूचना।
2: बेसीसर नगरपालिकाले आफ्नो क्षेत्रभित्र स्थापना भएका सम्पत्ति तथा मालपोत करयोग्य घर टहरा भवन तथा सम्पत्ति करका साथै सञ्चालनमा रहेका व्यवसाय फर्म वा कम्पनीले अनिवार्य रूपमा व्यवसाय दर्ता सूचीकृत गरी तोकिएका कर दस्तुर तथा शुल्क लगाई वार्षिक रूपमा दर्ता नवीकरण तथा कर भुक्तानी गर्नुपर्ने कानूनी व्यवस्था रहेकाले आवश्यक कागजात सहित कार्यालयमा सम्पर्क राख्नुहुन सम्बन्धित सबैलाई जानकारी गराइन्छ। साथै नगरपालिकाले विभिन्न दस्तुर तथा करहरूमा छूट तथा सहुलियतको व्यवस्था गरेकाले समयमै बेसीसर नगरपालिकाको राजस्व शाखा वा वडा कार्यालयमा सम्पर्क गरी कर छूट सुविधा लिनुहुन अनुरोध गरिन्छ।
1: थप जानकारीका लागि बेसीसहर नगरपालिका लमजुङ वेबसाइट www.besisaharmun.gov.np सम्पर्क 0665240

0: California.
1: Extreme energy drink.
2: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज।
1: रसुवा नुवाकोट लगायतका सम्भावित जोखिम हुन सक्ने क्षेत्रहरूमा हामीले कलेराको खोप लगायतका अरू खोपहरू पनि व्यवस्थापन गरेर पठाएका छौं।
2: कांग्रेसद्वारा गाउँ नगर वडा अधिवेशनको मिति हेरफेर, जेएनजी स्मृति पार्क भोलि उद्घाटन हुने, शहीदहरूको सपनामा वर्तमान सरकार गम्भीर रहेको गृहमन्त्रीको दावी।
3: विश्वास गरेर जेएनजीको आशालाई मर्नु दिनु हुँदैन, तिमी त्यो कुर्सीमा बसेर देशलाई देखाइदेऊ सुशासन के हुन्छ भनेर जसरी विश्वास गर्नु भएको छ त्यो विश्वासलाई म निरन्तर जगाइराख्न चाहन्छु।
2: बोटेकोशी बाढ़ीमा हराइरहेकाहरूको खोजी तीव्र, अझै 5,000 बढ़ी बेपत्ता, सल्यानमा पहिरोमा पुरिएर एकजनाको मृत्यु, कर्णाली राजमार्ग पहिरोले अवरूद्ध हुँदा जुम्लाको स्याउ बाटोमै कुहिन थाल्यो।
4: भोलिसम्ममा अलिक राम्ररी सबै गाड़ी चल्न सक्ने अवस्था आउँछ।
2: र एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग पराजित, सेमी फाइनलमा वोमनसँग खेल्ने एनबीएलमा मधेसको पहिलो जित।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: पारदर्शिता, सुशासन, न्याय र समान अवसरका लागि भएको जेएनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा आज सरकारले सार्वजनिक विदा दियो। जेएनजी आन्दोलनले युवाहरूलाई नेतृत्वमा त पुर्यायो तर अझै आन्तरिक लोकतन्त्र, पारदर्शिता र जवाबदेहिताको प्रश्नमा जनताले अपेक्षित परिवर्तन अनुभव गर्न पाइरहेका छैनन्। अहिले राज्यका संस्थाहरू कमजोर हुँदै गएका छन् भने निजी क्षेत्रको विश्वास र मनोबल खस्केको छ।
6: बाढ़ी प्रभावित क्षेत्रमा झाडा पखालाको जोखिम बढ़ेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले हैजा विरूद्धको खोप पठाएको छ। मन्त्रालयले नुवाकोटका विभिन्न होल्डिङ सेन्टरका लागि 80,523 डोज हैजा विरूद्धको खोप पठाएको हो। मन्त्रालयले अन्य आवश्यक सामग्री पनि पठाएको छ। मन्त्रालयले रसुवामा अस्ति आइतबार हेलिकप्टर मार्फत 21,000 डोज खोप पठाएको थियो। साथै रसुवामा खोप अभियान भने पर्सि बिहिबारदेखि सञ्चालन हुने मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर अधिकारीले सीआईएनलाई बताउनुभयो।
1: सम्भावित झाडा पखालाको थप जोखिमलाई मध्यनजर गरेर रसुवा, नुवाकोट लगायतका सम्भावित जोखिम हुन सक्ने क्षेत्रहरूमा हामीले कलेराको खोप लगायतका अरू खोपहरू पनि व्यवस्थापन गरेर पठाएका छौँ। त्यस पूर्व तयारीका हिसाबले यो झाडा पखाला लगायतको संक्रमणको रोकथामका हिसाबले त्यसरी लगाउनु पर्ने खोपहरू हामीले विविध खोपहरू पठाएका छौँ। हाम्रा नियमित कार्यक्रमका खोपहरू पनि छन् भने विशेष यो विपदलाई मध्यनजर गरेर पठाएका खोपहरू पनि छन्। ती खोपहरूलाई ती ठाउँहरूमा गरेर विशेष त संक्रामक रोगहरूको रोकथामका लागि हामीले प्रयोग गर्छौं, त्यसै अनुसार परिचालन हुन्छ।
6: बाढ़ीका कारण खानेपानी तथा सरसफाई प्रणाली प्रभावित हुँदा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढ़न सक्ने भएकाले प्रभावित क्षेत्रमा संक्रमण रोकथामलाई प्राथमिकतामा राखेर खोप अभियान सञ्चालन गर्न लागेको मन्त्रालयले जनाएको छ। यसैबीच बाढ़ी प्रभावित क्षेत्रमा हैजाको संक्रमणको जोखिम बढ़ेपछि सरसफाईमा ध्यान दिन विज्ञहरूले सुझाएका छन्। मुख्य गरी नुवाकोट, रसुवा, धादिङ आसपासका होल्डिङ सेन्टरमा बसिरहेका प्रभावित मा जोखिम बढ़ने देखिएकाले नियमित सरसफाईमा ध्यान दिन चिकित्सकहरूले सुझाव दिएका हुन्। नुवाकोट आयुर्वेद चिकित्सालयकी डाक्टर सूर्य द्वारीले झाडा पखालाको जोखिम बढ़ेको भन्दै पानी उमालेर खान आग्रह गर्नुभयो।
7: अहिले चाहिँ बाढ़ीको प्रकोप रहेसँगै पानीका मुहानहरूमा बाढ़ीका पानी पस्ने वा अन्य मृत जनावर हरूले गर्दाखेरि संक्रमण हुने सम्भावना बढ़िरहेकाले झाडा पखाला, हैजा जस्ता रोगहरूको जोखिम अत्यन्त बढ़ेर गइरहेको छ। त्यसकारण पानी, स्वच्छ पानी, सफा पानी पिउनु चाहिँ एकदमै जरूरी छ।
6: यसैबीच स्वास्थ्य बीमा बोर्डले बाढ़ी प्रभावित जिल्ला रसुवा, नुवाकोट र धादिङका नागरिकलाई स्वास्थ्य बीमा सेवा सहज बनाएको छ। बाढ़ीका कारण स्वास्थ्य बीमा परिचय पत्र हराएका वा साथमा नभएको अवस्थामा पनि बीमितले सेवा पाउने व्यवस्था गरिएको स्वास्थ्य बीमा बोर्डका प्रवक्ता पवन शाहले जानकारी दिनुभएको छ। बोर्डले हिजो सूचना निकालेर प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकलाई 3 महिनाका लागि स्वास्थ्य बीमामा लाग्दै आइएको सह भुक्तानी, को पेमेन्ट र क्याम्पिङ हटाउने निर्णय गरेको हो। बीमा अन्तर्गत बाहिरङ्ग सेवा वा केही विशिष्ट प्रकारका उपचार र औषधिहरूका लागि ओपीडीमा तोकिएको सीमा क्याम्पिङ हटाउने निर्णय भएको छ। रसुवाको भोटिकोशी बाढ़ीमा मृत्यु हुनेको संख्या 1357 पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा 169, नुवाकोटमा 197, धादिङमा 70, गोर्खामा 75, तनहुँमा 38, चितवनमा 363, नवलपरासी पूर्वमा 223 र नवलपरासी पश्चिममा 222 जनाको शव भेटिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा सञ्चालन भएको अभियानबाट अहिलेसम्म 13,583 जनाको उद्धार भएको छ। 102 शवको शनाखत भई आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ। प्रभावितका लागि रसुवा, नुवाकोट र धादिङमा रहेका 39 होल्डिङ सेन्टरमा 3,533 जनाले आश्रय लिइरहेका छन्। यसैबीच सल्यानमा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको छ। सल्यानको त्रिवेणी गाउँपालिका 3 लोटाउनीका 17 वर्षीय मदन पुन पहिरोले पुरिएपछि गम्भीर घाइते हुनुभएको थियो। पुनको जिल्ला अस्पतालमा उपचारका क्रममा उहाँको गहिराती नै मृत्यु भएको प्रहरीले जनाएको छ। कर्णाली राजमार्ग पहिरोले अवरूद्ध भएपछि जुम्लाका स्याउ बाटोमै कुहिन थालेको छ। जुम्लाको स्याउ बोकेको गाडी बाटोमै अलपत्र परेपछि झण्डै 2.5 करोड़ रूपैयाँ बराबरको स्याउ बाटोमा कुहिन थालेको हो। जिल्ला कृषि विकास जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार स्याउ लोड भएका 40-42 गाड़ी बाटोमै छन्। जुम्लाका प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईले सड़क खुलाउन पहल भइरहेको सीआईएनलाई बताउनुभयो।
8: ठाउँ सामान्य खालको सडक अवरुद्ध भएको थियो ल्यान्डस्लाइड भएर होइन, त्यसमा एक ठाउँ चाहिँ ठुलो बोल्डर ढुङ्गा चाहिँ झरेको थियो, त्यसलाई अब फुटाउनै पर्ने अथवा ठुलो मेसिनरी पनि भएन, त्यसलाई चाहिँ अब फुटाउनै पर्ने अवस्था आएको थियो। त्यसमा 2-2 घण्टा जस्तो लाग्नेमा अब पछाडि फेरि यो पिलीमा र गगने खोलामा चाहिँ अलिक ठुलो खालको पहिरो गएछ। पिलीको त धेरैदेखि तलैदेखिको चाहिँ अब बनाउनु पर्ने भयो, गगने खोलाको पनि ठुलै थियो। अहिले 10 चक्के गाडी चाहिँ चल्न दिया छैन, त्यो बाहेकको अन्य गाडीहरू चाहिँ अब अहिले वान वे बनाएर सुचारू गर्न थालियो। अब यो चाहिँ भोलिसम्ममा अलिक राम्ररी सबै गाडी चल्न सक्ने अवस्था आउँछ।
6: जेएनजी आन्दोलनका शहीदहरूको सम्झनामा ललितपुरको सात दोपाटो स्थित पौडी पोखरी परिसरमा निर्माण गरिएको जेएनजी स्मृति पार्क भोलि उद्घाटन हुने भएको छ। जेएनजी पार्कमा गत वर्षको भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनका क्रममा शहादत प्राप्त 45 जनाको शालिग निर्माण गरिएको छ। पौडी पोखरी परिसरको 2 रोपनी जग्गामा निर्माण गरिएको पार्कलाई शहीदहरूको स्मृति, राष्ट्रियता र सामूहिक स्मरणसँग जोड़ने गरी दिएको छ। यसैबीच गृहमन्त्री सुदन गुरूङले सरकारले जेएनजी आन्दोलनमा शहीद भएकाहरूको सपनामा कुनै खेलवाड़ नगर्ने बताउनु भएको छ। जेएनजी शहीदहरूको स्मृति सभालाई सम्बोधन गर्दै वर्तमान सरकार आफ्नो जिम्मेवारी र नागरिकको विश्वासबाट पछि नहट्ने बताउनु भएको हो।
9: शहीदका परिवारले पनि कसरी भन्नुहुन्छ, हाम्रोमा कुरा हुँदैन क्या हो भनेर भन्नुहुन्छ। वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह, हाम्रो पार्टी सभापति रवि लामिछानेज्यूले विश्वास गरेर जेएनजीको आशालाई मर्नु दिनु हुँदैन, तिमी त्यो कुर्सीमा बसेर देशलाई देखाइदेऊ सुशासन के हुन्छ भनेर जसरी विश्वास गर्नुभएको छ, त्यो विश्वासलाई म निरन्तर जगाइराख्न चाहन्छु। तर सकेसम्म आफूले भ्याएसम्म नेपाल सरकारको जिम्मेवारी उठाएर कसैलाई दुःख हुन दिन्न।
6: नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको 15 महाधिवेशनको संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। समितिको आज बसेको बैठकले आगामी असोज 16 देखि 19 गतेसम्म काठमाण्डुमा हुने केन्द्रीय महाधिवेशनलाई केन्द्र बिन्दुमा राखी तल्लो तहको अधिवेशनको नयाँ मिति तय गरेको हो। महाधिवेशनको नयाँ कार्यतालिका अनुसार गाउँ नगर ओडा अधिवेशन असोज 3 र 4 गते हुनेछ। गाउँ नगरपालिका अधिवेशन असोज 7 गते र प्रदेश सभा क्षेत्रीय प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज 10 गते गर्ने निर्वाचन समितिका संयोजक प्रेम बहादुर खड्काले बताउनुभयो।
10: असोजको 3 र 4 गते वडा अधिवेशन, त्यसपछि गाउँ नगरपालिकाको अधिवेशन 2083 साल असोज 7 गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन 2083 असोज 10 गते र केन्द्रीय महाधिवेशन 2083 असोज 16, 17, 18 र 19 गते गर्ने हामीले निर्णय गरेका छौं। र त्यसै गरी नेपाली कांग्रेसको त्यहाँनिर जनसम्पर्क समितिहरू संसारभरिमा चाहिँ 27 ठाउँमा गर्नुपर्ने हुन्छ। त्यो 27 ठाउँ मध्येमा केही ठाउँहरूमा हामीले 18-19 एउटा जनसम्पर्क समितिको महाधिवेशन सम्पन्न गरिसकेका छौं र अब बाँकी रहेको जुन देशमा अधिवेशन गर्न बाँकी छ त्यो चाहिँ 2083 असोज 10 गते भित्र सम्पन्न गर्ने गरी हामीले निर्देशन जारी गरेका छौं।
6: केन्द्रीय महाधिवेशन असोज 16, 17, 18 र 19 गते गर्ने मिति भने परिवर्तन भएको छैन। बाढ़ीबाट अति प्रभावित जिल्लाहरू रसुवा, नुवाकोट र दादेङको हकमा तोकिएका निर्वाचन अधिकृत र स्थानीय तहसंघको समन्वयमा अधिवेशन सम्पन्न गरिने कांग्रेसले जनाएको छ। प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 12.5 अर्ब रूपियाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा 11.77 करोड़ 67,50,261 रूपियाँ जम्मा भएको हो। अहिले 9 वाणिज्य बैंकमा 8,59,19,04,223 रूपियाँ मौजा छ। कार्यालयका अनुसार राहत कोषमा जम्मा भएको रकमबाट यसअघि 1 अर्ब रूपियाँ रसुवाका बाढ़ी पीड़ितका लागि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नाममा निकासा भएको छ। साझा खबरमा अब खेल खबर। नेपालले एसीसी प्रीमियर कपको सेमी फाइनलमा ओमानसँग खेल्ने भएको छ। समूह ए को विजेता नेपालले समूह बी को उपविजेता ओमानसँग सेमी फाइनल खेल्ने भएको हो। आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग पराजित भएसँगै समूहको विजेताकै रूपमा रहेको हो। यस्तै समूह उपविजेता बनेको हङकङले सेमी फाइनलमा समूह बी को विजेता यूएईसँग खेल्नेछ। यस प्रतियोगिताको उपाधि जित्ने टोली एसीसी एसिया कपमा छनौट हुनेछ। त्यस्तै मधेस वारियर्सले नेपाल भलिबल लीग एनबीएलमा पहिलो जीत निकालेको छ। लगातार 3 खेलमा हार बिहोरेको मधेसले आफ्नो 4 खेलमा खप्तर फाल्कन्सलाई 3-0 को सोझो सेटमा पराजित गर्यो।
2: सन्तोषी रावल बाढ़ी प्रभावित क्षेत्रमा हैजा रोग फैलन नदिन खोप लगाउने काम छिट्टै शुरू हुने।
11: त्यो चाहिँ हाम्रो सबैभन्दा प्रभावित स्थानीय तह नुवाकोटको 4 वटा रसुवाको 4 वटा स्थानीय तहका प्रभावित वडाका 1 वर्षभन्दा माथिका सम्पूर्ण जनसमुदायहरूलाई लाउँदैछौ।
2: अनिवार्य खोप लगाउन स्वास्थ्यकर्मीको सुझाव, अत्यावश्यक नपरी तुइनको प्रयोग नगर्न प्रहरीको आग्रह, बाढ़ीपछि मनोपरामर्शको आवश्यकता, कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
13: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
12: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, सागसब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
13: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बालबालिका र आमाका लागि पनि छुट्याउँ।
14: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
12: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
2: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
15: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
2: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
15: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
2: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
15: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
2: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
16: प्याजको फिर्ता लिनुभयो त एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
17: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
2: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलिजुली नेपाली।
18: बाढ़ी प्रभावित क्षेत्रमा हैजा रोग फैलन नदिन खोप लगाउने काम छिट्टै शुरू हुँदैछ। यो खोप चाहिँ तपाईँका घरमा रहेका एक वर्ष माथिका सबै उमेर समूहका व्यक्तिका लागि हो। बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक मन्त्रालयका रागीश्री कक्षापति,
19: अब यो एकदम विपद भएको अवस्थामा चाहिँ हामीले हैजाको खोप जुन शुरू गर्दैछौ त्यो चाहिँ हाम्रो सबैभन्दा प्रभावित स्थानीय तह नुवाकोट टाढा रसुवाको चारवटा स्थानीय तहका प्रभावित वडाका एक वर्षभन्दा माथिका सम्पूर्ण जनसमुदायहरूलाई लाउँदैछौ। यो लाउन चाहिँ किन जरुरी छ भने यसबाट कुनै पनि हैजा नहोस् भन्नको लागि लाउँदैछौ र यो चाहिँ हामीले तपाईँको स्थानीय तहमा भएका स्वास्थ्य संस्थाहरूसँग तपाईँहरूले समन्वय गरेर तपाईँले त्यहाँबाट खोप प्राप्त गर्न सक्नुहुन्छ। त्यसको लागि चाहिँ हामी आज भोलिमा माइक्रो प्लानिङ गरेर सम्भवतः पर्सिदेखि नै हामीले यो खोप चाहिँ शुरू गर्न जाँदैछौँ।
18: खोप लगाउने दिन र समय वडा कार्यालयको स्वास्थ्य चौकी जनप्रतिनिधि र हेलो स्वास्थ्यको टोल फ्री नम्बर 1115 सम्पर्क गर्न सकिनेछ। बाढ़ीपछि त्रिशुली नदीमा तुइन सञ्चालनमा आएका छन् तर तुइन चढ़ेर आउजाउ गर्न खोज्नेहरूको संख्या धेरै छ। तपाईँको अत्यावश्यक काम छैन भने चाहिँ तुइन चढ़न हतार नगर्नुहोस्। तुइन स्थलमा खटिनुभएका नेपाल प्रहरीका सही लक्ष्मण विश्वकर्मा,
20: तपाईँहरू जतिजना यो तुइन तर्नलाई यो नुवाकोटबाट यो रसुवा जान अथवा यो नुवाकोट उपलनी जाने व्यक्तिहरू हुनुहुन्छ यदि तपाईँहरू हुनुहुन्छ भने इमर्जेन्सी यदि अत्यावश्यक अवस्थामा पारि पुग्नै पर्ने अवस्थामा व्यक्तिहरू मात्र आइदिनु होला कृपया। अन्य अवस्थामा घुम्न जाने आफन्तहरू भेट्ने अथवा चाहिँ केही कुराहरू चाहिँ फोकटमा पारि गएर चाहिँ आइदिउँ भन्ने खालको चाहिँ व्यक्तिहरू नआइदिनु होला। तसर्थ यस्ता क्रियाकलापमा तपाईँले पनि सहयोग गरिदिनु भयो भने हामी सबैलाई चाहिँ जुन सजिलो र सहकार्य गर्न चाहिँ सजिलो हुने थियो भन्ने कुरा म चाहिँ अनुरोध गर्दछु सबैजनालाई। पहिलो प्रथमिकता चाहिँ हाम्रो जुन इमर्जेन्सी जुन हाम्रो चाहिँ मिसिङ भएको व्यक्तिहरू हुनुहुन्छ उहाँले आफन्त खोज्न जाने हरेक कुराहरू तर चाहिँ कहीँ चाहिँ बिरामीलाई चाहिँ भेट्न जाने कुराहरूदेखि ल्याएर उतार गर्ने त्यस्तो खालको चाहिँ मान्छेलाई पनि प्राथमिकता दिएका छौँ हामीले। अर्को कुरा पनि के छ भने केही कुराहरू ब्लडका कुराहरू इमर्जेन्सी ब्लड चाहिँ ट्रान्सफर अथवा ब्लड दिने व्यक्ति भने त्यस्ता व्यक्तिको पनि जुन यहाँ भन्न आइराख्नु भएको छ त्यस्ता व्यक्तिलाई पनि हामीले प्राथमिकता दिएका छौँ। राहतका केही चाहिँ अत्यावश्यक सामान मात्रै अन्य चाहिँ चामलहरू ठुल्ठुला सामानहरू चाहिँ हामी सक्दैनौँ सानै कुराहरू चाहिँ हामीले पठाइरहेको छौँ।
18: तुइनबाट वारपार गर्न पहिले नाम टिपाउनु पर्दछ। आफूभन्दा अरूको जरूरी र महत्वपूर्ण काम छ भने उनीहरूलाई पालो दिनुहोस्। 100 नम्बर त तपाईँलाई जानकारी नै होला। प्रहरीबाट जुनसुकै राहत तथा सहयोग माग्न यसमा फोन गर्न सकिन्छ। तर तपाईँले जान्नै पर्ने अर्को नम्बर हो 104। यो पनि प्रहरीकै नम्बर हो। 104 चाहिँ महिला र बाल बालिकाका लागि छुट्याइएको विशेष नम्बर हो। नेपाल प्रहरीका प्रवक्ता डीआईजी अवि नारायण काफले,
21: प्रहरी कर्मचारी खटाएको छौ त्यो प्रहरी कर्मचारीहरूले पनि त्यही खटिनुहुन्छ उहाँहरूलाई भन्दा नि भयो महिला प्रहरी कर्मचारी हुनुहुन्छ। दुई नम्बरमा अब मोबाइलहरू भएकोहरूले त 100 100 नम्बर फोन गरे पनि हुन्छ। अब महिला बालबालिकाको केस हेरे 104 डेडिकेटेड नम्बर पनि हो यो केन्द्रमा यहाँ भैटकुटी मण्डलमा छ यसको अफिस चाहिँ हाम्रो डिएसपी लेभलको प्रहरी अधिकृत बस्नुहुन्छ होइन। यौन शोषण गर्न सक्ने दुर्व्यवहार गर्न सक्ने गतिविधि हुन सक्ने प्रबल सम्भावनालाई मध्यनजर राख्दै हामीले सूक्ष्म रूपमा निगरानी गरिरहेका पनि छौँ। त्यसको लागि हामीले सम्बन्धित ठाउँमा फिजिकल्ली हाम्रो प्रहरी कर्मचारी महिला प्रहरी कर्मचारी खटाएका छौँ गलत गतिविधि गर्लान् सक्लान् भनेर हामीले त्यसमा चाहिँ उहाँहरूको पहुँचलाई घोषित गरेको अवस्थाहरू छ। हामी जथाभावी राहतको नाममा होस् वा सहयोगको नाममा होस् वा चाहिँ परामर्शको नाममा होस् जफायतै गर त्यस्ता संवेदनशील व्यक्तिहरूलाई चाहिँ टचमा आउने गर्न नपाउने गरेको व्यवस्था मिलाएको छ। अब सँगसँगै अहिले जुन हिसाबले हाम्रो चाहिँ सबै ठाउँमा अब अस्थायी स्थलमा त प्रहरी डेफिनेटली छ त्यसमा नि महिला प्रहरी कर्मचारी नै हुनुहुन्छ। नजिकको प्रहरी कार्यालय वा त्यहीँ आफूसँग खटिनु भएको प्रहरी कर्मचारीलाई उहाँले आफ्ना समस्याहरू आफूलाई कसैले त्यस्तो किसिमको प्रलोभन देखाइरहेको हेड देखाइरहेको वा कुनै किसिमको गतिविधि गरिरहेको सन्दर्भमा आफूलाई शंका लाग्छ भने भन्न सक्नुहुनेछ।
18: विपदका बेला बाल बालिका र महिलालाई अप्ठ्यारो परे 104 फोन गर्न सकिने जानकारी दिँदै हुनुहुन्थ्यो नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी अवि नारायण काफले।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएलले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढ़ीपछि मनको घाउ प्रभावितलाई किन आवश्यक छ मनोपरामर्श?
0: ठूलाहरूले चाहिँ आफ्नो कुराहरू भन्न सक्छन्, जति भन्न सक्यो मनको कुराहरू भन्न सक्यो त्यति नै उनीहरूको पीड़ा कम हुन्छ।
2: बाढ़ी प्रभावित क्षेत्रमा बालबालिका र किशोरीहरूमा पोषण र मनोपरामर्शको आवश्यकताको विषयको कुराकानी लगायतका सामग्री पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: डिटिएच सेवा डिस्ट होम
1: डिस्ट होम खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
3: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. बाढ़ी प्रभावित क्षेत्रमा डर तरास हटाउन र पीड़ालाई जितेर अघि बढ़न मानसिक स्वास्थ्य र परामर्शको धेरै ठूलो आवश्यकता परेको छ. अझ बालबालिका र किशोरीहरूमा पोषण र मनोपरामर्शको आवश्यकता धेरै हुने गर्दछ. साथी दीपक आचार्यले मनोविद पद्म प्रसाद घिमिरेसँग कुराकानी गर्नुभएको छ.
4: उमेर अनुसारको फरक फरक प्रतिक्रिया हुन्छ. तीन वर्षसम्मको बच्चाले चाहिँ आफ्नो नजिकको मान्छेले आफूलाई छोएन भने रोई कराई गर्ने, सही मान्छेले नछोएसम्म अविश्वास गर्ने सम्भावना हुन्छ भने तीन वर्षभन्दा बढीकोले चाहिँ मेरो अभिभावक खै त मलाई बुवा नै चाहियो, आमा नै चाहियो, खास गरेर आमा नै चाहियो, कता जानुभयो भनेर भन्दाखेरि त्यो स्याहार गर्ने मान्छेले चाहिँ बुझाउनलाई चाहिँ गाह्रो हुन्छ अहिलेको सन्दर्भमा. र भविष्यको अनिश्चितता उनीहरूको दुई कुराहरू गुम्यो सँगसँगै. पहिलो नम्बरमा आफूलाई ख्याल गर्ने अभिभावक गुमाउनु पुग्यो. दोस्रो नम्बरमा चाहिँ आफ्नो परिवारको बच्चाको लागि घर भनेको नितान्त घर मात्रै होइन, वरिपरिको वातावरण, साथीभाइ सङ्गिनी सबैलाई हामीले घर भन्ने घर घर पारिवारिक भन्ने कुरा बुझ्छौं. भनेपछि दुइटै कुरा गुमाएर अब नयाँ परिवेशमा उनीहरू आउनु पर्दा, जबरजस्ती आउनु पर्दाखेरि उनीहरू चाहिँ अहिले छक्क परिरहेछन्, म कहाँ आएँ होला, के होला भनेर त बुझ्नै सकिरहेका छैनन्.
5: अब यो अवस्थामा चाहिँ भनौँ न बालबालिकाले अलिकति समयमा खान नपाउँदाखेरि होइन उहाँहरूले त्यो किसिमको वातावरण नपाउँदाखेरि उहाँहरूलाई कस्तो चिन्ता हुन्छ अथवा बाल मनोविज्ञानमा कस्तो असर पर्छ?
4: सानो बच्चाहरूलाई त उनीहरूलाई त छिन छिनमै भोक लाग्छ. एक वर्षसम्म नपुगेको बच्चाहरूलाई त उनीहरूले हात खुट्टा फालेरै उनीहरूले चाहिँ भोक लागिरहेको हुन्छ. अब त्यो बेलामा चाहिँ हामीले बेलामा पुर्याउन सकेन भने उनीहरूको रुन्चेपनाको विकास हुन सक्छ. एक दोस्रो नम्बरमा चाहिँ यदि बुवा आमा बाँचेकै भए पनि उहाँले चाहिँ राम्रोसँग स्याहार पाउनु भएको छ कि छैन, पौष्टिक तत्व पाउनु भएको छ कि छैन. यदि पौष्टिक तत्व नपाएको भएदेखि उहाँले प्रशस्त रूपमा दुध दिनै सक्नुहुन्न, आउँदै आउँदैन. एक अनि अर्को कुरो चाहिँ आमाले मा प्रशस्त दुध उत्पादन हुनुको लागि आमाको मनोविज्ञान चाहिँ स्वतन्त्र, सुरक्षित र भरपर्दो हुनुपर्छ.
5: अबको समयमा चाहिँ जो अप्ठ्यारोमा परेका बालबालिकाहरू हुनुहुन्छ होइन, उहाँहरू अब त्यहाँ होल्डिङ सेल्टरमा बस्दाखेरि भनेको जस्तो कुराहरू नपाउने हुन्छ, अझ किशोरी महिलाहरू भर्खर अब रजस्वला सुरु हुनेहरूलाई आफ्नै किसिमको अप्ठ्यारो हुन्छ, त्यस्तो बेलामा चाहिँ भनौँ न उहाँहरूको मनमा कस्तो खालको असर पर्छ र उहाँहरूलाई परामर्शको कतिको आवश्यकता पर्छ?
4: यही बेलामा हामीले खास गरेर हामीले छोरीहरू किशोरी छोरीहरूमा हामीले ख्याल गर्नुपर्ने एउटा चाहिँ उनीहरूमा यौनिक उत्सुकता शुरू भएको हुन्छ, दोस्रो नम्बरमा रजस्वला सुरु भएको हुन्छ, तेस्रो नम्बरमा चाहिँ एक्कासी नयाँ ठाउँमा आउँदाखेरि चाहिँ हामी केही पनि थाहा छैन, कहाँ कसरी व्यवस्थित गर्ने हो भन्ने कुराले चाहिँ मनोवैज्ञानिक रूपमा अब असुरक्षित छु भन्ने खालको चाहिँ महसुस हुन्छ. त्यसो हुनाले हामीले सम्भव भएसम्म त्यो होल्डिङ सेन्टरहरूमा छोराको लागि टोयलेट र छोरीको लागि टोयलेट चाहिँ फरक ठाउँमा बनाइदिनुपर्छ. अनि अर्को चाहिँ त्यो सेनिटरी प्याडहरू चाहिँ डिस्पोज गर्न त्यो सुरक्षित तरिकाले राख्ने ठाउँहरू चाहिँ तुरन्त व्यवस्था गर्नुपर्छ. त्यसले गर्दाखेरि चाहिँ उनीहरूमा कम्तीमा ल नयाँ ठाउँमा आए पनि म सुरक्षित रहेछु यति भने पनि त रहेछ भन्ने कुरा चाहिँ हुन्छ.
5: यो बेलाको जुन त्रास फेरि पनि आउला भन्ने त्रास हुनसक्छ, अरू अरू कुरा हुन्छ, यस्तो विपद पर्यो भन्ने हुन्छ होइन, त्यो त्रासबाट उहाँहरूले मुक्ति पाउन चाहिँ के उपायहरू हुनसक्छ?
4: यसको लागि चाहिँ हामीले उनीहरूलाई चाहिँ पहिलो नम्बरमा चाहिँ विपद भनेको चाहिँ लगातार आइराख्दैन, दोस्रो कुरो चाहिँ हामीले सुरक्षित ठाउँमा जाने बित्तिकै त्यसको जुन असरको कमी भइहाल्छ. अनि बालबालिकामा चाहिँ राम्रो पछि के छ भने अलिकति ठूलाहरूले चाहिँ आफ्नो कुराहरू भन्न सक्छन्, भन्न जति भन्न सक्यो मनको कुराहरू भन्न सक्यो त्यति नै उनीहरूको पीड़ा कम हुन्छ। दोस्रो नम्बरमा चाहिँ भन्न सकेनन् भने उनीहरूलाई रचनात्मक तरिकाले लेख्न लगाएर हुन्छ कि अथवा उनीहरूलाई चाहिँ चित्र बनाउन लगाएर हुन्छ कि अथवा कथाको माध्यमबाट विभिन्न तरिकाले चाहिँ उनीहरूले आफ्नो पीड़ाहरू भन्न सक्छन्। अपाङ्गता भएका बाल बालिकाको लागि अलिकति बढ़ी चुनौती छ, खास गरेर सुन्न नसक्ने, देख्न नसक्ने अथवा हिँड्न नसक्ने अवस्थामा चाहिँ यस्तो खालको विपत्तिले चाहिँ अझ बढ़ी चुनौती थप्छ।
5: अब उहाँहरू सबैलाई अब सामान्य अवस्थामा फर्किनको लागि अब उठ्नुपर्छ होइन भन्ने प्रभावित क्षेत्रका मानिसहरूलाई आशा जगाउनको लागि अब निराशामा मात्र हुँदैन भन्ने कुराहरू जगाउनको लागि अब परामर्शका कार्यक्रमहरू कतिको गएको पाउनु भएको छ?
4: अहिले चाहिँ मलाई एउटा मानेमा चाहिँ खुसी के लागेको छ भने हामी अलि सचेत हुन थालेका छौँ र सामाजिक संस्थाहरूले पनि त्यस्तै किसिमको तयारीहरू गर्न थालेका छन्। यो घटना हुने बित्तिकै हाम्रो संस्था सड़क आश्रित मानवमुक्त अभियान नेपाल संस्थाले सिविनसँग मिलेर चाहिँ हामीले लगभग शुरूमै एक चरण 30 जनालाई अर्को चरण 20 जनालाई गरेर लगभग 50 जनालाई चाहिँ प्राथमिक मनोवैज्ञानिक सेवाको चाहिँ तालिम दिइसक्यौं र त्यसमा 12 जनालाई चाहिँ हामीले फिल्डमा खटाइसक्यौं। कसरी माथि उठ्न सकिन्छ, उहाँ छटपट्टिको अवस्थामा त्यहाँको नजिकको स्थानीय सरकारले कस्तो भूमिका खेल्नुहुन्छ, त्यो संरचना चाहिँ यस्तो संरचना हामीले तयारी गर्नु पर्यो कि उहाँको मन छटपट्टिने बित्तिकै असहज हुने बित्तिकै त्यहाँ त्यो संयन्त्रमा जाने बित्तिकै सम्बोधन होस्। हामी कहाँ चाहिँ त्यस्तो खालको संयन्त्र चाहिँ अझै विकास भएको छैन।
3: बाढ़ी प्रभावित जिल्लामा स्वास्थ्य बीमा सेवा सहज बनाइदै प्रभावित क्षेत्रमा झाडा पखलाको संक्रमण देखिन थालेपछि व्यक्तिगत सरसफाईमा ध्यान दिन चिकित्सकले सुझाव दिएका छन्। 80,000 बढ़ी हैजा विरूद्धको खोप नुवाकोट पुगेको छ। कांग्रेसद्वारा गाउँ नगर वड़ा अधिवेशनको मिति हेरफेर गरिएको छ भने जेएनजी स्मृति पार्कको भोलि उद्घाटन हुने भएको छ। शहीदहरूको सपना वर्तमान सरकार गम्भीर रहेको भन्दै गृहमन्त्रीले दावी गर्नुभएको छ। कर्णाली राजमार्गमा पहिरोका कारण अवरूद्ध हुँदा जुम्लाको स्याउ बाटोमै कुहिन थालेको छ। सल्यानमा पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ भने भोटीकुसी बाढ़ीमा हराइरहेकाहरूको खोजीलाई तीव्र बनाइएको छ। अझै 5,000 बढ़ी बेपत्ता रहेका छन् र एसएससी प्रिमियर कपमा नेपाल हङकङसँग पराजित भएको छ। सेमी फाइनलमा भने ओमनसँग खेल्नेछ। एनबीएलमा मधेसले पहिलो जीत दर्ता गरेको छ। हौस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि दिताललाई धन्यवाद। भोलि भदौ 24 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सन्तोष गन्धर्व विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगलाय तनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मि, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।

0: California. Extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सन द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेसर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: पेन्सन पट्टा हराएको सूचना यही मिति 2083 साल
5: ए हजुर पेन्सन पट्टा हरायो रे
6: हो म खोज्दैछु
5: अब यसरी घर घरमा खोज्नै पर्दैन नि भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि
7: मौसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ कलाकारहरू दयाहङ राई
5: बुद्धि तमाङ
7: गौमाया गुरुङ
5: विल्सन विक्रम राई
7: सुनिल थापा
5: पशुपति राई
7: डीबी गुरुङ
8: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा पेन्सन पट्टा यही भाद्र 26 गते
9: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार
10: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू जनरल फिजिसियन सेवा महिला रोग विशेषज्ञ सेवा जनरल सर्जरी विशेषज्ञ सेवा मृगौला रोग विशेषज्ञ सेवा दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा
9: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे ल्याब परीक्षण ECG डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ
10: साथमा 24 घण्टा आकस्मिक सेवा अन्तरङ्ग तथा बहिरङ्ग सेवा फार्मेसी सेवा प्यालेटिभ केयर सेवा समुदाय स्वास्थ्य सेवा खोप सेवा परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ
9: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ सम्पर्क फोन 0664021213 4021424 मोबाइल 98415414

0: California Extreme Energy Drink.
1: बिस्तारै जानु त ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा टिक्क परेका छन् त सुन्दा पनि दागलाङ जस्ता होइन कहाँबाट ल्याएछ माइला
2: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टीवी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
1: लमजुङ कालिका फर्निचर उद्योग बेसी सर साथ लमजुङ
2: आल्मुनियमका लागि बेसीसार नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसार नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 066-520-532 मोबाइल 98460-90301 98460-74065
2: नोट फलसिलिङ कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्
4: हेलो मर्सेङ्गदी एफएम 95 मेगाहर्ज

0: दिदी अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक्तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ जाने होला है?
4: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9850086780।
8: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
9: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना सार्टफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
8: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिषहर नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 0665520209।

0: ल अब दुलाले दुलाईलाई औठी लगाइदिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनचाँदी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
5: सम्पर्क मोबाइल नम्बर 98-5-60-13-375,
4: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: यो मोबाइलले पनि तनावै दियो भने
7: होइन, के तनाव दियो ए खुशी?
6: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
1: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
8: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेश हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98-495-94-046 र 98-13-09-49-32।
4: हाम्रो शाखा बेसीसार नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: बीबीसी नेपाली सेवाको साझ पखबाट सरद केसीको नमस्कार। आज कार्यक्रममा जेनजी आन्दोलनको एक वर्ष, पीड़ित परिवारलाई न्याय दिएरै छाड्ने गृहमन्त्रीको प्रण,
1: अझै पनि लाजै बेगर 24 गते जल्यो भन्दै ट्रेनिङ दिइरहेको देखिन्छ, 23 गते मान्छे मरेको दिन, बच्चाहरू मरेको दिन, परिवर्तनका आशाले सड़कमा आइराख्दाखेरि उहाँहरूको सपनालाई मारेको दिन।
0: यसै सन्दर्भमा कांग्रेस सभापति थापाको एउटा माग एउटा बाचा र रसुवा भारीपछि 5,000 भन्दा धेरै मानिस अझै सम्पर्कविहीन,
2: त्यति नै बेपत्ता हुने सम्भावना चाहिँ अलिक कम छ, त्यसमध्ये रेस्क्यु भएको र डेड बडी पनि त्यसभित्र नै हुन सक्छ।
0: एक अधिकारीसँग कुराकानी। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। ब्रिटेनका विदेश मन्त्री एड मिलिब्यान्डले अधीनस्थ वेस्ट ब्याङ्कमा इजरायली बस्ती बसालेकाहरूको उत्पादनमाथि प्रतिबन्ध घोषणा गरेका छन्। फ्रान्स, क्यानाडा र अरू 9 युरोपेली देशहरूले पनि आफ्नो हकमा त्यस्तै कदम चाल्नेछन्। बस्ती बसालेका यहुदीहरूले प्यालेस्टिनी नागरिक विरूद्ध चालिरहेका जातीय सफायाका कदमप्रति इजरायली सरकारले आँखा चिम्लेको आरोप लगाउँदै ब्रिटिश विदेश मन्त्री मिलिब्यान्डले इजरायली कदमले दुई राज्यबाट समाधान हुने सम्भावनालाई व्यवस्था गरेको बताए। अधीनस्थ भूभागमा बस्ती बसाल्नु अन्तर्राष्ट्रिय कानून अनुसार अवैध कार्य हो। ब्रिटेनको कदमको इजरायलले आलोचना गरेको छ। इरानको समर्थन प्राप्त यमनका हुथीहरूले क्षेपास्त्र तथा ड्रोन हमला गरेपछि साउदी अरबका केही ऊर्जा केन्द्रहरूको सञ्चालन रोकिएको छ। किङ खालिद सैनिक अखडा, अभा अन्तर्राष्ट्रिय विमानस्थल र अमारको तेल कम्पनी सहित कैयौं स्थानमा गरिएका हमलामा परि 70 भन्दा बढ़ी घाइते भएका साउदी अधिकारीहरूले बताएका छन्। हुथीहरूका अनुसार साउदी अरबले यमनमा हवाई हमलाहरू गरेको छ, जहाँ हुथी र सरकार समर्थक फौजहरूबीच 5 दिनदेखि लड़ाई जारी रहँदा करिब 20,000 मानिस विस्थापित भएका छन्। नेपालमा सत्ता परिवर्तन हुने गरी जेनजी आन्दोलन भएको एक वर्ष पुगेको छ। नेपाल सरकारले आन्दोलनका क्रममा ज्यान गुमाउने व्यक्तिहरूको सम्झनामा आज सार्वजनिक बिदा दिएको छ। चुनावपछि बनेको नयाँ सरकारले जेनजी आन्दोलनको मर्म अनुसार काम गर्न नसकेको जेनजी अभियान कर्मीहरू, विश्लेषक र विपक्षी दलहरूले आरोप लगाएका छन्। तर सत्तारूढ़ दल र सरकारका मन्त्रीहरूले जनताका अपेक्षा पूरा गर्न लागि परेको बताउँदै आएका छन्। काठमाण्डुमा मंगलबार आयोजित एउटा कार्यक्रममा गृहमन्त्री सुदन गुरूङले आफूहरू नयाँ ढंगले अगाडि बढ़िरहेको बताए।
1: हाम्रो तौर तरिका नमिल्ला, राम्रो सुझावहरू लिन जो कोहीबाट पनि हामी तयार छौं, तर तपाईँ जस्तो बनाउन चाहनुहुन्छ र तपाईँहरू जस्तै राजनीतिको एउटा नेता बनाउन चाहनुहुन्छ त्यो स्वीकार्य छैन।
3: गृहमन्त्री सुदन गुरूङ। जेनजी आन्दोलनका बेला पक्राउ परेका कतिपयका आफन्तले काठमाण्डुमा आज प्रदर्शन पनि गरेका छन्। अस्वीकार्य गतिविधिमा संलग्न रहेको भन्दै हंगेरी सरकारले 10 रूसी कूटनीतिज्ञहरूलाई देश निकाला गरेको छ। सुरक्षा र सार्वभौम सत्ताका निम्ति उक्त कदम चालेको उसले जनाएको छ। युरोपेली संघले मस्को गतिविधि हेर्दा हंगेरीको कदम वैध रहेको प्रतिक्रिया दिएको छ, तर मस्कोले हंगेरीको कदमको पीड़ादायी जवाफ दिने चेतावनी दिएको छ। र जमीनको तापक्रमबारे अध्ययन गर्ने एउटा अमेरिकी संस्थाका अनुसार नेपाल चीन सीमानामा हालै विनाशकारी बाढ़ी निम्त्याउने गरी हिम पहिरो गएको हिमालको हिस्सा दुर्लभ रूपमा तातो रहेको थियो। क्यालिफोर्निया स्थित बर्कली अर्थले उक्त हिस्सामा 5 दिनसम्म औसतमा 5 डिग्री सेल्सियस तापक्रम थियो, जसले हिम पहिरो निम्त्यायो। उक्त संस्थाका अनुसार त्यहाँ यो अवधिमा 55 वर्ष यता 4 डिग्री सेल्सियस भन्दा तापक्रम नाघेको तथ्याङ्क थिएन। तर अरू विज्ञहरूले तापक्रम बढ़ेकै कारण हिम पहिरो निम्तिएको भन्न नसकिने तर्क गरेका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। सरकारले जेनजी आन्दोलनमा ज्यान गुमाएका, घाइते भएका र उनीहरूको परिवारलाई न्याय दिने प्रतिबद्धता व्यक्त गरेको छ। ठीक एक वर्ष अघि आजकै दिन जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको स्मृतिमा आयोजित कार्यक्रममा गृहमन्त्रीले त्यस्तो प्रण गरेका हुन्। प्रधानमन्त्रीले जेनजीको एउटा माग सुशासन दिने वाचा गरेका छन्। प्रस्तुत छ एक रिपोर्ट। गृहमन्त्री सुदन गुरूङले जेनजी आन्दोलनका पीड़ित र उनीहरूको परिवारको माग पूरा गर्न सरकार दृढ़ रहेको बताए र भदौ 24 गते भएको आगजनीको आड़मा 23 गतेको घटनालाई उपेक्षा गर्न खोजिएको भन्दै असन्तुष्टि प्रकट गरे।
1: जसरी हाम्रो शान्तिपूर्ण आन्दोलनलाई दमन गरियो, सँगै आन्दोलन गरेका भाइ बहिनीहरूलाई जसरी गोली हानियो, अझै पनि लाजै बेगर 24 गते जल्यो भन्दै ट्रेनिङ दिइरहेको देखिन्छ। देश जलेको दिन 23 गते देश मरेको दिन थियो, 24 गते देश जलेको भने मान्छे नरह्यो भने त यो देश पनि कहाँ रहन्छ। 23 गते मान्छे मरेको दिन, बच्चाहरू मरेको दिन, शहीद भएको दिन, परिवर्तनका आशाले सड़कमा आइराख्दाखेरि उहाँहरूको सपनालाई मारेको दिन,
0: खास गरी नेकपा एमालेका साथै नेपाली कांग्रेसको एउटा पक्ष र नेकपाका कतिपय नेताहरूतर्फ उनको भनाई लक्षित ठानिएको छ। सोही कार्यक्रममा बोलेकी कानून मन्त्री सोभिता गौतमले पनि नागरिकहरू मारिएको घटनालाई राजनीतिक अभिष्टको विषय नबनाउन आग्रह गरिन्।
4: कोही पक्षमा हुनुहोला, कोही विपक्षमा हुनुहोला, तर एउटा कुरा हामी सबै सहमत हुनै पर्छ। पहिला 23 गतेको घटना भएको, त्यसपछि मात्रै 24 गते भएको। 23 गते हाम्रा युवाहरूलाई गोली हानिएको, त्यसकारणले पनि यस दिनलाई राजनीतिक हिसाबले रंग दिएर पक्ष विपक्षमा नबाडिकन एक ठाउँमा आएर एक आपसलाई ढाडस दिनुपर्छ र आज हामी सबैले संकल्प गर्नुपर्छ कि 23 गतेको जस्तो नियति यो देशमा अब कहिले पनि हामी कसैले पनि भोग्नु नपरोस्।
0: सरकारले आज जेएनजी शहीद दिवसमा सार्वजनिक विदा दिएको थियो। जेएनजी आन्दोलनपछि बनेको सरकारको नेतृत्व गरेकी सुशीला कार्की र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उक्त दिन र आन्दोलनकारी युवाको अपेक्षा एवं माग स्मरण गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले आज साँझ सामाजिक सञ्जालमा लेखेका छन्, प्रिय जेएनजी, सुशासन कायम हुने नै छ। सुशासनको अधिभारा आफूहरूको जिम्मेवारी भित्र पनि पर्ने बताउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले सरकार समक्ष दोषीलाई दण्ड दिन माग राखेका छन्। सामाजिक सञ्जालमा आज एउटा भिडियो सन्देश जारी गर्दै उनले एउटा वाचा गर्नुका साथै एउटा माग अघि सारेका हुन्। प्रस्तुत छ त्यस सम्बन्धी रिपोर्ट। अन्य कैयौं नेताहरूले जेएनजी आन्दोलनमा षड्यन्त्र र बाह्य भूमिका औल्याउने गरेका बेला सभापति थापाले शुरूदेखि नै जेएनजी आन्दोलनलाई युवा आक्रोशको विस्फोटको रूपमा अर्थ्याउने गरेका छन्। आजको भिडियो सन्देशमा उनले तत्कालीन सत्ता साझेदारको रूपमा आफूले तत्कालीन प्रधानमन्त्रीलाई नागरिकमा रहेको आक्रोश र असन्तुष्टिप्रति सजग तुल्याएको तर त्यसको गम्भीर्य बुझाउन आफूहरू विफल भएको उल्लेख गरे। त्यसकै परिणाम स्वरूप भदौ 23 गते प्रकट भएको बताउँदै सभापति थापाले भने,
5: भदौ 23 गते अवध युवाहरू शान्तिपूर्ण रूपमा आफ्नो असन्तुष्टि व्यक्त गरिरहेका थिए तर राज्यबाट त्यत्रो ठूलो बल प्रयोग भयो, त्यत्रो ठूलो दमन भयो, त्यत्रा नौजवानहरू मारिए, किन मारिए, के कारणले गर्दा मारिए, त्यसको जिम्मेवारी कसरी लिनु पर्दैन, केही मानिसहरूलाई पक्रेर वा केही मानिसहरूलाई पक्रेको जस्तो गरेर मात्रै यसको जिम्मेवारी पूरा हुन्छ कि अहिले सरकारमा बस्ने साथीहरूको जिम्मेवारी होइन, जिम्मेवारी हो, त्यो राम्रो माग छ, सत्य तथ्य सार्वजनिक होस्, सत्य स्थापित होस्, जसले गलत गरेको छ उसले दण्ड पाओस्।
0: सुशासन र जवाबदेहयुक्त शासनको युवा माग जायज रहेको र ती माग पूरा नभएपछिको आक्रोश पनि उचित थियो भन्ने उनको ठम्याई छ, जुन आफूहरूले समयमै बुझ्न नसकेको र त्यसमा आफूहरू पनि जिम्मेवार रहेको सभापति थापाको भनाइ छ। त्यो माग लिएर व्यक्ति वा समूह नभई एउटा पुस्ता नै सड़कमा आएको बताउँदै सभापति थापाले वाचा गरे, त्यो पूरा गर्ने जिम्मेवारी हाम्रो पनि हो।
5: त्यो पुस्ताले व्यक्त गरेको आवाज कुनै एउटा दलले आफ्नो बनाएर भन्दैन, कुनै एउटा व्यक्तिले स्वामित्व लिएर चल्छु भनेर चल्दैन, त्यो हामी सबैको जिम्मेवारी हो। म र तपाईँहरूको माग अनुसार बदलिएको नेपाली कांग्रेसले आफ्नो भागमा परेको जिम्मेवारी पूरा गर्छ, यो हाम्रो वाचा हो। भ्रष्टाचार मुक्त राज्य, जवाबदेह राज्य, सुशासन युक्त राज्य, समान अवसर भएको राज्य र समाजका निम्ति जुन शहादत दिएको छ त्यो शहादतलाई हामी खेर जान दिन्नौ, यो हाम्रो संकल्प हो।
0: जेएनजी आन्दोलनमा भएका घटनाहरूको उच्च स्तरीय आयोग र राष्ट्रिय मानवाधिकार आयोगले छानबिन गरेर प्रतिवेदन दिए पनि ती सार्वजनिक गरिएका छैनन् र ती विवादित पनि बन्न पुगेका थिए। अब रसुवा बाढ़ीको प्रसंग। उक्त बाढ़ीमा परेर ज्यान गुमाएका 1350 भन्दा धेरै मानिसको शव फेला परेको अधिकारीहरूले जनाएका छन्। नेपाल प्रहरी र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्पर्क विहीनको संख्या भने फरक फरक दिएका छन्। प्राधिकरणकी प्रवक्ता शान्ति महतले शव व्यवस्थापन अहिलेको मुख्य चुनौती बनेको बताउँदै भनिन्,
6: त्यसको लागि अहिले मुख्य गरी चाहिँ आफन्तहरूको डीएनए स्याम्पल चाहिँ संकलन गर्ने र सम्बन्धित ठाउँमा लाने काम पनि भइरहेको छ।
7: जुन 2500 जति डीएनएका लागि नमुनाहरू लिनु भएको छ सबबाट र आफन्तजनहरूबाट, यसमा बेपत्ता भएकाको पनि एउटा खोजी कार्यमा परिवारको व्यग्रता छ, अब सब भेटिएका मध्ये पनि हुन सक्छ, यो कतिको जटिल काम हो, यो कति समय लाग्न सक्छ, कति महिना हप्ता या कसरी लाग्न सक्छ यसको यो पहिचानको लागि, यो डीएनएकै प्रक्रियालाई मान्दा पनि?
6: यो चाहिँ स्वास्थ्य मन्त्रालय र अब नेपाल प्रहरीले हामीसँग कोअर्डिनेसनमा रहेर उहाँहरूले गर्नुभएको भएर मलाई थाहा भएसम्म यहाँलाई जानकारी दिँदाखेरि सम्बन्धित जिल्ला प्रहरी कार्यालयले चाहिँ नमुना संकलन गरिराखेका छ सम्बन्धित जिल्ला अस्पतालको समन्वयमा, र उहाँहरूको पनि अब हामीले फोरेन्सिकलाई अब यो काठमाडौँमै ल्याउनु पर्ने हुन्छ, उहाँहरूले गरेपछि मात्र फाइनल हुने भयो टेस्टिङको रिजल्ट आउनको लागि। चाहिँ अहिले चाहिँ हामीले सम्बन्धित जिल्लाबाट स्याम्पल टेस्ट गर्ने र सम्बन्धित अस्पतालको समन्वयमा चाहिँ यहाँ केन्द्रमा ल्याउने कामहरू चाहिँ बिस्तारै भइरहेको छ। सबै काम सक्नलाई त अलिकति टाइम लाग्छ नै।
7: जनशक्तिका हिसाबले विदेशी जनशक्तिहरू पनि या मित्र राष्ट्रहरूबाट पनि आइरहेको अवस्था के कस्तो छ?
6: विदेशीहरू पनि यहाँ हामीसँग कोअर्डिनेसनमा हुनुहुन्छ, उहीँबाट कन्ट्याक्ट पनि हामीसँग धेरैले गरिराख्नु भएको छ। हामीले डिएनए टेस्टको लागि नै भनेर पनि नेपाल आइराख्नु भएको छ धेरैजना, विशेष गरी अब यहाँ हामीसँग सबभन्दा बढी इन्डियन नै हुनुहुन्छ, इन्डियन नागरिकको पनि धेरै नै आएर उहाँहरूले हाम्रो प्रोसेस अनुसार टेस्टको लागि पनि दिइराख्नु भएको छ।
7: कतिपय शवहरू भारतबाट पनि संकलन भएर भारतीय अधिकारीहरूले नेपालीहरूलाई बुझाएका छन्, करिब 5,000 जना अझै पनि सम्पर्कविहीन अवस्थामै भनिएको छ। भनेपछि यो प्रक्रिया के अलिकति लामै जाने देखिया हो, महिनौ या अझ बढी?
6: सर्च एन्ड रेस्क्यूको काम पनि अझै सकिया छैन, विशेष गरी अहिले यो हाइड्रोमा पनि टनलहरूमा चाहिँ अलिकति बढी हाम्रो रेस्क्यू टिमहरू फोकस हुनु भएको छ। यो किसिमले हेर्दाखेरि चाहिँ अझै हाम्रो केही दिन सर्च एन्ड रेस्क्यूमै पनि छौँ, र त्यो सँगसँगै हाम्रो ओभरअल डिजास्टर म्यानेजमेन्टको चाहिँ विविध साइडहरूमा आयामहरूमा कामहरू भइरहेका छ। हामीले 15-16 वटा मोबिलाइजेसन टिमहरू सुरुकै दिनदेखि नै परिषदले गठन गरेर त्यही अनुसार पनि कायम भइरहेको छ, भएर अहिले हामीले एक्ज्याक्टली कुनै कुनै विषयमा चाहिँ हामीले अलिकति फिनिसिङ गर्दै गए पनि यो मिसिङको केसहरू अनि डेड बडी म्यानेजमेन्टको केसमा अलिकति टाइम लाग्ने नै देखिया छ।
7: के कुनै शवहरू या कुनै सम्पर्कविहीनहरू कहिले सम्पर्कै फेरि पर्न नसक्ने अवस्था पनि हुन सक्ने त्यस्तो हुन सक्छ है?
6: अहिले हामीसँग करिब 13,583 चाहिँ रेस्क्यू भएको लिस्ट आएको छ, तर त्यसमा सबैजनाको नाम लिस्ट छैन, जस्तो मिटिङ लिस्टमा जो हुनुहुन्छ त्यसमा डेड बडीको पनि प्लस रेस्क्यूको सबै नाम आइसकेको भए चाहिँ हामीले त्यसबाट भेरिफाई हटाउँदै जान्छौँ। त्यो जिल्लासम्म जिल्लाबाट त्यो काम भइरहेको छ, सुरुका केही दिनहरूमा चाहिँ रेस्क्यू भएको नामहरू हामीसँग आएको छैन। त्यो सबै नै मिसिङ भएर फेरि त्यति नै बेपत्ता हुने सम्भावना चाहिँ अलिक कम छ, त्यस मात्रै रेस्क्यू भएको र डेड बडीको पनि त्यसभित्र नै हुन सक्छ, त्यो भेरिफाई भएर फाइनल डेटा चाहिँ बिस्तारै अपडेट गर्दैछ।
7: अन्तिममा कानूनले चाहिँ कति समयसम्म सम्पर्कविहीन भयो अब यस्तो विपदका हकमा हेर्दाखेरि भने चाहिँ त्यसलाई मृत घोषणा गर्छ?
6: हाम्रो नर्मल कानूनले 12 वर्षसम्म बेपत्ता भयो भने मृत्यु सरल आनेर अन्य कानून प्रक्रिया गरी बढाउन सकिन्छ भन्ने छ। अब हाम्रो विपदको बेलामा त्यस्तो विषय चाहिँ अब चाहिँ निर्णय गर्ने भन्ने पनि छ हामीसँग, होइन 3 महिना राख्ने कि कति महिना राख्ने त्यो गरेर चाहिँ कार्यकारी समिति वा परिषदले नीति गर्ने निर्णय पनि त्यो पनि गर्ने भन्ने यहाँ उठिरहेका छ।
0: उनी थिइन् राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण की प्रवक्ता शान्ति महत प्रदीप बस्यालसँग कुरा गर्दै। अन्त्यमा लागौं बाढ़ी प्रभावित क्षेत्र जहाँ मृत्यु बेपत्ता र विस्थापित हुनुको पीड़ाका बीच बाढ़ीले पुलहरू बगाउँदा आवागमनमै कठिनाई परेको थियो, त्यसैले अहिलेलाई नदी वार पार गर्न तीन बनाइएको छ, जसले तत्कालको एउटा समस्या टारेको देखिन्छ भन्दै नुवाकोटबाट शक्तिमाया तामाङ भन्छन्।
8: नुवाकोटको विभिन्न स्थानमा गरी 5 ठाउँमा तुइन बनाउने सरकारी अधिकारीहरूले निर्णय गरेसँगै देवीघाट र इन्द्रेणी चौरमा गरी 3 वटा तुइन बनाउन सफल भएको सरकारी अधिकारीले बताए। पारीबाट त्रिशुली आउन अन्य कुनै विकल्प नरहेकोमा तुइनबाट सहज भएको तारकेश्वरका बद्री प्रसाद नेपालले बताए।
9: प्राकृतिक विकल्पको कारण भत्केको भग्नावशेषले गर्दा केही पनि तर्ने वातावरण नभएको बेला यही तुइन पनि एउटा राहतको माध्यम बनेको छ।
8: मेगाङका सृष्टि तामाङले पहिलो पटक तुइन चढ्न अलिकति डर लागेको बताउँदै भनिन्।
10: तुइनमा चढ्दा फर्स्ट अनुभव हो, त्यही भएर डर प्लस यता पार गर्न त पाए नि त आफ्नो गन्तव्यसम्म पुग्न पाउँदा चाहिँ खुसी लागिरहेछ।
8: त्रिशुली अस्पतालमा आवश्यक सामानहरू अहिले तुइनबाट ल्याउन पाउँदा बिरामीलाई आवश्यक औषधि समयमा दिन सकेको त्रिशुली अस्पतालका मेसु डाक्टर राजेन्द्र लामाले बताए।
11: यही तुइनको सहायताबाट अस्पताललाई चाहिने इमर्जेन्सी औषधिहरू हामीले यसबाट ल्याइरहेका छौँ र केही बिरामीहरूलाई त हामीले हेलीले रेस्क्यू गर्न नसक्दा खरिमा अपरेसन गरेर केही बिरामीहरू सुत्केरी केही बिरामीहरूलाई तुइनबाट पनि प्राथमिकता दिएर हामीले चाहिँ ल्याइरहेका छौँ।
8: सरकारले विभिन्न निकाय तथा तहका कर्मचारीहरूलाई बाढ़ी प्रभावित क्षेत्रमा खटाएका छन्। रागीश्री कक्षपति श्रेष्ठलाई नुवाकोटमा खटाएसँगै अनित्रा बाटो हुँदै आउँदा लामो समय लाग्नेमा तुइनबाट आउन सहज भएको बताइन्।
12: तुइन एकदम चाँडो फिट भएको हुनाले चाहिँ यसले चाहिँ एकदमै धेरैजना जनसमुदायलाई चाहिँ राम्रो सेवा दिएको छ मैले महसुस गरेँ।
8: तुइनसँगै बेलीब्रिज जस्ता पक्की पुलहरू निर्माणले नागरिकलाई थप सहज हुने कतिपय बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी, नुवाकोट।
0: हवस् त यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख हेर्न सकिन्छ भोलि बेलुकी 9:15।
13: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ। एक्सट्रिम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: दिदी अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसिसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: ओहो दाई, तपाईँले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त, बधाई छ है तपाईँलाई नयाँ घर बनाउनु भएकोमा।
8: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
7: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एन्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
3: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्राङ, गोलो फ्राङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टिल फ्राङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
9: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
10: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एन्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
11: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
12: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
11: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
12: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
11: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021123, 4021124, मोबाइल 9841445148।
13: यो मोबाइलले पनि तनावै दियो भने
14: हैन, के तनाव दियो ए खुशी?
13: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
14: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रिक पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
15: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
16: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रिक पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका साथ लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98134-93332।
17: हेलो, म सङ्गीत FM 95 मेगाहर्ज

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463 06501।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: California Extreme Energy Drink.
1: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
3: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
4: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि।
5: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
4: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमजुङ। सम्पर्क 9841626344, 9841626344।
3: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
3: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
5: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9542-13236 र 9540-00-58260।

0: 不是，啊不是，有。
1: ओम मंगलम भगवान विष्णु मंगलम पुंडरीकाक्ष मंगलाय तनुहरी लो अब दुलाले दुलाईलाई औठी लाई दिने
0: अह म यो बिहे गर्दिन
2: हैन के हो बिहे किन नगर्ने
0: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भई मात्र बिहे गर्छु
3: अ मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनसादी पसलबाटै ल्याएको छु
0: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने
0: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने बेच्दा पूर्ण मूल्य पाइने
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने
0: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
0: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ फोन नम्बर 0665 2183
5: सम्पर्क मोबाइल नम्बर 98 63 375
4: प्रोपाइटर गणेश विश्वकर्मा मुनु विश्वकर्मा
0: सुन भनेको विश्वास हो विश्वासको अर्को नाम गणपति ज्वेलरी

0: Extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 813 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: कर छुट सम्बन्धी बेसीसहर नगरपालिकाको सूचना बेसीसहर नगरपालिकाले आफ्नो क्षेत्रभित्र स्थापना भएका सम्पत्ति तथा मालपोत करयोग्य घर टहरा भवन तथा सम्पत्ति करका साथै सञ्चालनमा रहेका व्यवसाय फर्म वा कम्पनीले अनिवार्य रूपमा व्यवसाय दर्ता सूचीकृत गरी तोकिएका कर दस्तुर तथा शुल्क लगाई वार्षिक रूपमा दर्ता नवीकरण तथा कर भुक्तानी गर्नुपर्ने कानूनी व्यवस्था रहेकाले आवश्यक कागजात सहित कार्यालयमा सम्पर्क राख्नुहुन सम्बन्धित सबैलाई जानकारी गराइन्छ साथै नगरपालिकाले विभिन्न दस्तुर तथा करहरूमा छूट तथा सहुलियतको व्यवस्था गरेकाले समयमै बेसीसर नगरपालिकाको राजस्व शाखा वा वडा कार्यालयमा सम्पर्क गरी कर छूट सुविधा लिनुहुन अनुरोध गरिन्छ थप जानकारीका लागि बेसीसहर नगरपालिका लमजुङ वेबसाइट www.besisaharmun.gov.np सम्पर्क 0665240
5: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ
6: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
5: थप जानकारी लागि सम्पर्क 0665909999 4779629 सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ सानीमा बैंकको ठीक अगाडि
7: ओहो दाई टिभी बोकेर कहाँ जान लाग्नु भयो
8: हेर न नानी अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको अनि एउटा फ्रिज नि किन्नु थियो बरु कुन पसलमा जाने होला
7: हरे दाई पनि हाम्रै बेसीसरको त्यो भीमसेनस्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के त्यहाँ जानुहोस् न त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि बरु मलाई नि मोबाइल र घडी किन्नु थियो एकैछिन पर्खनुहोस् है सँगै जाने नि
8: ल भइहाल्छ नि नानी
9: हजुर हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी फ्रिज मोबाइल घडी वासिङ मेसिन भ्याकुम क्लिनर माइक्रोवेभ ओभन साउन्ड सिस्टम राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ
10: नोट हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ
9: प्रोप्राइटर पार्वती श्रेष्ठ श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर बेसीसर साथ भीमसेनथान चोक फोन 0665201120 मोबाइल 9846077745
4: लमजुङका लागि सामसङ कोनका गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर

0: for Cynthia Fenn, Bunchana Benning, your host.
1: Who can I?